0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड़कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो सम्पर्क 98434032929 98028959031 5185871।
1: ओहो छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
2: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
1: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कवेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
2: होइन, ठाउँ अलि फराकिलो भएको पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
1: ल तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
2: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
1: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 0168533123, 98028750701, 98028750702।
3: हेलो, के छ तेरो खबर?
4: ठिक छु यार, सन्चै छस्?
3: सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि।
4: पार्टी त दिनुहुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
3: मैले त सबै किनमेल गरिसके, अब बेडसिट, सिरक र 2-4 थान टप स्कुटी किन्नु छ।
4: मैले पनि किन्नु छ के, सँगै किनौँ न।
3: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
4: सबै ठाउँको बेड साइज अनुसारको बेडसिट पाउने ठाउँ छ क्या, किनमेल संसार हो, त्यही जाम न।
3: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे, ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
1: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ। जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुसन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुसन कभर, टावल, कुर्ता, टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार, गैरापाटन पोखरा, प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 98560131412, 98464667887।
5: तन्ना आजै फेरि हाल्नुहोस्।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513555928। भिजिट www.landmarknepal.com। घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैं तपाईको साथमा हिजो आज भोलि हामी छौ तपाईको बाटोमा छिटो भरपर्दो सुलभ र सहज कोक्रा इन्टरनेट तपाईको पहिलो रोजगारी
6: अयनि मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोराछोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
7: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यही गएर देखाउ न
6: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
7: लसुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 0185685536 मोबाइल 9856000536
6: लौन नि दाई वनमा त आगो लागेछ निभाउन जाऊ न
8: हो त नि एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो
9: हाम्रो वन हाम्रो धन डडेलोबाट जोगाउन गरौँ जतन वनमा डडेलो लगाउनु कानूनी अपराध हो डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं वन जोगिए मात्र हामी जोगिन्छौ
2: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
10: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

नमस्कार, बिहान छ बजेको अनुपूर्ण हाइलाइट्समा प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। आज मिति विक्रम सम्वत 2083 साल असार 11 गते बिहिबार। तदनुसार सन् 2026 जून 25 तारीक नेपाल सम्वत 1146 जेठ शुक्ल पक्ष एकादशी तिथि। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineanapurna.com, हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। एक्काइसौं संस्करणको रूपाई महोत्सव असार 14 सिसुवामा हुने, उत्कृष्ट कृषकलाई सम्मान गरिने। स्थानीय तह निर्वाचनको पूर्व तयारी अनुसार मतदाता नामावली अध्यावधिक जारी, 3 महिनामा 1,81,000 नयाँ मतदाता थपिए। पोखरा 7 विवाह सगुन सजावट तालिम सम्पन्न, सिपलाई उद्यममा रूपान्तरण गर्न उदार्च आचार्यको भनाई। पोखरामा भ्रमपूर्ण तथा मिथ्यापूर्ण सूचना विरूद्ध सचेतना तथा संचार गृहको अवस्था अध्ययन सम्बन्धी कार्यशाला सम्पन्न, संचार माध्यमहरूले सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्नुपर्नेमा जोड़। करिब 11 लाख विदेशी पर्यटकले घुमे संरक्षित क्षेत्र, 1,52,16,000 राजस्व प्राप्त। इरान विरूद्ध सैन्य कार्यवाही गर्ने राष्ट्रपतिको अधिकारमाथि अंकुश लगाउने प्रस्ताव अमेरिकी सिनेटबाट पारित, एचआईभी विरूद्धको अभियानलाई तीव्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान, र कराटेकी एरिका र उसुका विजय एनओसी अवार्ड 2082 को उत्कृष्ट वर्ष खेलाड़ी।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061587266 र 5 54834।

अब समाचार विस्तारमा 21 औं संस्करणको असारे रोपाई महोत्सव लेखनाथको सिसुवामा हुने भएको छ। पोखरालाई वर्षभरि नै पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उद्देश्य सहित पोखरा पर्यटन परिषदले यस वर्षको महोत्सव सिसुवामा आयोजना गर्न लागेको हो। परिषदले बुधबार सिसुवामा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवका बारेमा जानकारी दिएको छ। पोखरा सबै मौसमका लागि भन्ने मूल नाराका साथ विगत दुई दशकदेखि सञ्चालन हुँदै आएको महोत्सव यस वर्ष पोखरा महानगरपालिका 30 स्थित लेखनाथ सिसुवा देउराली खोला छेउमा आयोजना गर्न लागि अध्यक्ष तारानाथ पहाड़ीले जानकारी दिनुभएको छ। असार 15 गते पूर्णिमा तिथि परेको र उक्त दिन परम्परा अनुसार हल गोरू बार्ने प्रचलन रहेकाले महोत्सव असार 14 गते आयोजना गर्न लागि परिषदले जनाएको छ। परिषदका अनुसार तीव्र शहरीकरणका कारण लोपोन्मुख बन्दै गएको परम्परागत धान खेती प्रणालीको संरक्षण, कृषिप्रति युवा पुस्तालाई आकर्षित गर्ने तथा कृषि पर्यटनको प्रवर्धन गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको हो। पोखरा तथा गण्डकी प्रदेशमा आन्तरिक र बाह्य पर्यटन प्रवर्धन गर्दै पोखरा भ्रमण वर्षलाई सफल बनाउनु महोत्सवको मुख्य उद्देश्य रहेको परिषदका अध्यक्ष पहाड़ीले जानकारी दिनुभएको छ। साथै पर्यटकलाई नेपाली परम्परागत कृषि प्रणालीसँग प्रत्यक्ष साक्षात्कार गराउने, नयाँ पुस्तालाई मौलिक कृषि संस्कृतिबारे जानकारी गराउने तथा पोखरालाई सबै मौसममा घुम्न सकिने गन्तव्यको रूपमा स्थापित गर्ने लक्ष्य लिएको उहाँले बताउनु भएको छ। एकदिने महोत्सवमा साउने प्रतियोगिता, असारे भाका सहित रोपाई प्रतियोगिता, हिलोमा माछा समात्ने प्रतियोगिता, विदेशी तथा स्वदेशी महिला पुरूष हिलो दौड़ प्रतियोगिता, पत्रकार खुल्ला हिलो दौड़ तथा पुरूष महिला रस्साकसी प्रतियोगिता सञ्चालन गरिने महोत्सवका संयोजक जीवन राज सापकोटाले जानकारी दिनुभएको छ। सोही अवसरमा उत्कृष्ट कृषकलाई सम्मान समेत गरिने बताइएको छ। महोत्सवमा राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त कलाकारहरू राजु परियार, शिवहरी ढुंगाना, जीवन दाहाल, मधु थापा मगर र तुलसा जीसी लगायतको सांगीतिक प्रस्तुति रहने परिषदले जनाएको छ। देशभर अहिलेसम्म 1,37,000 हेक्टर क्षेत्रफलमा रोपाई भएको छ। कृषि विभागले देशभर झण्डै 10% धान रोपाई भएको जनाएको हो। रहेको वर्षको तुलनामा असार पहिलो हप्तासम्म रोपाई 0.4% बढ़ेको छ। देशभर झण्डै 13,81,000 हेक्टर जमीनमा रोपाई हुने गर्दछ। असार 8 गतेसम्म सबैभन्दा धेरै कर्णाली प्रदेशमा 22.8% र बागमती प्रदेशमा 2.3% रोपाई भएको छ। मध्य प्रदेशमा झण्डै 5% मात्र रोपाई भएको छ। धान उत्पादन तथा क्षेत्रफलका हिसाबले यो क्षेत्र महत्वपूर्ण मानिन्छ। विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलका अनुसार मनसून अलि ढिला सक्रिय भएको र रोपाईका लागि अहिलेसम्म आवश्यक पर्याप्त पानी नपरेकाले रोपाई धमाधम हुन सकेको छैन। मौसम अनुकूल नहुनु, मलको अभाव जस्ता मुख्य समस्याले कतिपय क्षेत्रमा ढिलो रोपाई हुने गरेको छ।

कास्कीका पाँचवटै पालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि बजेट प्रस्तुत गरेका छन्। संघीय कानूनले तोकेको असार 10 को समय सीमा भित्रै पोखरा महानगरपालिका सहित चारवटै गाउँपालिकाले आआफ्नो सभामा आगामी वर्षको आय व्ययको विवरण प्रस्तुत गरेको हो। यस वर्ष स्थानीय तहहरूले पूर्वाधार विकासमा बढ़ी जोड़ दिएका छन्। यसबाहेक शिक्षा, स्वास्थ्य, कृषि र सामाजिक क्षेत्रमा पनि उल्लेख्य बजेट विनियोजन भएको छ। कास्कीमा पोखरा महानगरपालिकाले सबैभन्दा ठूलो 7 अर्ब 15 करोड़ रूपियाँको बजेट ल्याएको छ। महानगरले चालूतर्फ 45% र पूँजीगततर्फ 55% विनियोजन गरेको हो। गाउँपालिका मध्ये माछापुच्छ्रेले सबैभन्दा ठूलो 70 करोड़ 46 लाखको बजेट ल्याएको छ। उसले चालू 48 करोड़ 77 लाख र पूँजीगत 21 करोड़ 69 लाखको बजेट पेश गरेको हो। यस्तै अन्नपूर्णले 65 करोड़ 50 लाखको बजेट बनाउँदा चालूमा 48 करोड़ 5 लाख र पूँजीगतमा 17 करोड़ 44 लाख छुट्याएको छ। मादीले 65 करोड़ 12 लाख बजेटमा चालूतर्फ 46 करोड़ 97 लाख र पूँजीगत 18 करोड़ 14 लाख छुट्याएको छ। रूपा गाउँपालिकाले 55 करोड़ 38 लाखको बजेट ल्याउँदा चालूमा 41 करोड़ 82 लाख र पूँजीगतमा 13 करोड़ 55 लाख विनियोजन गरेको छ। सबै पालिकाको बजेटमा सबैभन्दा ठूलो हिस्सा माथिल्ला सरकारको अनुदानमा केन्द्रित छ। पोखरा महानगरपालिकाले संघबाट विभिन्न शीर्षकमा 6 अर्ब 69 करोड़ पाउने अनुमान गरेको छ भने प्रदेशबाट 22 करोड़ 39 लाख अनुमान रहेको छ। माछापुच्छ्रेमा संघबाट 55 करोड़ 3 लाख र प्रदेशबाट 2 करोड़ 16 लाख, मादीमा संघबाट करिब 53 करोड़ र प्रदेशबाट 2.25 करोड़ प्राप्त गर्नेछ। रूपाले संघबाट 46 करोड़ 71 लाख र प्रदेशबाट 2 करोड़ 74 लाख तथा अन्नपूर्णले संघबाट 58 करोड़ 44 लाख र प्रदेशबाट 3 करोड़ 39 लाख प्राप्त गर्ने अनुमान रहेको छ। यसबाहेक पोखराको आन्तरिक आमदानी 3 अर्ब 49 करोड़, माछापुच्छ्रेको 4 करोड़ 40 लाख, अन्नपूर्णको 3 करोड़ 50 लाख, मादीको 1 करोड़ 11 लाख र रूपाको 1 करोड़ 27 लाख हुने प्रक्षेपण रहेको छ।

पोखरा महानगरपालिकामा बेरोजीको चाङ चुलिँदै गएको र वित्तीय सुशासन कमजोर रहेको तथ्य महालेखा परीक्षकको प्रतिवेदनले सार्वजनिक गरेको छ। कास्की जिल्लाको यो महानगरमा हालसम्मको कुल बेरोजू 3,59,40,49,000 रूपियाँ पुगेको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष 2081-82 प्रतिवेदन अनुसार यस वर्ष मात्रै 21,08,29,000 रूपियाँ बेरोजू थपिएको छ। यो बेरोजू रकम कुल लेखा परीक्षण भएको रकमको 1.39% रहेको प्रतिवेदनमा उल्लेख छ। महानगरले गत वर्षसम्मको बेरोजू मध्ये 12,58,93,000 रूपियाँ मात्र फर्स्योट गरेको देखिएको छ। 2082 भदौ 24 गते महानगरपालिकामा भएको आगजनी तोड़फोड़का कारण 2,39,34,64,000 रूपियाँ बराबरको कारोबारको लेखा परीक्षण नै हुन सकेको छैन। कागजात र स्रष्टा नष्ट भएकाले विनियोजनतर्फ 1,90,00,00,000 धरोटीतर्फ 10,92,00,000 र अन्य कारोबारतर्फ 2,27,00,000 रूपियाँको परीक्षण हुन नसकेको हो। यस वर्ष 15,21,23,76,000 रूपियाँको कारोबार भएकोमा 13,17,84,12,000 रूपियाँको मात्र लेखा परीक्षण गरिएको छ। लेखा परीक्षण गरिएको रकम मध्ये 21,36,81,000 रूपियाँ बेरोजू देखिएकोमा 32,07,000 रूपियाँ तत्कालै फर्स्योट भएको प्रतिवेदनमा उल्लेख गरिएको छ। यस वर्ष थपिएको बेरोजू मध्ये असूल गर्नुपर्ने रकम 3,82,23,000 रूपियाँ रहेको छ। 6,70,49,000 रूपियाँ नियमित गर्नुपर्ने र 9,24,71,000 रूपियाँ प्रमाण कागजात पेश नभएको बेरुजू रहेको छ। यस्तै 1,30,85,000 रूपियाँ पेशकी बाँकी रहेको प्रतिवेदनले देखाएको छ। प्रचलित कानूनको परिपालना, राजस्व प्रक्षेपण, बजेट अनुशासन र आन्तरिक नियन्त्रण प्रणालीमा सुधार गर्नुपर्ने देखिन्छ। महालेखा परीक्षक तोयम रायले भनेका छन् उनले आन्तरिक आयलाई व्यवस्थित गर्न र प्रशासनिक खर्च घटाउन महानगरलाई सुझाव दिएका छनृ।

प्रतिनिधि सभा निर्वाचन 2082 उम्मेद्वारहरूको खर्च गर्ने शैलीमा ठूलो फेरबदल आएको छ। निर्वाचन पर्यवेक्षण समिति नेपाल ईओसी नेपालले बुधबार सार्वजनिक गरेको निर्वाचन खर्च सम्बन्धी अध्ययन प्रतिवेदनले यस्तो तथ्य उजागर गरेको हो। प्रतिवेदन अनुसार धेरै पैसा खर्च गर्दैमा चुनाव जितिन्छ भन्ने पुरानो मान्यता यसपटक असफल भएको छ। यस निर्वाचनमा चुनाव हार्ने उम्मेद्वारले जितेका उम्मेद्वारको तुलनामा औसतमा 3 गुणा बढ़ी पैसा खर्च गरेका छन्। कुल निर्वाचन खर्चको झण्डै 67% हिस्सा चुनाव हार्ने उम्मेद्वारहरूले खर्चिएका छन्। विगतको तुलनामा यसपटक निर्वाचन खर्चको संरचनामा पनि परिवर्तन देखिएको छ। प्रतिनिधि सभाका 165 निर्वाचन क्षेत्रमा 3,406 जना उम्मेद्वारले प्रतिस्पर्धा गरेका थिए। उम्मेद्वारहरूको औसत खर्च 72 लाख रूपियाँ रहेको प्रतिवेदनमा उल्लेख रहेको छ। यो निर्वाचन आयोगले तोकेको वैधानिक सीमा भन्दा 118% बढ़ी हो। आयोगले उम्मेद्वारको लागि भौगोलिक क्षेत्र अनुसार 25 लाखदेखि 33 लाख रूपियाँसम्मको खर्च सीमा तोकेको थियो। प्रतिवेदनका अनुसार पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत विजेता उम्मेद्वारले औसत 88 लाख रूपियाँ खर्च गरे, तर दोस्रो हुने उम्मेद्वारले औसत 2,83,00,000 रूपियाँसम्म खर्चिएका छन्। तेस्रो हुने उम्मेद्वारको खर्च औसत 1,23,00,000 रूपियाँ रहेको पाइएको छ। सरकारले 2082 सालको संघीय निर्वाचनका लागि कुल 19,65,24,00,000 रूपियाँ बजेट विनियोजन गरेको थियो। यो रकम 2074-79 सालको निर्वाचनको तुलनामा निकै बढ़ी हो। कुल बजेटको 64% हिस्सा सुरक्षा निकायको व्यवस्थापनमा खर्च भयो। यसले नेपालमा निर्वाचन सञ्चालन गर्दा सुरक्षा सबैभन्दा महँगो पक्ष रहेको देखाउँछ। सुरक्षातर्फ नेपाल प्रहरीले सबैभन्दा धेरै 7,13,26,00,000 रूपियाँ प्राप्त गरेको थियो। निर्वाचन आयोगले भने 6,73,67,00,000 रूपियाँ खर्च गरेको छ। तपाईँ रेडियो अनुपन 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपन हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपन हाइलाइट्समा एकैछिन विश्राम।

0: एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाईमा हुनुहुन्छ?
2: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 का लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
2: विस्तृत जानकारीका लागि लागग्रान्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 0165713163582844, वेबसाइट www.lagrandi.edu.np।
3: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै बीबीए, बीई, बीकम, बीबीएस, बीएचएम, बीसीए, बीएएलएलबी, बी फार्मा, एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा, फोन नम्बर 0615674589573। मौकाको फाइदा उठाउनुहोस्।
2: फ्रिस्टाइल आईवेभ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: यो कसरी पनि गर्नु भएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा, फोन नम्बर 0615674589573।

0: निस्किनु पर्यो। फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
2: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to Learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
1: Is that you? प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
3: म त बिएचएम पढ्ने हो एनटीएचएमसीमा।
1: म पनि बिबिए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
3: शशिधर, अनि तिमी नि?
4: म त बिबिए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
3: त्यो पनि एनटीएचएमसीमा छ नि।
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बिएचएम, बिबिए, बिबिए फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा, फोन 061-50-50-78-50-51-33 र 576-458।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
6: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
1: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
1: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
1: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
2: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट।

0: Dr. Manish Kiran Swasta, Dr. Sumiran Swasta, Consultant Anesthesiologist, Dr. Bhupendra Kumar Tulachan, Dr. Vishal Gurung, Consultant Physician, Dr. Anumol Paudel.
1: Ward, ICU, NICU, General and Laparoscopy Surgery Seva, Post-op Seva, Physiotherapy, Endoscopy, Colonoscopy, ECO, TMT, Holter, PFT, Uroflowmetry, Dialysis Seva, Ra, Akaupachar Seva, 24 Ghanta Emergency Seva Sathai, Anne Visheshagya Doctor Harudwara Seva Pradan Garieko Jankari Garaudachau.
2: 24 Ghanta Pathology Seva Uplabdachau. विस्तृत जानकारी को लागी पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
3: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजनासोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू
3: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
4: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
3: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
4: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
3: न्युरो सर्जरी सेवा, कार्डियोथोरासिक तथा भास्कुलर सर्जरी सेवा,
4: बाल रोग,
3: नाक कान तथा घाँटी रोग,
4: मानसिक तथा स्नायु रोग,
3: प्रसूति तथा स्त्री रोग,
4: छाला यौन तथा कुष्ठ रोग,
3: नेत्र रोग,
4: दाँत तथा मुख रोग,
3: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
4: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
3: सुविधा सम्पन्न आईसीयू सेवा,
4: डिजिटल एक्सरे,
3: सिटी स्क्यान सेवा,
4: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
3: इन्डोस्कोपी, ईसीजी, इईजी, पीटीए,
4: फिजियोथेरापी, युरोफ्लोमेट्री,
3: केमोथेरापी,
4: सुरक्षित गर्भपतन सेवा,
3: होल बडी चेकअप, हेल्थ प्याकेज,
4: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की,
3: फोन 061-572-648-572-849।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163।
7: हेलो
8: हजुर, नमस्कार।
7: हेलो
8: नमस्कार काका, सुन्नु भएन?
7: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरे पाइन।
8: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
7: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
8: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
7: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
8: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
7: अनि कति बेला बस्छन् त डाक्टर?
8: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानुभए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
7: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
0: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
2: होम केयर सेवा होम केयर सेवा
9: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
9: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
9: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
9: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
9: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
9: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856 99277।

स्थानीय तह निर्वाचनको पूर्व तयारी थालेको निर्वाचन आयोगले बितेका तीन महिनामा 181,367 नयाँ मतदाता थपिएको बताएको छ। पछिल्लो प्रतिनिधि सभा निर्वाचनपछि ती मतदाता थपिएका हुन्। उक्त निर्वाचनपछि 18,622 मतदाता नामावली अध्यावधिका लागि निवेदन प्राप्त भएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिएका छन्। गत प्रतिनिधि सभा निर्वाचनमा 1,89,03,699 मतदाता कायम थिए। आयोगले आगामी स्थानीय तहको निर्वाचनको तयारीका लागि मतदाता नामावली अध्यावधिक मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन लगायत कार्य सञ्चालन गरिरहेको उनले बताएका छन्। सरकारले मन्त्रीहरूको स्वकीय सचिवालय तथा सल्लाहकार समूहको संरचना तय गरेको छ। मन्त्री परिषद बैठकको गएको वैशाख 2 गतेको निर्णय ढिलो गरी भइरहेको हो। मन्त्रालयको कार्यक्षेत्र र कार्यबोझका आधारमा सल्लाहकार तथा आवश्यक कर्मचारी रहने व्यवस्था गरिएको छ। निर्णय अनुसार ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय तथा कृषि वन तथा पर्यावरण मन्त्रालयले नेपाल सरकारका विशिष्ट श्रेणी सरहका एक वैतनिक सहित बढ़ीमा 5 जनासम्म सल्लाहकार नियुक्त गर्न सक्नेछन्। अन्य मन्त्रालयले भने एक वैतनिक सहित बढ़ीमा 3 जनासम्म सल्लाहकार राख्न सक्ने व्यवस्था गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेन की प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार विकास निर्माण, पूर्वाधार विस्तार तथा बहुआयामिक समन्वय आवश्यक पर्ने मन्त्रालयमा विषयगत विज्ञता उपयोग गर्न सकियोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो। ती मन्त्रालयमा नियुक्त हुन सक्ने 5 मध्ये 1 जना मात्र वैतनिक हुने र बाँकी सल्लाहकार अवैतनिक रहने हुँदा अतिरिक्त आर्थिक भार नपर्ने बताएका छन्। मन्त्री तथा राज्य मन्त्रीको स्वकीय सचिवालयमा एक प्रमुख स्वकीय सचिव, एक स्वकीय सचिव, एक समन्वय कार्यान्वयन तथा अनुगमन अधिकृत र एक संचार तथा जनसम्पर्क सहायक रहने व्यवस्था रहेको छ। स्वकीय सचिवालयमा एक सहायक स्तर, 2 हलुका गाड़ी चालक र 2 कार्यालय सहयोगी पनि रहन सक्ने व्यवस्था गरिएको छ। यस अनुसार प्रमुख स्वकीय सचिव र राजपत्रांकित द्वितीय श्रेणी सरह, स्वकीय सचिव तथा समन्वय कार्यान्वयन र अनुगमन अधिकृत राजपत्रांकित तृतीय श्रेणी सरह रहनेछ। संचार तथा जनसम्पर्क सहायक र सहायक स्तरका कर्मचारी राजपत्रांकित प्रथम श्रेणी सरह रहने व्यवस्था रहेको छ। महिला क्लब पोखरा 7 को आयोजनामा सञ्चालित 15 दिने विवाह सगुन सजावट तालिम बुधबार सम्पन्न भएको छ। पोखरा महानगरपालिका वडा नम्बर 7 कार्यालयको सहयोगमा आयोजित तालिम जेठ 27 गतेदेखि सञ्चालन भएको थियो। महिलालाई सीपमूलक ज्ञान प्रदान गरी स्वरोजगार तथा उद्यमशीलताका अवसर सिर्जना गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिमको समापन कार्यक्रममा बोल्दै वडाध्यक्ष राममोहन आचार्यले तालिमले सहभागी महिलामा सकारात्मक प्रभाव पारेको अनुभूति भएको बताएका छन्। तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै उद्यमशील बन्न सहभागीहरूलाई आग्रह गरेका छन्। वडाध्यक्ष आचार्यले यसअघि पनि वडामा विभिन्न प्रतिनिधिमूलक तालिमहरू सञ्चालन गरिएको स्मरण गराउँदै सीपलाई व्यावसायिक रूपमा अगाडि बढ़ाउन चाहनेहरूलाई वडा कार्यालयले आवश्यक सहजीकरण र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशले भ्रमपूर्ण तथा मिथ्यापूर्ण सूचना नियन्त्रणका उपाय तथा गण्डकी प्रदेशभित्रका संचार गृहहरूको अवस्था अध्ययन, अभिलेखीकरण र डिजिटलाइजेशनका लागि विवरण संकलन सम्बन्धी अन्तर्क्रिया तथा कार्यशाला कार्यक्रम बुधबार पोखरामा सम्पन्न गरेको छ। कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न संचार माध्यमका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा संचार क्षेत्रका समसामयिक चुनौती, डिजिटल युगमा सूचना प्रवाहको विश्वसनीयता, संचार गृहको अभिलेखीकरण तथा डिजिटलाइजेशनको आवश्यकता लगायतका विषयमा छलफल गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस रजिष्ट्रार विमला भण्डारीले सूचना प्रवाहका क्रममा संचार माध्यमहरूले सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्नुपर्नेमा जोड़ दिएका छन्। भ्रमपूर्ण तथा मिथ्यापूर्ण सूचनाले समाजमा नकारात्मक प्रभाव पार्ने भएकाले यस्ता सामग्रीको प्रसारण तथा प्रकाशनमा विशेष सतर्कता अपनाउन आवश्यक रहेको बताएका छन्। साथै उनले संचार क्षेत्रको व्यवस्थित अभिलेखीकरण र डिजिटलाइजेशनले भविष्यमा सूचना व्यवस्थापन,
अनुसन्धान तथा नीति निर्माणमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। कार्यक्रममा सहभागी संचार कर्मीहरूसँग प्रेस रजिष्ट्रारको कार्यालय तथा प्रदेश सरकारबाट आगामी दिनमा संचार क्षेत्रको विकास, क्षमता अभिवृद्धि, अभिलेखीकरण तथा डिजिटल रूपान्तरणका लागि आवश्यक पहलका विषयमा सुझाव समेत संकलन गरिएको थियो। नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल लगायत वक्ताहरूले जिम्मेवार पत्रकारिता, तथ्यमा आधारित समाचार सम्प्रेषण र संचार माध्यमको संस्थागत सुदृढीकरणका विषयमा धारणा राखेका थिए। कुल विदेशी पर्यटक मध्ये करिब 60% नेपालका संरक्षित क्षेत्रहरू घुम्ने गरेको सरकारी आंकड़ा बाहिरिएको छ। नेपाल घुम्न आउने पर्यटकको प्रमुख गन्तव्य राष्ट्रिय निकुञ्ज, आरक्ष र संरक्षण क्षेत्रहरू देखिएका छन्। आर्थिक वर्ष 2081-82 स्वदेशी र विदेशी गरी कुल 10,97,836 जना पर्यटकले संरक्षित क्षेत्रको भ्रमण गरेको राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण विभागले जनाएको छ। विभागका महानिर्देशक डाक्टर बुद्धिसागर पौडेलले सार्क मुलुक र अन्य विदेशीको संख्या 5,11,762 र नेपाली 5,86,074 पर्यटक रहेका छन्। पाहुना प्रवेशबाट उक्त आर्थिक वर्षमा ₹1,52,16,000 राजस्व प्राप्त भएको थियो। आर्थिक वर्ष 2081-82 विवरण अनुसार शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा 3,46,644, त्यसपछि अन्नपूर्ण संरक्षण क्षेत्रमा 2,78,113, चितौन राष्ट्रिय निकुञ्जमा 2,49,956 पर्यटक प्रवेश गरेका थिए। जाउहै पोखरा अभियान अन्तर्गत भ्रमणमा रहेका होटल संघ पोखरा नेपालका कार्यालय प्रमुख रामप्रसाद खनालको मस्तिष्क घातका कारण निधन भएको छ। उनलाई गत आइतबार पाल्पा पुगेको बेला मस्तिष्क घात भएपछि भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्समा भर्ना गरिएको थियो। उपचारका क्रममा बुधबार उनको निधन भएको अस्पतालले जनाएको छ। गोर्खा जिल्लाको आरूघाट भएर 41-वर्षीय खनाल विगत 15 वर्षदेखि होटल संघ नेपाल पोखरा नेपालको कार्यालय प्रमुख भई कार्यरत रहेको संघका अध्यक्ष लक्ष्मण त्रिवेदीले जानकारी दिएका छन्। संघले उनको निधनमा दुःख व्यक्त गर्दै शोक विज्ञप्ति जारी गरेको छ। संघ अध्यक्ष त्रिवेदीद्वारा जारी विज्ञप्तीमा संस्थाले कर्तव्यनिष्ठ, मेहनती र सबैसँग आत्मीय सम्बन्ध कायम गर्न सक्ने व्यक्तित्वको रूपमा खनाल रहेको स्मरण गर्दै दिवंगत आत्माप्रति चिर शान्तिको कामना सहित शोक संतप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ।

0: उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई गुणात्मक परामर्श सेवा प्रदान गर्दै आएको प्रतिष्ठित संस्था मिशन यूएसए एजुकेशन कन्सल्टेन्सी प्रणालीले पोखरामा आफ्नो नयाँ शाखा विस्तार गरेको छ। सन् 2008 स्थापना भई विगत लामो समयदेखि शैक्षिक परामर्शको क्षेत्रमा आफ्नो बलियो पहिचान बनाउन सफल कन्सल्टेन्सीको नयाँ शाखाको एक विशेष समारोहका बीच औपचारिक रूपमा शुभारम्भ गरेको हो। शाखाको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, स्वतन्त्र शैक्षिक परामर्श एसोसिएशन फेकोन काठमाण्डुका अध्यक्ष उमेश कुशवार र फेकोन गण्डकीका अध्यक्ष सुदन बस्नेतले संयुक्त रूपमा रिबन काटेर शाखाको विधिवत शुभारम्भ गर्नुभएको थियो। पोखरा र समग्र गण्डकी प्रदेशका विद्यार्थीहरूको लागि यो शाखा कोसेढुङ्गा साबित हुने कार्यक्रमका वक्ताहरूले विश्वास व्यक्त गर्नुभएको छ। उहाँहरूले संस्थाको व्यावसायिक सफलताको कामना गर्दै पारदर्शी र गुणस्तरीय र विश्वसनीय परामर्श आजको मुख्य आवश्यकता रहेको औल्याउनु भएको छ। मिशन यूएसएका संस्थापक संजय घिमिरेका अनुसार संस्थाको यो चौथो शाखा हो। बजारको माग र विद्यार्थीहरूको सेवालाई मध्यनजर गर्दै संस्थाले आफ्नो सञ्जाल फैलाउने क्रममा पोखरामा पाइला टेकेको हो। यसअघि झापामा दुईवटा र काठमाण्डुमा एउटा सफलतापूर्वक सञ्चालनमा आइसकेका छन्। नयाँ सञ्चालनमा आएको पोखरा शाखाको निर्देशक संयोजक किरण बानियाले अमेरिका लगायत अन्य देशमा पनि विद्यार्थीहरूको चाहना अनुसार पोखरामा विस्तार गरिएको बताउनुभयो। कार्यक्रममा पोखरा शाखाका निर्देशक तथा व्यवस्थापक कर्णबहादुर विक, निर्देशक सावित्री केसीले गुणस्तरीय परामर्शका लागि पोखरा आएको बताउनु भएको छ। विगत डेढ़ दशकभन्दा लामो अनुभव बोकेको यस कन्सल्टेन्सीले विशेष गरी अमेरिका, संयुक्त अरब राज्य, अस्ट्रेलिया, क्यानाडा, यूरोप, जापान र भारत जस्ता प्रमुख शैक्षिक गन्तव्यहरूका लागि उच्च शिक्षा परामर्श, भिसा आवेदन तथा अन्तर्वार्ता तयारी सम्बन्धी सेवाहरू प्रदान गर्दै आएको छ। पोखरा शाखाबाट विद्यार्थीहरूले अन्तर्राष्ट्रिय स्तरका भाषा परीक्षाहरू, आईएलटीएस र टोफेल लगायतको स्तरीय तयारी कक्षाहरूका साथै अनुभवी परामर्शदाताहरूबाट प्रत्यक्ष मार्गदर्शन प्राप्त गर्न सक्नेछन्। पोखरा पाँच मालेपाटनमा नीटको नयाँ शोरूम सञ्चालनमा ल्याएको छ। पोखरामा एक दशक भन्दा बढ़ी समयदेखि निर्माण सामग्रीहरूको व्यवसाय सञ्चालन गर्दै ओम लक्ष्मी ट्रेडर्सले नीटको नयाँ शोरूम सञ्चालनमा ल्याएको हो। यो व्यवसाय मनोज अधिकारी, एक नारायण सुवेदी र दिल्ली राम पौडेलले भारती टायल तथा मार्बल कम्पनी नीटलाई पोखरा ल्याएका हुन्। शोरूमको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की र नीटका कम्पनीका महाप्रबन्धक धर्मेन्द्र कुमार ठाकुरले उद्घाटन गरेका थिए। रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एण्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाण्डौमा दरबार मार्गैबाट काठमाण्डौ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा। ल्यान्डमार्क होटल एण्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एण्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513 55928। विजिट www.landmarknepal.com।
3: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
4: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
3: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
4: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
5: हेर, लेखसाइटमा रहेको 22 वर्ष भन्दा पुरानो
3: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
4: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
3: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
6: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-6899, 452-715।
7: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेंट, विदेश को अनुभव आपने माटो में स्वाद को पहचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आज ही पुग्न होस लंग जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नु होस् पोखराको हरिचोक हेमजा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9764119905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
8: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
8: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 0615917828, मोबाइल 9850607729।
9: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
10: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
9: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0615885955044044।
10: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
11: यता नआउ बुहारी, तलै बस, छाचुप नगर। आज कति दिन रे?
12: 3 दिन भयो।
11: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
12: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
11: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
12: मुवा महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
13: हो तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युन्जन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
11: भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
14: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
15: नेपाल सरकार विज्ञापन बोर्ड,

0: प्राणशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: लसुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165865536, मोबाइल 9856600536।
4: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपालस नम्बर वन ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
2: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो बाइकमा गएर आइहालम।
6: पोखराको एकमात्र जानुपर्ने ठाउँ, गण्डकी प्रदेशकै ठूलो मोबाइल हब, पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी, लाउरे दाई, महेन्द्र पुल, मोबाइल टावर। मोबाइल 9856840082, 9861840082।

विषमसँग पुनः अलर्टमा स्वागत छ। अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कंग्रेसको पूर्व स्वीकृति बिना इरान विरूद्ध थप सैन्य परिचालन गर्न रोक लगाउने सम्बन्धी एक महत्वपूर्ण प्रस्ताव पारित गरेको छ। मंगलबार भएको मतदानले राष्ट्रपतिको सैन्य शक्ति प्रयोग गर्ने अधिकारलाई सीमित तुल्याएको हो। इरान र अमेरिका बीच द्वन्द शुरू भएता कंग्रेसका दुवै सदनबाट यस्तो प्रस्ताव पारित भएको यो पहिलो पटक हो। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विश्वव्यापी रूपमा एचआईभी एड्सको महामारीलाई अन्त्य गर्न र यस विरूद्धको लड़ाईलाई तीव्रता दिन सुदृढ राजनैतिक प्रतिबद्धताको आवश्यकता रहेकोमा जोड़ दिएको छ। संयुक्त राष्ट्रसंघको महासभा अन्तर्गत आयोजित एचआईभी एड्स सम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै यस्तो आह्वान गरेका हुन्।

दक्षिण अमेरिकी देश भेनेजुएलामा बुधबार शक्तिशाली भूकम्प गएको छ। केही सेकेण्डको अन्तरमा 7.2 र 7.5 म्याग्नेच्युडका दुई शक्तिशाली भूकम्प गएपछि राजधानी कराकास सहित विभिन्न क्षेत्रका भवनहरू भत्किएका छन्। भूकम्पका कारण मानवीय क्षेत्र भौतिक विनाशको स्तर उच्च हुन सक्ने अनुमान गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार पहिलो भूकम्पपछि करिब 40 सेकेण्डभित्र दोस्रो तथा अझ शक्तिशाली भूकम्प गएको थियो। यी दुवै भूकम्प राजधानी काराकासको पश्चिम क्षेत्रमा केन्द्रित रहेका थिए। भूकम्प लगत्तै हजारौं मानिस घर र कार्यालयबाट बाहिर निस्केर सड़कमा जम्मा भएका थिए।

0: खेल समाचार। बोस्नियन हर्ज गोबिना फिफा विश्वकप 2026 को नकआउट चरण में प्रवेश गरेको छ। समूह बी को तेस्रो स्थान में रहकर बोस्निया तेस्रो स्थान को उत्कृष्ट आठ टोली भित्र पर्दै नकआउट चरण में प्रवेश गरेको हो। बोस्नियाले समूह चरण का तीन खेल में एक खेल में जीत एक खेल में हार एक खेल बराबरी खेले थियो। संयोजक क्यानाडासँग हेड टू हेड में पछि पर्दा बोस्निया उपविजेता बन्नबाट वंचित भएको थियो। ब्राजिल र मोरक्को फिफा विश्वकप 2026 को नकआउट चरण में प्रवेश गरेका छन्। बिहीबार बिहान भएको खेल में ब्राजिलले स्कटल्याण्ड र मोरक्कोले हाइटीलाई हराउँदै नकआउट चरण में प्रवेश गरेका हुन्। समूह सी अन्तर्गत एटलान्टा स्टेडियम में मोरक्कोले हाइटीलाई पराजित गर्यो। मियामी स्टेडियम में ब्राजिलले स्कटल्याण्डलाई 3-0 हराउँदै समूह विजेता बन्यो। ब्राजिलको 7 अंक र समान 7 अंक रहेको मोरक्को हेड टू हेड अनुसार उपविजेता बन्यो। स्कटल्याण्डमाथि सहज जित निकाल्दा ब्राजिलका भिनिसियस जुनियरले 2 र मथियोस कुनहाले 1 गोल गरे। भिनिसियसले खेलको 7 मिनटमा गोल गर्दै पहिलो अग्रता लिएका थिए। भिनिसियसले पहिलो हाफको इन्जुरी समयमा गोल अग्रता दोब्बर बनाएका थिए। 60 मिनटमा कुनहाले गोल गर्दै अग्रता तेब्बर बनाएका थिए। कराटेकी एरिका गुरूङ र उसुका विजय सिन्जाली एनओसी अवार्ड 2082 को उत्कृष्ट वर्ष खेलाड़ी अवार्डबाट सम्मानित भएका छन्। नेपाल ओलम्पिक कमिटी एनओसीले आयोजना गरेको चौथो संस्करणको एनओसी अवार्ड 2082 पुरूषमा विजय र महिलामा एरिका वर्ष उत्कृष्ट खेलाड़ी भएका हुन्। काठमाण्डुको ठमेलमा आयोजना भएको कार्यक्रममा नेपाली खेलकुद क्षेत्रका उत्कृष्ट खेलाड़ी प्रशिक्षक संघ तथा खेल पत्रकारलाई सम्मान गर्दै अवार्ड प्रदान गरिएको हो। उत्कृष्ट प्रशिक्षकतर्फ कराटेका कुशल श्रेष्ठ सम्मानित भएका छन्। अन्तर्राष्ट्रिय ओलम्पिक जून 23 2026 को अवसरमा नेपाल ओलम्पिक कमिटीले प्रदान गर्ने प्रतिष्ठित एनओसी प्रेजिडेन्सियल सम्मानबाट नेपाल भूतपूर्व खेलाड़ी मंच सम्मानित भएको छ। नेपाली अग्रज खेलाड़ीहरूको छाता संस्था नेपाल भूतपूर्व खेलाड़ी मंचले पोखरामा रही विगत 25 वर्षदेखि समाजमा खेल संस्कृतिको विकास ओलम्पिक अभियानको प्रवर्धन तथा खेलकुदका विविध गतिविधिको विस्तारमा निरन्तर योगदान पुर्याउँदै आएको मंचलाई कमिटिले आफ्नो चौथो अवार्ड समारोहका अवसरमा काठमाण्डुमा आयोजित विशेष कार्यक्रममा उक्त सम्मान प्रदान गरेको हो। नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ लगायतले मंचलाई सम्मान प्रदान गरेका थिए। मंचका अध्यक्ष दिल बहादुर गुरूङ अनुसार खेलकुदको क्षेत्रमा दीर्घकालीन योगदानको उच्च मूल्याङ्कन गर्दै मंचलाई सम्मान गरिएकोमा खुशी व्यक्त गरेका छन्। पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्थाका रूपमा परिचित नेपाल भूतपूर्व खेलाड़ी मंचले खेलकुदका मार्फत स्वस्थ जीवनशैलीको प्रवर्धन नयाँ खेल प्रतिभाको विकास तथा ओलम्पिक मूल्य मान्यताको विस्तारमा निरन्तर रूपमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ। सोही अवसरमा नेपाल भूतपूर्व खेलाड़ी मंचका आजीवन सदस्य तथा पोखराका फोटो पत्रकार सुदर्शन रंजितलाई एनओसी बेस्ट क्यामेरा पर्सन अवार्ड 2026 सम्मान गरिएको थियो। सम्मान कार्यक्रममा नेपाल भूतपूर्व खेलाड़ी मंचका अध्यक्ष दिल बहादुर गुरूङ, पूर्व अध्यक्ष तेज बहादुर गुरूङ, निवर्तमान अध्यक्ष हरिप्रसाद पराजुली, उपाध्यक्ष कृष्ण तिमिल सिन्हा, सचिव महेश पौडेल लगायतको सहभागिता रहेको थियो।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
2: यति बेला बिहानको 7 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
0: अन्नपूर्ण हाइलाइट्सको अन्त्यमा प्रमुख समाचारका शीर्षक फेरि एकपटक। 21 संस्करणको रोपाई महोत्सव असार 14 सिसुवामा हुने, उत्कृष्ट कृषकलाई सम्मान गरिने। स्थानीय तह निर्वाचनको पूर्व तयारी अनुसार मतदाता नामावली अध्यावधिक जारी, 3 महिनामा 1,81,000 नयाँ मतदाता थपिए। पोखरा 7 विवाह सगुन सजावट तालिम सम्पन्न, सिपलाई उद्यममा रूपान्तरण गर्न वडाध्यक्ष आचार्यको आग्रह। पोखरामा भ्रमपूर्ण तथा मिथ्यापूर्ण सूचना विरूद्ध सचेतना तथा संचार गृहको अवस्था अध्ययन सम्बन्धी कार्यशाला सम्पन्न, संचार माध्यमहरूले सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्नुपर्नेमा जोड। करिब 11,00,000 विदेशी पर्यटकले घुमे संरक्षित क्षेत्र, 1,52,16,000 राजस्व प्राप्त। इरान विरूद्ध सैन्य कार्यवाही गर्ने राष्ट्रपतिको अधिकारमाथि अंकुश लगाउने प्रस्ताव अमेरिकी सिनेटबाट पारित, एचआईभी विरूद्धको अभियानलाई तीव्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान र कराँतीकी एरिका र उसुका विजय एनओसी अवार्ड 2082 को उत्कृष्ट वर्ष खेलाड़ी। प्यारे 6 बजेको अनुपूर्ण हाइलाइट्समा समाचारको सिलसिलालाई यति नै। प्राविधिक साथी अरविन्द सहित सञ्जयलाई बिदा दिनुहोस्। नमस्कार।
5: रेडियो अन्नपूर्ण 93.4।

0: एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचर को बानी लाग्छ।
1: के तपाई कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
2: के तपाई आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागगाण्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
2: विस्तृत जानकारीका लागि लागगाण्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 061573163582844, वेबसाइट www.lagrandi.edu.np।
3: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिम कि क्या हो?
4: पख्नुस नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
5: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: दुर्गाको किटाउको दुख्न छिनमै दूर गर्ने झण्डुबाम, एक बाम तीन काम झण्डुबाम, दुर्गाको किटाउको दुख्ने छिनमै आराम।
7: अब झण्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
0: हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट, मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक, शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
8: हिमस्टार फर अ कम्प्लिट होम।
9: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025230।
10: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434032239, 98028-59321, 061-581-871।
11: गर्मी होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
12: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
5: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
12: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
5: शशिधर, अनि तिमी नि?
13: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला?
14: त्यो पनि एनटी एजेन्सीमा छ नि।
15: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
16: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061 50 50 78 50 51 33 र 576 458।
17: ओहो नासर बे, कति छाप डिजाइन बे मारेको न खिनानी खनी तोला
18: खनाई दिवा नासर बे रूपा कोट ज्योति सुन चाँदी दुकान महेन्द्र पुलारी तोला
17: ए नई स्याबा मार दुकान पो मोना नई पेसोलाई नी च्याब चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनाइ तो हो नि जग्गा मात्र आँगी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानारी बेल्ले छ्याब कोपिम ओछे
18: हजुर तिमी झोको लाइनी छाब छ्याब छ्याब मारे डिजाइन गहना चैदी म बिस्या वा चुवल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
17: जग्गा मात्र आँगी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
18: समुताई रवा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा बिलन चन्नै यामो
17: तोई मिल तुई विश्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061 50 80 8 15 98 5 60 35 8 15 प्रोप्राइटर दशरथ सुनार
18: छतैरा त तान निभिम्द
19: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट।

0: IME Life Insurance Company Limited. Bhavishya Sunishchit Kar Rahi, Ensuring Future.
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि
2: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति. एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्. अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका. एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला.
3: राष्ट्रिय वाणिज्य बैंकले ल्यायो नयाँ योजना, किसानका लागि सुनौलो छ यो सपना.
4: 10 लाखसम्म कर्जा सजिलै पाइन्छ, अब मेहनतको फल झन मिठो हुन्छ.
3: 70% लगानी, अब चिन्ता किन, बाली राम्रो फल्छ, आमदानी बढ्ने दिन.
4: 10 वर्षसम्म सहज किस्ता, कहिल्यै नहोस् भार, ब्याज दर पनि न्यून, कृषकको राम्रो आधार.
5: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ.
6: अयानी, मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
7: होइन, किन चिन्ता लिएको, त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न.
6: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
7: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ. सम्पूर्ण उपचार सेवा एकै ठाउँमा. काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ.
8: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक, हरिचोक पोखरा. फोन 01658635536, मोबाइल 98560056.
9: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा. हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ. आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्.

विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: हेलो,
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरे पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
3: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
5: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू
5: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
6: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
5: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
6: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
5: न्युरो सर्जरी सेवा, कार्डियोथोरासिक तथा भास्कुलर सर्जरी सेवा,
6: पाल रोग,
5: नाक कान तथा घाँटी रोग,
6: मानसिक तथा स्नायु रोग,
5: प्रसूति तथा स्त्री रोग,
6: छाला, यौन तथा कुष्ठ रोग,
5: नेत्र रोग,
6: दाँत तथा मुख रोग,
5: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
6: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
5: सुविधा सम्पन्न ICU सेवा,
6: डिजिटल एक्सरे,
5: सिटी स्क्यान सेवा,
6: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
5: इन्डोस्कोपी, ECG, EEG, PTA,
6: फिजियोथेरापी, युरोफ्लोमेट्री,
5: केमोथेरापी,
6: सुरक्षित गर्भपतन सेवा,
5: होल बडी चेकअप, हेल्थ प्याकेज,
6: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की,
5: फोन 061-572-648, 572-849।
7: घुट्टु खुट्टु पियो या सिपमा रमायो,
8: अब गर्दियो लाइकी चीसो हर्ने,
9: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम चीसो हर्नेको।

वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11

0: प्राणशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिदे कि विदेशमा गएर पढ्ने?
3: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
3: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
4: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेटफ्लिक्स एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
3: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-6089, 452-715।
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
6: किन आँखा मिचेको मिचे गरेको?
7: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने?
6: धेरै समय मोबाइल चलाइसिक्या
7: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
6: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
7: ए, त्यसो भए जोगिन के गर्ने त?
6: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
7: बुझेँ।
6: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
8: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: जलवायु परिवर्तन र रेड प्लस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान।
10: भूमि, वन र प्राकृतिक स्रोत सँगको आदिवासी जनजातिको अन्यश्रित सम्बन्धलाई मान्यता देऊ।
9: जल, जमिन, जंगल, खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
10: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
9: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
10: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
9: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ।
10: अन्तर्राष्ट्रिय श्रम संगठन आइलो महासन्धि नम्बर 169 र युएन रेप कार्यान्वयन गर।
9: नेपाल आदिवासी जनजाति महासंघ।
6: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
11: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
12: तपाई तथा तपाईका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
13: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
12: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
14: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
17: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
16: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
17: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
18: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
19: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
18: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
19: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
18: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
19: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
18: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
19: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
18: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
19: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
20: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
19: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
20: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
18: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो, अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
12: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
21: समसामयिक तथा सामाजिक विषय वस्तुमाथिको बहसमूलक कार्यक्रम आजको बैठक।
22: नमस्कार, रेडियो अनुपन 93.4 मेगा सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूमा आजको बैठकमा हार्दिक स्वागत छ। तपाईँको रेडियो सेटको 93.4 मेगाहर्जमा हामी यति बेला उपस्थित छौं। आजको बैठक लिएर प्राविधिक साथी अरविन्द सहित म सञ्जय। शिक्षा नै उज्यालो भविष्यको बलियो जग हो। आजको विश्वव्यापीकरणको युगमा गुणस्तरीय र अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा हासिल गर्ने चाहना हरेक विद्यार्थीको हुन्छ। आफ्नो देशको माटो, संस्कार र प्रारम्भिक शिक्षालाई आत्मसात गर्दै विश्वका उत्कृष्ट विश्वविद्यालयहरूमा पुगेर ज्ञान र सिप आर्जन गर्ने सपना बोक्ने नेपाली विद्यार्थीहरूको संख्या दिन प्रतिदिन बढ़दो रहेको छ। तर सपना देख्नु र त्यसलाई सही मार्गमा डोहोर्याउनु फरक कुरा हुन्। विदेश अध्ययनमा जान चाहने विद्यार्थीहरूका लागि उपयुक्त देश, उपयुक्त कलेज वा विश्वविद्यालयको छनौट, भिसा प्रक्रिया र तयारी कक्षाहरूको सही मार्गदर्शन पाउनु सबैभन्दा चुनौतीपूर्ण पक्ष बनेको छ। यही अलमल र अन्यलताका बीच विगत डेढ़ दशक भन्दा लामो समयदेखि विद्यार्थीहरूको विदेश अध्ययनको सपनालाई सही, सुरक्षित र पारदर्शी मार्ग निर्देशन गर्दै आएको एउटा प्रतिष्ठित नाम मिशन यूएसए कन्सल्टेन्सी, एजुकेशन कन्सल्टेन्सी प्रणाली हो, जसको पोखरामा हिजोबाट शाखा विस्तार भएको छ। सन् 2008 स्थापना भई शैक्षिक परामर्शको क्षेत्रमा आफ्नो बलियो र विश्वसनीय पहिचान बनाउन सफल मिशन यूएसएले काठमाण्डु र झापापछि अब प्राकृतिक सुन्दरताको शहर एवं गण्डकीको प्रदेशको मुटु पोखरामा पनि आफ्नो सेवा विस्तार गरेको छ। हिजो विधिवत रूपमा यसको शुभारम्भ भइसकेको छ। विशेष गरी अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानाडा, यूरोप, जापान र भारत जस्ता प्रमुख शैक्षिक गन्तव्यहरूको लागि परामर्श दिँदै आएको यस कन्सल्टेन्सीले अब पोखरेली विद्यार्थीहरूलाई आफ्नै आँगनमा अन्तर्राष्ट्रिय स्तरको आईएलटीएस र टोफेल जस्ता भाषा परीक्षाहरू र अनुभवी परामर्शदाताहरूबाट प्रत्यक्ष सेवा प्रदान गर्ने पनि प्रतिबद्धता जनाएको छ। आज हामी विशेष गरेर वैदेशिक अध्ययनको सिलसिला वा भनौँ न विद्यार्थीहरू अहिले प्लस टू पास गरेपछि जुन एउटा किसिमको लहर छ, विदेश अध्ययन गर्न जाने युवाहरूको लामो जमात रहेको छ, वैदेशिक अध्ययनको लागि अपनाउनु पर्ने सावधानी के हो, त्यहाँको लागि गर्नुपर्ने तयारी के हो भन्ने सन्दर्भमा आज हामी चर्चा गर्दैछौ। जसको लागि हामीसँग मिशन यूएसएका संस्थापक फाउन्डर हामीसँग चाहिँ हुनुहुन्छ संजय घिमिरे। विगत 17 वर्षदेखि शैक्षिक परामर्शको क्षेत्रलाई नजिकबाट निहाल्नुभएका र हजारौं विद्यार्थीहरूलाई सही गन्तव्यमा पुर्याउन सफल घिमिरे आज हामीसँग मिशन यूएसएको डेढ़ दशक लामो यात्रा, पोखरा शाखाको उद्देश्य, नेपाली शैक्षिक परामर्श क्षेत्रका चुनौती र विद्यार्थीहरूले कन्सल्टेन्सी छनौट गर्दा ध्यान दिनुपर्ने कुराहरूलाई केन्द्रमा राखेर कुराकानी गर्दैछौ। हामीसँग मिशन यूएसएका संस्थापक संजय घिमिरे हामीसँग स्टुडियोमा हुनुहुन्छ। सर नमस्कार, यहाँलाई स्वागत छ।
0: नमस्कार,
22: हजुर। यो मिशन यूएसए पोखरामा चाहिँ हिजोबाट शुरूआत भएको छ। यसको चाहिँ खास पोखरामा विस्तार गर्नुको कारण वा यसको पृष्ठभूमि अलिकति बताइदिनुहोस् न।
3: मिशन यूएसए एकदमै एग्रेसिभली ब्रान्च चाहिँ थप्दै जाने नीतिको खासै सपोर्टमा चाहिँ छैन पहिलेदेखि नै। त्यही भएर 18 वर्षको स्थापनापछि पनि हामीले अहिलेसम्म जम्मा 3 मात्रै यसको शाखा विस्तार गरेका छौँ। झापामा एउटा छ बिर्तामोडमा, अर्को हाम्रो पोखरामा भा हो, अनि काठमाडौँमा हेड अफिस छ। कारण चाहिँ विशेष गरी कसरी आउँदै जाँदो रहेछ भन्नुहुन्छ भने धेरै स्टुडेन्ट्स जसले चाहिँ म एब्रोड पढ्न जान्छु भनेर अनलाइन मिडियाको थ्रु, गुगलको थ्रु वा कुनै पनि जहाँबाट उसले इन्फर्मेसन पाउँछ त्यो मिडियममा गएर चाहिँ उसले खोज्दै गर्दा जब हामीलाई भेट्छ र परामर्श हामीसँग अनलाइनै टेलिफोनिक कन्भर्सेसन हुँदा वा टेलिफोनिक काउन्सिलिङ हुँदै गर्दा स्टुडेन्ट्सहरूले जब ट्राभल गरेर काठमाडौँभन्दा बरू पोखरामा छ कि छैन वा उनीहरू जहाँ हुनुहुन्छ, स्टुडेन्टहरू जहाँ हुनुहुन्छ उहाँ यहाँ छ कि छैन हजुरहरूको अफिस भनेर सोद्धै गर्दा एकदमै धेरै क्वेरी र इन्ट्रेस्टेड ग्रुप अफ स्टुडेन्ट्स जसले चाहिँ धेरै इन्क्वायरी गर्नुभयो उहाँ पोखराबाट पनि धेरै हुनुहुन्छ। अनि सबै कुरो हामीले काठमाडौँबाट एड्रेस गर्न पनि एकदमै गाह्रो छ किनभने स्टेप वाइज गाइड गर्दै गर्दा उहाँहरूलाई चाहिएको डकुमेन्टहरू, उहाँहरूले प्रेजेन्ट गर्नुपर्ने डकुमेन्टहरू को लागि गाइड गर्नुपर्दाखेरि फोनमै सबै कुरो पोसिबल हुँदैन। त्यही भएर हामीले टिम पनि एकदमै राम्रो पाएको भएर पोखरामा, किनभने यो सेक्टर अलरेडी अलिकति विवादित सेक्टर बन्दै गएको छ पछिल्लो चरणमा, किनभने रङ प्र्याक्टिसेसहरू र यो चाहिँ राम्रो व्यवसाय रहेछ भनेर आउने भन्दा पनि यो व्यवसायलाई चाहिँ एक्सप्लोइट गर्ने किसिमले आउने, 2-4 वर्ष खोल्ने अनि झ्यापझुप्पै हराउने कन्सल्टेन्सीहरू धेरै बढेर प्रोपर नियमन नभएको भएर बढेको हुँदाखेरि हामीले विस्तार गर्न पनि अलिक गाह्रो हामीलाई स्पेसियली ब्रान्चेसहरू, किनभने मिशन युएसए को ब्रांड छ, भोलि गएर पोखरा मिशन युएसए वा वीरतमठ मिशन युएसए वा कुनै एउटा शाखा को मिशन युएसए ले त्यो ब्रान्डलाई युज गरेर गलत प्रचार गरेर स्टुडेन्टलाई रङ इन्फर्मेशन दिएर अनइथिकल प्र्याक्टिसतिर लाग्यो भने त्यो कुरो भोग्नुपर्ने फेरि हेड अफिसले हुन्छ, किनभने हेड अफिसले वर्षौं लाएर बनाएको चाहिँ एउटा विश्वास हो स्टुडेन्ट एमङ स्टुडेन्ट्स र एब्रोड एजुकेशन कन्सल्टेन्सीजहरू जति पनि हुनुहुन्छ हायर एजुकेशन इन्स्टिट्यूशन्सहरू एब्रोडमा जति पनि हुनुहुन्छ उहाँहरूले हामीलाई ट्रस्ट गरेर एग्रीमेन्ट दिएर विद्यार्थीहरूलाई परामर्श दिने अनुमति दिँदै गर्दा हामीले चाहिँ त्यसलाई मिसयुज गर्नु हुँदैन भन्ने हिसाबले नै सोचिरहेको हुन्छौँ। त्यही भएको भएर हामीले पोखरामा ब्रान्च खोल्दै गर्दा टिम राम्रो पाएको भएर यहाँको स्टुडेन्ट्सहरूको क्वालिटी राम्रो भएको भएर उहाँहरूको उद्देश्य विशुद्ध पढ्न नै जाने भएको भएर र उहाँहरूले हामीसँग फल्स कमिटमेन्ट एकदमै कम मागेको देखिएको भएर धेरै स्टुडेन्ट्सहरू के पनि हुन्छ भनेदेखि फल्स कमिटमेन्ट माग्ने स्टुडेन्ट्सहरू धेरै हुन्छन् र हो त्यो फल्स कमिटमेन्ट माग्ने स्टुडेन्ट्सहरूलाई एड्रेस गरिदिने कन्सल्टेन्सीजहरू पनि जो चाहिँ प्रपर मेकानिजमबाट नखुलेको हुँदाखेरि छिटो रिजल्ट चाहिहाल्ने हुन्छ कि हुँदैन भन्ने कुरो कमिटमेन्ट मागिहाल्ने स्टुडेन्ट्सहरू चाहिँ फस्ने गर्नुहुन्छ। त्यही भएर यो कुरो अलिकति प्रोफेसनल ढंगले बुझाउन सक्ने स्थितिमै गर्नुपर्छ काम भनेर हामीले खोल्न टाइम लगायौं तर अब चाहिँ खुलिसक्यो।
22: अब यो 17 वर्षको यो जुन व्यावसायिक यात्रालाई चाहिँ मिशन युएसए को जुन यात्रा तय गर्नु भएको छ नि यसलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ?
3: एकदमै हाम्रो स्लो एण्ड स्टेडी विन द रेस भन्ने छ हाम्रो। हामी एग्रेसिभ ढंगले आजसम्म मार्केटिङ पनि गरेनौं। हामीले आफूलाई विशुद्ध परामर्शदात्रीको हिसाबले नै राख्यौं। हामी आफूलाई कहिले पनि एउटा बिजनेसम्यान वा व्यावसायिक हिसाबले भन्दा पनि परामर्शदात्री हिसाबले हामीलाई हेरेर आफूलाई हेरेर मूल्याङ्कन गर्दै गरेर स्टुडेन्टको प्रपर क्वेरीजलाई एड्रेस गरेर उहाँहरूको रिक्वायरमेन्ट वा उहाँहरूले एक्ज्याक्टली पढ्न जान खोजेको के हो त भन्ने कुरोलाई प्रपरली रिसर्च र स्टडी गरेर हो त्यसलाई एड्रेस गर्ने नै प्रपर इन्स्टिट्यूशन डेस्टिनेशन र त्यो पछिको करियर प्लान कसरी हुन्छ त भन्ने हिसाबको चाहिँ प्रपर स्टडी गरेर मात्रै हामीले स्टडीलाई चाहिँ प्रमोट गर्ने गर्छौँ एब्रोड स्टडीलाई। अनि हो त्यही हिसाबले नै हामी अगाडि बढिरहेका छौँ एकदम स्लोली। हाम्रो प्रेजेन्स सबैतिर छ हायर एजुकेसन इन्स्टिट्यूशन्स स्पेसली हामी युएसए को कुरा गर्नुपर्दाखेरि हामीले दर्जनौं युनिभर्सिटीजहरू डाइरेक्टली रिप्रेजेन्ट गर्छौं, कतिपय युनिभर्सिटीजहरूलाई एक्सक्लुसिभली पनि रिप्रेजेन्ट गर्छौं। त्यो भनेको के हो भनेदेखि त्यो युनिभर्सिटीले हामीलाई नेपाल लगायत अरू कन्ट्रीजहरू इण्डिया बंगलादेश श्रीलंका थ्रु आउट द वर्ल्ड संसारको कुनै कुनाको विद्यार्थी पनि म युएस पढ्न जान चाहन्छु भनेर सोच्दै गर्दा त्यो युनिभर्सिटीले आधिकारिक रूपमा हाम्रो आधिकारिक रिप्रेजेन्टेटिभ चाहिँ यो है भनेर भनिदिएको पनि हुन्छ, हामीलाई सर्टिफिकेसन पनि दिएको हुन्छ। त्यो हिसाबले हामीले स्टुडेन्टलाई परामर्श र काउन्सिलिङ गर्न पाउने अधिकार पाएको हुन्छौं। अनि हो त्यसैलाई टेकेर त्यही हामीले पाएको अनुमतिलाई नै टेकेर हामीले विद्यार्थीलाई परामर्श दिने हो र प्रपरली स्टुडेन्टलाई स्टेप वाइज गाइड गर्ने हो, न त एडमिसन हामीले कमिटमेन्ट गर्ने हो, न त भिजा हजुरहरूको लाग्छ स्योर ग्यारेन्टी लाग्छ भनेर कमिटमेन्ट गर्ने हो। भिजा हाम्रो हातमा हुँदै हुँदैन, भिजा इन्टायरली स्टुडेन्टले आफ्नो कम्पिटेन्सीको आधारमा लिने हो भने हामीले युनिभर्सिटीको रिक्वायरमेन्ट फुलफिल गर्दै गर्दाखेरि पनि स्टुडेन्टको ओभरअल एकाडेमिक्स के छ भन्ने कुरो नै फर्स्ट प्रायोरिटी हो। हामीले गरिदिन सक्छौँ भन्ने हाम्रो कहिले पनि हुँदैन। स्टुडेन्टको रिक्वायरमेन्ट पुगेन भने पुगेन।
22: पोखरा आउनु भएको छ होइन, झापा काठमाडौँ पछि पोखरा आउनु भएको छ। पोखरा र समग्र गण्डकी प्रदेशका विद्यार्थीहरूको लागि चाहिँ मिशन युएसएको आगमनले के चाहिँ नयाँपन दिन्छ?
3: यो अलिक पुरानो भरपर्दो विश्वासिलो भन्ने कुरो आफ्नो ठाउँमा रह्यो भन्दै गर्दा अरूलाई विश्वास गर्न नसकिने भन्ने छँदै छैन। यहाँ शिक्षा मन्त्रालयले नै बकैदा लाइसेन्स दिएर गर्न अनुमति दिनुभएको धेरै कन्सल्टेन्सीहरू यहाँ पोखरामा पनि हुनुहुन्छ। हुँदै गर्दा कस्तो हुन्छ भनेदेखि कतिपय विशेषज्ञहरू कतिपय डेस्टिनेशन स्पेसलिस्टहरू हुन सकेको कन्सल्टेन्सीहरू हुनुहुन्छ। अब हाम्रो स्पेसलाइजेसन चाहिँ स्पेसियली के हो भने हामीले स्टुडेन्टहरूलाई परामर्श दिँदै गर्दा हामीले डाइरेक्टली रिप्रेजेन्ट गरेको युनिभर्सिटीमा स्टुडेन्टहरूलाई परामर्श दिएर यहाँ यस्तो छ यहाँ यस्तो छ भनेर भन्न सक्ने अवस्था हाम्रो छ. दशौं वर्षदेखि यो गरिरहेको हुँदाखेरि हामीले दर्जनौ युनिभर्सिटीहरूसँग डाइरेक्ट हामीले अनुमति लिएर स्टुडेन्टलाई हजुरहरूको युनिभर्सिटीमा इनरोल गराउने प्रोसेसको बारेमा ट्रेनिङ लिएर के गर्न सकिन्छ भन्ने हिसाबले लिएको भएर स्टुडेन्टहरूलाई चाहिँ हामीसँग कुरा गर्दाखेरि डाइरेक्ट युनिभर्सिटीको रिप्रेजेन्टेटिभसँग कुरा गरे जस्तो हुन्छ किनभने हामी अथोराइज रिप्रेजेन्टेटिभ बनेर नै काम गरिराखेका हुन्छौँ. हामीले स्टुडेन्टलाई परामर्श दिने अनि डकुमेन्ट कलेक्ट गर्ने त्यो डकुमेन्ट कलेक्ट गरेर फेरि थर्ड पार्टीलाई दिने भन्ने हाम्रो प्रोसेस छैन. हाम्रो डाइरेक्ट प्रोसेस हो, डाइरेक्ट रिप्रेजेन्टेसन छ हाम्रो. त्यो भएको भएर विद्यार्थीलाई वान टू वान एक्सेस, डाइरेक्ट कम्युनिकेशन विथ द युनिभर्सिटी. कुनै पनि स्टुडेन्टले प्रोसेस गर्दै गर्दा युनिभर्सिटीले डाइरेक्ट स्टुडेन्टसँग कम्युनिकेट गर्न थाल्छ. हामी ब्रिज मात्रै हो, हामीले ब्रिजिङ गरिदिने हो, स्टुडेन्ट र युनिभर्सिटीलाई जोडिदिने हो, स्टेप वाइज के गर्नुपर्छ भनेर गाइड गर्ने हो. त्यो गाइड हाम्रो गाइडेन्स अनुसार नै स्टुडेन्ट अगाडि बढेर उनीहरूले कुनै पनि एब्रोड इन्स्टिट्युसनको भर्ना पत्र भनौँ न अफर लेटर वा एक्सेप्टेन्स लेटर वा तपाईँको युएसको केसमा I-20 युकेको केसमा CAS भन्छ COE भन्छ अस्ट्रेलियामा, यी विभिन्न फुल्ली इनरोल भएको प्रुफ हो. त्यो भनेको एडमिसन पत्र डाइरेक्ट स्टुडेन्टले नै रिसिभ गर्नुहुन्छ. हामीबाट प्रोसेस गर्दै गर्दा चाहिँ हामीले हामीलाई लिएर वा हामीसँग मगाएर वा अर्को इमेल आइडी बनाएर विद्यार्थीलाई चाहिँ भ्रममा राखेर हुँदैछ काम है भनेर त्यस्तो गर्दैनौँ. स्टुडेन्ट वान टू वान कनेक्टेड रहन्छ डे वानबाट जब प्रोसेस हुन्छ एब्रोडको. अनि अर्को कुरो भनेको स्टुडेन्टहरूले कोसँग कम्युनिकेट गरिरहेछ र युनिभर्सिटीले कुन चाहिँ डिपार्टमेन्टबाट उसलाई मेल आइरहेछ भन्ने कुरो पनि थाहा पाउँछ, जसले गर्दा उसले भोलि गएर इन्टरभ्यू दिनुपर्दा इन्टरभ्यू फेस गर्नुपर्दाखेरि उसलाई हाइकमिसनबाट मेल आउँदाखेरि कोसँग कुरा भयो, कसले मेल पठायो, किन यो युनिभर्सिटी मन पर्यो, यहीँ पढ्न जान किन खोजेको, यी सबै कुरोको बारेमा क्ल्यारिटी हुन्छ स्टुडेन्टले. हामीले बुझाइरहनु भन्दाखेरि उसले आफै पर्सनल्ली एक्सपिरियन्स गरेको हुन्छ सबै कुरो, जुन कारणले गर्दाखेरि स्टुडेन्टले अन्तर्वार्तामा प्रिपेयर नगरे पनि मजाले बोल्न सक्छ.
2: अब यो संस्थाको नाम चाहिँ तपाईँहरूले मिसन युएसए राख्नु भएको छ होइन? मिसन युएसए भन्ने बित्तिकै अमेरिका विद्यार्थीहरूको लागि अब एउटा प्रमुख पनि हो.
3: हजुर हजुर हजुर.
2: यो बाहेक तपाईँले बेलायत, क्यानाडा, अस्ट्रेलिया, युरोपका लागि पनि सेवा दिँदै आउनु भएको छ.
3: लागि
2: पनि सेवा दिँदै आउनु भएको छ. यी देशहरूको लागि यहाँहरूको तयारी र नेटवर्क चाहिँ कस्तो छ?
3: हाम्रो एकदमै मिसन युएसए नाम सुन्दैखेरि यो कुरो थाहा हुन्छ कि आजभन्दा 18 वर्ष अगाडि जब हामी शैक्षिक परामर्श स्टुडेन्टलाई दिने गर्ने क्रममा शुरूआत गर्दैथ्यौं त्यतिखेर सबैभन्दा ठूलो र राम्रो ट्रेन्ड स्टडी इन युएसए नै थियो. विद्यार्थीले फर्स्ट प्रायोरिटी अमेरिका पढ्न जाने नै राख्थे किनभने अरू डेस्टिनेसनहरूको प्रपर त्यस्तो मेकानिजम वा भिजा लाएर जाने प्रक्रियाहरू सबैले शुरू गर्नुभएको थिएन र स्टुडेन्टहरू पनि आफै रिसर्च गरेर खोजेर जाने स्टुडेन्टहरूको संख्या एकदमै कम थियो. अनि युएसएको चाहिँ क्वेरीज एकदमै धेरै, त्यही भएर अब युएसए नै हो गन्तव्य स्टुडेन्ट पढ्न जाने भन्ने सोचले मिसन युएसए राख्दै गर्दा हामीले पछि यो कुरो थाहा पाइयो कि मिसन युएसए भनेको त एउटा कम्पनी हो, यसको ब्रान्ड हो. यो भनेको एउटा विशुद्ध परामर्श केन्द्र हो जहाँ चाहिँ स्टुडेन्टले म चाहिँ युएस पढ्न जान चाहन्न, म चाहिँ युएसए बाहेक अस्ट्रेलिया वा युके वा कुनै युरोपियन डेस्टिनेसन पढ्न जान्छु भनेर भन्दै गर्दा हामीले त्यसको रिक्वायरमेन्ट र त्यसको डिमाण्ड हामीले थाहा पाइयो. त्यो पछि हामीले हाम्रो सेवा दिने अलिकति होराइजनलाई एक्सपान्ड गर्दै गयो. हामीले स्लोली अनि युके स्टार्ट गर्यौं अनि अस्ट्रेलिया स्टार्ट गर्यौं अनि क्यानाडा स्टार्ट गर्यौं अनि युरोप स्टार्ट गर्यौं. गर्दै गर्दै हामीले जुन जुन युनिभर्सिटीजहरू जहाँ जहाँ जुन जुन गन्तव्यमा हामीले पठाउँछौं विशुद्ध हामीले चाहिँ त्यो डाइरेक्ट इन्स्टिट्युसनसँग हायर एजुकेसन इन्स्टिट्युसनसँग समन्वय गरेर उहाँहरूको रिक्वायरमेन्ट बुझेर स्टुडेन्टको रिक्वायरमेन्ट फुलफिल हुन्छ कि हुँदैन बुझेर नै हामीले गर्छौं.
2: अब यति बेला अब प्लस टू सकेर बसेका वा भनौँ रिजल्ट आइसकेको, रिजल्ट पनि आइसकेको छ एउटा हिसाबले, अब चाहिँ के गर्ने भन्ने खालको वा भनौँ न वैदेशिक अध्ययनको लागि पढ्न जानेहरूले त एउटा किसिमको तयारी गरिसकेका हुन्, खास गरी यो प्लस टू सकेर जाने वा ब्याचलर सकेर जाने वा मास्टर भनौँ न ब्याचलर सकेर मास्टर जोइन गर्न जाने भन्ने खालको कुराहरूमा चाहिँ दुविधा रहन्छ के, कुन चाहिँ विषय वा कुन चाहिँ यो चाहिँ लेभल सकेर जाँदाखेरि चाहिँ उचित हुन्छ, प्लस टू सकेर जाँदाखेरि चाहिँ एब्रोड स्टडी गर्न जाँदा उचित हुन्छ, वा ब्याचलर सकेर जाँदाखेरि उचित हुन्छ, विद्यार्थीहरूको लागि भन्नुपर्दा सुझाव दिनुहुँदाखेरि चाहिँ कसरी दिनुहुन्छ?
3: अहिले त नेपालमा स्टुडेन्ट्सको मेच्युरिटी यति धेरै बढेर आयो कि पहिला चाहिँ अब गार्जियनहरू एकदम प्रपरली इन्भल्भ हुनुहुन्थ्यो, अहिले हामीले परामर्श गर्दै गर्दा यो कुरो मजाले रिसर्च गर्दा पनि हुन्छ, थाहा पाइएको छ नेपाली स्टुडेन्ट्सहरू कम्पेरिटिभली अरू कन्ट्रिजहरूको भन्दा धेरै मेच्योर्ड हुनुहुन्छ। उहाँहरू चाहिँ बाह्र पास गर्ने बित्तिकै म कहाँ पढ्ने के पढ्ने भन्ने कुरोको क्ल्यारिटी छ उहाँहरूमा, धेरै स्टुडेन्ट्समा, सबैमा यो क्ल्यारिटी हुँदैन। जो स्टुडेन्ट्समा क्ल्यारिटी हुँदैन उहाँहरूलाई चाहिँ परामर्शको एकदमै खाँचो पनि हुन्छ, र हामीसँग परामर्श लिन आउँदै गर्दा धेरै स्टुडेन्ट्सहरूमा के क्ल्यारिटी छ भने म यहाँ पढ्छु यही पढ्छु र स्कलरसिप के छ यो सबै कुरोहरू उहाँहरूले बुझ्न आउनुहुन्छ, र स्कलरसिप कुन कुन युनिभर्सिटिजहरूले राम्रो दिन्छ, कुन कुन डेस्टिनेसनले दिन्छ, कुन कुन डेस्टिनेसनले दिँदैन भन्ने कुरो पनि थाहा पाउनुहुन्छ उहाँहरूले। अनि जस्तो कि हजुरले सोधेको क्वेशनमा बाह्र पढेर जाँदा राम्रो कि ब्याचलर सिद्धिएर जाँदा राम्रो भन्ने कुरोको डिबेट चाहिँ यो अलिक वेग छ, किनभने स्टुडेन्टले एब्रोड गएर म उहाँ पढेर उहाँ अलिकति सजिलै एडजस्ट हुन सजिलो हुन्छ भन्ने खालको कुरो गर्दा बाह्र पढेर जान सजिलो भयो, अलिकति प्यारेन्ट्सहरूले पनि विश्वास गर्नुहुन्छ ब्याचलर्स पास गरेर गएको स्टुडेन्ट्सहरूलाई चाहिँ, किनभने केटाकेटी ठूला भइसकेका छन् मेच्युर छन् दे क्यान टेक देयर ओन डिसिसन, अब अहिले अब उसलाई छोड्दा हुन्छ घरबाट भन्ने खालको प्यारेन्ट्सहरूको ओपिनियन हुन्छ भने अहिलेको प्यारेन्ट्सहरू विशेष गरी बाह्र पास गरेको स्टुडेन्ट्सको प्यारेन्ट्सहरू पनि विदेश छोरो जाँदै गर्दा उहाँहरू त्यति डराउनुहुन्न, एब्रोड युके नै होस् युएसए नै होस् अस्ट्रेलिया नै होस् छोरो वा छोरी युएस जाँदैछ भनिसकेपछि दे आर एक्साइटेड, उहाँहरूलाई त्यति खासै यो छैन रे, त्यही भएर उहाँहरूको पढिसकेपछिको करियर प्लान कता लाने, मास्टर्स पनि जोइन गरेर सिध्याउने कि वा ब्याचलर्स मात्रै गरेर फर्किने कि भन्ने कुरोहरू फ्याक्टर्सहरू हुन्छन् जसले डिटर्माइन गर्छ उहाँहरू अहिलेदेखि नै एक्सपर्ट बनेर जाने कि अब सबै उहाँहरूले पढ्न खोजेको सब्जेक्टहरू विषयहरू नेपालले दिने एक्सपोजरहरू नेपालमा भएका हायर एजुकेसन इन्स्टिट्युसन्सहरू युनिभर्सिटिजहरूले विद्यार्थीले पढ्न खोजिरहेको विषय विद्यार्थीहरूले डेभलप गर्न खोजिरहेको स्किल्सहरूलाई एड्रेस गरेको छ कि छैन भन्ने कुरो पनि हामीले थाहा पाइन्छ, किनभने स्टुडेन्टलाई अनि नेपालमा पनि छ त यो सब्जेक्ट पढ्दा के छ त होइन यहाँ यो कुरो छैन अहिले यो कुरोको विकास भइरहेछ, त्यो कुरो हामीले पढेर आइसक्दा बल्ल नेपालमा त्यो कुरो एडप्टेसनतिर गइसकेको हुन्छ, देश बल्ल इम्प्लिमेन्टेसनतिर लागिसकेको हुन्छ, त्यतिखेर मेन पावरको खाँचो हुन्छ नेपाललाई, त्यतिखेर टेक स्किलहरू अनि अब अहिले त एआई पनि आइसक्यो, एआईलाई नै मान्छेले रिप्लेस गर्ने तरिकाको स्किल्सहरू डेभलप गर्न त अब नेपालले फटे अहिलेको यहाँको हाम्रो संरचना यहाँको हायर एजुकेसन इन्स्टिट्युसनहरूको करिकुलम हेर्दै गर्दा स्टुडेन्टले यो कुरो रियलाइज गर्नुहुन्छ कि मैले यहाँ पढेँ भने म पछि पढ्छु अहिलेलाई, तर म पढेर आइसकेँ भने आई क्यान कन्ट्रिब्युट भन्ने खालको धेरै स्टुडेन्ट्सहरू हुनुहुन्छ, जसले चाहिँ अहिले नेपाल एउटा एक किसिमको टेक हब भएको छ, धेरै स्टुडेन्ट्सहरूले चाहिँ वर्क फ्रम होम गर्नुहुन्छ, आइटी सेक्टरबाट धेरै डलर भित्र आउनुहुन्छ देशमा, र धेरै स्टुडेन्ट्सहरू एब्रोड पढेर आएर यो कन्सेप्ट सिकेर यो एक्सपोजर पार गर्न सक्नुभएको हो, यहाँकै प्रोडक्टले हत्तपत्त गर्न अलिक गाह्रै हुन्छ जस्तो लाग्छ मलाई चाहिँ।
2: अब यति बेला चाहिँ विदेश अध्ययनको लागि जाने विद्यार्थीहरूमा कहिलेकाहीँ दुविधा पनि हुन्छ होइन, तयारी कसरी गर्ने वा कुन सब्जेक्ट लिएकोले के पढ्ने होइन त्यसको लागि कति चाहिँ खर्च लाग्छ भन्ने खालका कुराहरू पनि, यसको लागि कसरी तयारी गर्नुपर्छ अभिभावकले वा विद्यार्थीले होइन, कहिलेकाहीँ इकोनोमिक डकुमेन्ट्सहरू प्रपर दिनु पर्यो होइन, कुन देशको लागि कसरी चाहिँ तयारी गर्नुपर्ने हुन्छ,
3: यो अलिक कम्प्लिकेटेड विषय हो, यो चाहिँ स्टुडेन्ट्सहरूले वा बाहिर पढ्न जाने स्टुडेन्ट्सहरूले के कुरो बुझ्नु पर्यो भनेदेखि कुनै पनि हायर एजुकेसन इन्स्टिट्युसनले वा त्यो देशको चाहिँ इमिग्रेसन अफिस जस्तो कि भिजा इस्यू गर्ने चाहिँ डिपार्टमेन्टहरूले स्टुडेन्ट एब्रोड पढ्न जाँदै गर्दा यो स्टुडेन्टहरूसँग फाइनेन्सियल क्यापासिटी के छ त? नेपाली स्टुडेन्ट्सहरूले मोस्ट अफ द स्टुडेन्ट्सहरूले फाइनेन्सियल क्यापासिटी आफ्नो राम्रो देखाउनुहुन्छ, पढ्न जान सक्ने क्षमता देखाउनुहुन्छ, त्यो नदेखाइ पढ्न जान पाइँदैन. युनिभर्सिटिजहरूले पनि पहिला यो स्टुडेन्टको यहाँ आएर पढ्न सक्ने दक्षता के छ त, सबैभन्दा पहिला एकाडेमिक कम्पिटेन्सी के छ, कति पढ्नुभएको छ र युएस वा अस्ट्रेलिया वा युकेको इक्विभ्यालेन्सीमा के हो यो एक. अर्को यी काउन्ट्रिजहरू प्रपरली इङ्ग्लिस ल्याङ्ग्वेज काउन्ट्रिजहरू हुन् जहाँ चाहिँ प्रपरली इङ्ग्लिस ल्याङ्ग्वेज हो मिडियम अफ इन्स्ट्रक्सन, पढाइ प्रपरली इङ्ग्लिसदेखि बाहेक अरू भाषामा हुँदैनन्, विशेष गरी म युके युएस अस्ट्रेलियाको कुरा गर्दैछु. अनि त्यसको लागि उहाँहरू इङ्ग्लिसमा पनि प्रोफिसियन्ट हुनुहुन्छ भन्ने कुरो त्यो युनिभर्सिटीले थाहा पाउन जरुरी हुन्छ. अब यहाँ इङ्ग्लिसमा पढाइ हुन्छ भन्ने कुरो उनीहरूलाई थाहा हुँदैन, थाहा भए तापनि त्यो कुरोलाई नपत्याउलन्. त्यही भएर यो इङ्ग्लिस ल्याङ्ग्वेज टेस्ट गर्ने पनि धेरै प्यारामिटर्सहरू छन्, जस्तो कि आर्ट्स गर्दा पनि भयो, टफेल गर्दा पनि भयो, पीटीई गर्दा पनि भयो, ड्युलिङ्गो गर्दा पनि भयो. मोस्ट अफ द काउन्ट्रिजहरूले यी टेस्टहरू एक्सेप्ट गर्छ. अर्को फाइनेन्सियलको कुरामा कस्तो कस्तो डकुमेन्ट बनाउने भन्ने खालको कुरो देश अनुसार अस्ट्रेलियाले एकदमै धेरै डकुमेन्टहरू इन्कम ट्याक्स पे गरेका डकुमेन्ट लगायत वार्षिक आमदामीका स्रोत लगायत छ सात महिना दुई वर्षसम्मको चाहिँ त्यो स्रोतबाट आएको ब्याङ्कमा जम्मा भएको पैसाको स्टेटमेन्ट लगायत यी सबै यथावत कुराहरू माग्छ भने युएसएको युनिभर्सिटीले यी सब कुराहरू माग्दैन. ब्याङ्कको डकुमेन्ट भए माग्छ उनीहरूले स्टेटमेन्ट छ महिनादेखि अनि ब्यालेन्स सर्टिफिकेट भए हुन्छ. एम्बेसिजहरूले पनि बेस्ड अन रिक्वायरमेन्ट उनीहरूलाई स्टुडेन्ट्सहरूसँग कुरा गरेर उसको फन्डिङ क्यापासिटी के छ, साँच्चै यो स्टुडेन्ट पढ्न जान सक्ने हो कि होइन, स्कलरसिप कति पाएको छ भन्ने कुरो सबै कुरो हेरेर बल्ल के माग्ने, फाइनेन्सियल माग्ने कि नमाग्ने भन्ने कुरो चाहिँ युएस एम्बेसीले त्यो निर्धारण गर्छ. अहिले कुनै कुनै स्टुडेन्ट्सहरूलाई युएस एम्बेसीले दुई वर्षसम्मको स्टेटमेन्ट मागिदिइरहेछ, किनभने स्टुडेन्टहरूले मेरो प्यारेन्ट्सको इन्कम यो हो, मेरो स्पोन्सरले यसरी यसरी कमाउनुहुन्छ र म युएस गएर पढ्नको लागि मलाई खासै समस्या छैन फाइनेन्सियली भन्दै गर्दा भिजा अफिसरले पत्याउनु भएन भने र त्यसो भए तपाईँले भन्नुभएको सबै कुराको डकुमेन्टहरू मलाई बुझाउनु न त भनेर मागिदिन सक्नुहुन्छ. त्यही भएर भिजा अफिसरसँग बोल्दै गर्दा इन्कम सोर्स के हो भन्ने कुरो प्रपरली जे छ त्यही भनेको राम्रो हो, किनभने युएसको केसमा चाहिँ धेरै युनिभर्सिटीले फुल स्कलरसिप दिनुहुन्छ जो चाहिँ अरू कन्ट्रिजहरूमा एकदमै कम पाइन्छ. रेगुलर एप्लाई गर्ने स्टुडेन्ट एमङ रेगुलर एप्लाइङ स्टुडेन्ट्स त्यो चाहिँ कम हुन्छ. युएसमा चाहिँ जीपीए राम्रो हुने स्टुडेन्टले फुल स्कलरसिप पाउनुहुन्छ, सेट गर्ने बित्तिकै स्कलरसिपको अपर्च्युनिटीहरू खुल्छन्, त्यही भएर फर्स्ट प्रायोरिटी स्टुडेन्टले युएस बनाउने कारण त्यो पनि हो. भिजाका कुराहरू इन्टरभ्यू दिनुपर्छ युएसको केसमा, फेस टु फेस वान टु वान गएर त्यतिखेर तीको ती भिजा डिसिसन हुने हो. युके अस्ट्रेलियाको केसमा अर्कै हो कुरो, डकुमेन्ट बुझाएर वी निड टु वेट फर द डिसिसन फ्रम द हाई कमिसन, त्यस्तो हो. अब त्यही भएर फाइनेन्सियल कुरोको प्लानिङ चाहिँ स्टुडेन्टहरूले म पढ्न जान सक्ने फाइनेन्सियल स्थिति स्पोन्सरको छ कि छैन भन्ने किसिमको प्रपरली उहाँहरूले बुझेको हुनुपर्छ एप्रोड स्टार्ट गर्नुभन्दा अगाडि.
22: अब कतिपय अवस्थामा चाहिँ भनौँ न अब सबै अब भिजा चाहिँ त्यो एप्लाई गर्दाखेरि सबैको लाग्छ भन्ने पनि छैन,
3: हजुरको
22: रिजेक्ट पनि हुन्छ होइन. रिजेक्ट हुँदाखेरि विद्यार्थीहरूमा सबैभन्दा ठूलो कुरा चाहिँ उनीहरूसँग एउटा किसिमको मानसिक तनाव
3: डेफिनेटली
22: होइन, आर्थिक पनि एउटा किसिमले उनीहरूले बिग्रिरहेका हुन्छन्। अब यो भिसा आवेदन अन्तर्वार्ताको तयारीको लागि चाहिँ तपाईँहरूको स्ट्राटेजी चाहिँ कस्तो हुन्छ?
3: कुनै पनि स्टुडेन्टले एब्रोड प्रोसेस गर्दै गर्दा र उसको केस सक्सेस भएन भने कन्ट्री वाइज कति चाहिँ पैसा चाहिँ खर्च हुन्छ भिजा लागेन भने भन्ने खालको फरक फरक छ. अस्ट्रेलियाको प्रोसेस गर्दै गर्दा भिजा चार्जेस अलिक महँगो छ, लगभग 2 लाख भन्दा माथि पुग्छ. हेल्थ इन्सुरेन्स एडभान्समा गर्नुपर्छ, ट्युसन फिस एडभान्समा पठाउनुपर्छ, भिजा लाग्नुभन्दा अगाडिका कुरा हुन् सबै, लगायत गाविसका डकुमेन्ट, इन्कम सोर्सका डकुमेन्ट, एजुकेसन लोन प्रोसेस सबै गर्दै गर्दा 6-7 लाख रुपियाँ स्टुडेन्टले खर्च गरिसकेको हुन्छ. भिजा लागेन भने त्यो पैसा सबै नन रिफन्डेबल पैसाहरू हुन् ट्युसन फीदेखि बाहेक. ट्युसन फी चाहिँ भिजा नलागेको प्रुफ दिँदै गर्दा रिफन्ड भएर आउँछ भने युकेको केसमा त्योभन्दा कम्पेरिटिभली अलिक खर्च हुन्छ. तर स्ट्रेस कहाँ हुन्छ भन्नुहुन्छ भने तपाईँको 20-25 लाखभन्दा धेरै पैसा डलरमा एब्रोड पठाइसकेको हुन्छ त्यो युनिभर्सिटीको एकाउन्टमा भिजा एप्लाई गर्ने पर्पजको लागि, अनि त्यो रिफन्ड आउन अर्को चाहिँ दुई तीन महिना लाग्छ वा कुनै केसमा ढिलो पनि हुन सक्छ, त्यो एउटा ठूलो स्ट्रेस हो एमङ स्टुडेन्ट्स र प्यारेन्ट्स, किनभने त्यो पैसा उहाँहरूले कसरी जोगाड गरेर चाहिँ फिस पठाएको हुन्छ, अनि हो त्यो भएको भएर चाहिँ अलिकति स्ट्रेस र फाइनेन्सियल म्यानेजमेन्ट अलिक प्रब्लमै हो। युएसको केसमा यो कुरो अलिक जटिलता कम छ, किनभने स्टुडेन्टले ट्युसन फिस भिजा लागेपछि मात्रै पे गर्छ, अनि भिजा एप्लाई गर्ने चार्जेस एकदम कम छ। स्टुडेन्टको भिजा नलाग्दै गर्दा चाहिँ युएसको केसमा एक लाखदेखि डेढ लाखसम्म भन्दा धेरै घुम्दैन नन रिफन्डेबल एमाउन्ट, तर अरू डेस्टिनेसनको चाहिँ अलिकति धेर घुम्ने भएको भएर र बल्क एमाउन्ट अफ मनी चाहिँ विदेशमै फस्ने भएको भएर र रिफन्ड आएर रिफन्ड फर्किने टाइम लाग्ने भएको भएर त्यो पैसाको इन्ट्रेस्ट पनि हिसाब गर्नु हो भने चाहिँ त्यो ठूलो नै रकम हो भन्ने चाहिँ मलाई लाग्छ। त्यही भएर जब अहिले अस्ट्रेलियाको केस एकदमै कम्प्लिकेटेड छ, भिजा एकदमै कम छ, राम्रो प्रोफाइलहरू चाहिँ भिजा दिइरहेको छैन, उनीहरूको नीति नै अहिले भिजा नदिने छ, युएसएको पनि एकदमै अहिलेको प्रशासनले चाहिँ एन्टी इमिग्रेन्ट पोलिसी ल्याउँदै गर्दा स्टुडेन्टहरूलाई पनि एकदमै कडाई गरेको छ, टायर्ड छ अहिलेको स्थिति एब्रोड एप्लाई गर्नको लागि चाहिँ कम्प्लिकेटेड छ। र भए पनि स्टुडेन्टहरूको एकचोटि इच्छा म विदेश गएर पढ्छु, यो करिकुलम चाहिँ मैले पढ्न खोजेको कुरो चाहिँ यहाँ एड्रेस भएन, उहाँ मात्रै एड्रेस हुन्छ यो कुरो चाहिँ भन्ने खालको सोच राखेर एप्लाई गर्न चाहँदाखेरि एकचोटि ट्राई चाहिँ गर्नुहुन्छ। त्यो ट्राई गर्दै गर्दा स्टुडेन्टहरू सक्सेस पनि हुनुहुन्छ, धेरै स्टुडेन्टहरू फेल पनि हुनुहुन्छ, तर त्यो एउटा अनुभव हो, जीवनमा सिकेको अनुभव हो।
22: अब यो राम्रो डेस्टिनेसनहरू भनौँ न विद्यार्थीले पढ्न जान चाहने डेस्टिनेसनहरूमा आएको जुन उतार चढ़ाव कुरा गर्नु भयो नि तपाईले अस्ट्रेलिया अमेरिका लगायतका डेस्टिनेसनहरू, यसले त एउटा अलिकति विद्यार्थीहरूमा फरक त पार्ने भयो होइन, त्यहाँ जान चाहँदाखेरि त्यहाँका नीतिले गर्दाखेरि फरक पार्ने भयो, तर नेपालकै सन्दर्भमा पनि कहिलेकाहीँ चाहिँ नेपाल सरकारको नीति नो अब्जेक्सन लेटर सर्टिफिकेसन जोडिएका पछिल्ला उतार चढ़ावहरूले पनि यो क्षेत्रमा चाहिँ कस्तो प्रभाव पारेको छ, विद्यार्थीहरूलाई कस्तो असर गरिरहेको छ?
3: यस्तो नो अब्जेक्सन सर्टिफिकेट चाहिँ कस्तो हो भन्नुहुन्छ भने स्टुडेन्टले नियम यो सरकारले नियमन गर्न अलिकति चीजलाई रेगुलेटेड गर्न ल्याएको कानून जस्तो लाग्छ मलाई, किनभने एउटा स्टुडेन्टलाई एब्रोडको युनिभर्सिटीले एक्सेप्ट गरिसकेपछि सरकारले यो युनिभर्सिटीमा पढ्न जान पाउँछस् त भनेर फेरि अनुमति दिनुपर्ने नियम छ यहाँ, जुन चाहिँ मैले अरू डेस्टिनेसन अरू कन्ट्रिजहरूमा देखेको छैन यस्तो नियम, जस्तो कि इण्डिया हाम्रो छिमेकी मुलुक इण्डियाको कुरा गर्नुपर्दाखेरि स्टुडेन्टले एउटा युनिभर्सिटीमा एक्सेप्टेन्स पायो, ऊ पढ्न जाने इच्छा गर्यो, ऊ भिजा एप्लाई गर्यो, ऊ गयो, त्यहाँ सरकारको इन्भल्भमेन्ट जिरो छ, सरकारको इन्भल्भमेन्ट छँदै छैन। नेपालमा चाहिँ सरकारको इन्भल्भमेन्ट एकदमै धेरै छ, शैक्षिक परामर्श क्षेत्रमा पनि एकदमै छ। सबैभन्दा पहिला हामीले संस्था सञ्चालन गर्नको लागि कम्पनी रेजिस्ट्रेसन र पेन्ता लिनु पर्ने नै हो, त्यो पछि पनि हामी सम्बन्धित निकाय जस्तो कि मिनिस्ट्री अफ एजुकेशनबाट हामीले शैक्षिक परामर्शदात्रीको चाहिँ लाइसेन्स लिनुपर्छ, जसको लागि फेरि उहाँहरूले काउन्सिलर्स ट्रेनिङ पनि दिनुहुन्छ टीआईटीआई भनेर, हाइली रेगुलेटेड छ नेपालमा। त्यो भइसकेपछि बल्ल हामी एउटा विशुद्ध सरकारले अनुमति दिएको परामर्शदात्री बनियो, त्यो बनिसकेपछि जब हामीले स्टुडेन्टलाई परामर्श दिएर कुनै एउटा पर्टिकुलर युनिभर्सिटीमा इनरोल गराउँछौं वा एसिस्ट गर्छौं इनरोल गर्नको लागि, त्यो पछि पनि सरकारले एक्सेप्ट भइसकेपछि यो युनिभर्सिटी हामीले अनुमति दिएको युनिभर्सिटीको चेकलिस्टमा पर्छ कि पर्दैन पढ्न जाने भनेर उहाँहरूले चेक गर्नु छ। त्यो युनिभर्सिटी एनओसी शाखाको परामर्श यो तपाईँको शैक्षिक अध्ययन शाखाको चाहिँ तपाईँको एनओसी विभागमा त्यो युनिभर्सिटी लिस्टेड छैन भने स्टुडेन्टहरूले एनओसी पाउनुहुन्न, भनेको मतलब त्यो युनिभर्सिटी जुन युनिभर्सिटीलाई मिनिस्ट्री अफ एजुकेसनले शिक्षा मन्त्रालयले रिकग्नाइज गरेर यहाँ चाहिँ पढ्न जान तयार छ, स्टुडेन्टले पढ्न जान पाउनुहुन्छ भनिसकेको इन्स्टिट्युसनमा मात्रै पठाउन पाउने अधिकार हो हाम्रो, त्यहाँ गएर स्टुडेन्टले अनुमति लिनुहुन्छ एनओसी, त्यसलाई नो अब्जेक्सन सर्टिफिकेट सरकारले अब तिमी यो इन्स्टिट्युसन पढ्न जान पाउँछौ, हामीबाट कुनै विरोध छैन भनेर नो अब्जेक्सन सर्टिफिकेट दिनुहुन्छ र 2000 उहाँले शुल्क लिनुहुन्छ त्यो गर्ने बापत, अनि त्यही एनओसी लिएर फेरि स्टुडेन्ट जानुपर्छ ब्याङ्क ट्युसन फी पे गर्न, हामीले त जगेर फिस पे गर भनेर हुँदैन, सरकारले अनुमति नदिकन विद्यार्थीले फिस तिर्न पाउँदैन, त्यो अनुमति पत्रमा बकैदा कुन युनिभर्सिटीमा पढ्न जान लागेको हो र यो युनिभर्सिटीमा ट्युसन फी पठाउन सहजीकरण गरियोस् भनेर बकैदा लेखिदिएको हुन्छ सरकारले उसको एनओसी पत्रमा, र त्यो एनओसी लिएर ब्याङ्कमा नगए ब्याङ्कले ट्युसन फी पठाइदिँदैन भनेको हाइली रेगुलेटेड छ। यहाँ स्क्याममा त्यो विद्यार्थी मात्रै पर्छ जो विद्यार्थी चाहिँ अलिकति फल्स कमिटमेन्टमा भर परेको छ, जसको प्रोफाइल कमजोर छ, जसले चाहिँ अलिकति प्रपर रिसर्च गरेको छैन, जसलाई चाहिँ भिजा चाहियो मलाई भन्ने खालको एउटा हुटुटी छ, हो त्यस्तो स्टुडेन्टहरू स्क्याममा पर्नुहुन्छ। स्क्यामर्सहरू मार्केटभरि छन्, कन्सल्टेन्सी दर्ता छैन, अफिस के हो थाहा छैन, आज खोलेको छ चकाचक अफिस बनाएछ, अनि एकदमै एग्रेसिभली मार्केटिङ गराएछ, एड गरेको छ, विद्यार्थीको हुल बटुलेको छ, ल डकुमेन्ट भेटे, ल काम भयो तपाईँको भन्दै आएछ, ल अब तपाईँ एक महिना कुर्नुहोस् काम भयो, ल यति ल्याउनुहोस् उति ल्याउनुहोस्, विद्यार्थी जाने त्यहीँ हो फेरि।
22: यस्तो खालको जस्तै तपाईँले कुरा गर्नुभयो, एकदमै जेन्युन इस्यु उठाउनु भयो होइन, यस्ता खालका भ्रामक विज्ञापनहरू वा बेला बेला सुनिने यस्ता विकृतिहरूबाट चाहिँ विद्यार्थी अभिभावक चाहिँ कसरी जोगिने त?
3: सिम्पल छ, सिम्पल कस्तो छ भने एकदमै ल भिजा खुल्लो गलत कुरो हो, भिजा जहिले पनि खुला हो, भिजा कहिले पनि बन्द गरेको। भर्खरै ट्रम्पले चाहिँ 75 कन्ट्रिजलाई चाहिँ इमिग्रेन्ट भिजालाई चाहिँ हल्ट गराएको थियो, पज गराएको थियो, त्यो पनि अहिले खुलिसक्यो। नन इमिग्रेन्ट भिजा अहिलेसम्म बन्द छैन, कुनै देशको पनि बन्द छैन, हो देशको पोलिसीले अलिकति टाइट गर्ने हो। अर्को भ्रममा कुरो, लो हेर्नुहोस् यतिजनाको भिजा लाग्यो, कन्सल्टेन्सीले भिजा लाउने होइन, कुनै पनि कन्सल्टेन्सीले आफ्नो भिजा डिस्प्ले गरेर आफ्नो विज्ञापन गर्दैछ भने सतर्क हुनुहोला, त्यो त्यो भिजा उहाँहरूले नलाएको पनि हुनसक्छ, अरूतिरबाट साथीभाइहरूको यसको उसको भिजा लागेका विद्यार्थीहरूको तानेर चाहिँ बोर्डमा टाँसिदिएको हुनसक्छ। मैले नै आफै देखेको छु धेरै कतिपय हाम्रो स्टुडेन्टहरूको भिजा लागेको अरू अरू कसले टाँसिरहेको हुन्छ, किनभने कसको के पर्छ मागिदिन्छ, हो त्यो कहिले पनि भिजाको पछाडि नलाग्नु। मैले यति भिजा लाएँ, यो कन्सल्टेन्सीबाट यति भिजा लाग्यो भन्ने खालको इन्फर्मेसन भनेको मिसलिडिङ इन्फर्मेसन हो। कन्सल्टेन्सीले भिजा कहिले पनि लाउँदैन। कुनै पनि देशको पोलिसी त्यतिखेरको टाइममा कस्तो छ भन्ने आधारमा कतिको फ्लेक्सिबल छ त भिजा भन्ने कुरो निर्धारण हुने हो। कन्सल्टेन्सीले भिजालाई कहीँ पनि इन्फ्लुएन्स गर्न सक्दैन, गाइड गर्ने हो, प्रपर डकुमेन्टेशनको लागि एसिस्ट गर्ने हो। र चेकलिस्ट अहिले संसारभरि च्याटजीपीटीलाई सोध्यो भने, गुगलले सोध्यो भने, अस्ट्रेलिया स्टुडेन्ट भिजामा जाने चेकलिस्ट के हो त भनेर सोध्यो भने खर्रै निकालिदिन्छ है। गाइड गर्ने, कसरी बनाउने, कहाँ जाने, ओडामा स्याम्पल कस्तो हुन्छ भन्ने कुरोको लागि कन्सल्टेन्सी गाइड गर्छ। हो उहाँ पुगिसकेपछि त्यो इन्स्टिट्युसनसँग कसरी समन्वय गर्ने भन्ने कुरोमा गाइड गर्छ। तर भिजा कमिट गर्ने कुरो एउटा, अर्को भ्रामक विज्ञापन एकदमै मिसलिडिङ टाइपले अहिले टिकटकमा देखिन्छ नि, एकदमै चाहिँ ओहो यति भएछ भनेर दशौंवटा चाहिँ विद्यार्थीलाई लाइन लागेर मेरो यहाँ लाग्यो उहाँ लाग्यो स्टुडेन्टको फिडब्याक दिएर गर्ने भन्ने कुरो पनि भ्रामक हो। अनि अर्को भनेको धेरै स्टुडेन्ट्सहरूले चाहिँ के पनि भन्नुहुन्छ भने उसले त यतिमा हुन्छ भने छ, उसले त यतिमा हुन्छ भने छ, फाइनेन्सियल कुरो जोडिन्छ यहाँ पनि, यति उति भन्ने कुरो कुनै पनि कन्सल्टेन्सीले भन्ने होइन, त्यो भनेको त्यो देशले निर्धारण गरिदिइसकेको छ। युएसएको भिजा एप्लाई गर्नुपर्दाखेरि तपाईँको $185 छ, अस्ट्रेलियाको एप्लाई गर्नुपर्दाखेरि तपाईँको $2000 छ, युकेको एप्लाई गर्नु पर्दाखेरि 600 समथिङ छ, अब त्यो मैले एक्ज्याक्ट एमाउन्ट बिर्सेँ, तर त्यो निर्धारण छ नि त सबै कुरो, ल तपाईँ यति भएपछि हुन्छ तपाईँको काम भन्ने कुरो भयो भने त्यो गलत हो। ट्युसन फी तपाईँको ल 15 लाख जतिमा सिद्धिन्छ, 15 लाखमा तपाईँको काम हुन्छ भने त्यो पनि भ्रामक हो, किनभने 15 लाख 7 लाख 8 लाख भन्ने कुरो नै होइन, त्यो युनिभर्सिटीको ट्युसन फी कति हो भन्ने कुरो हो, र पेमेन्ट प्लान कसो हो त, स्टुडेन्टले कसरी पे गर्छ, म सेमिस्टरको पे गरेर जान्छु भन्छ कि म वर्षकै पे गरेर जान्छु भन्छ कि, वा कुनै युनिभर्सिटीले युकेतिर त तपाईँको अझ इन्स्टलमेन्ट प्लान पनि दिन्छ, हो त्यसरी जान्छ कि, ल 10 लाखमै युके भनेर मैले विज्ञापन देख्छु, त्यो गलत इन्फर्मेसन हो। 10 लाखमा युके भनेको चाहिँ के भनेदेखि एउटा सर्टेन इन्स्टलमेन्ट पे गरेर जाने, उहाँ पुगेको भोलिपल्टबाट स्टुडेन्टलाई स्ट्रेस हुन्छ, उहाँ गएर पार्ट टाइम जब भेट्दैन भनेको बेला होइन, किनभने स्टुडेन्टलाई दिएको अनुमति अनुसार 20 आवर्स पर विक अनुसार उसले पुगेको भोलिपल्ट त जब कसैले तयार पार राखिदिएको हुँदैन, उसले सीभी बनाउन सिक्नु पर्यो, उसले रिसर्च गर्न सिक्नु पर्यो, भ्याकेन्सी हेर्न जान्नु पर्यो, कसरी एप्लाई गर्ने भन्ने कुरो थाहा हुनु पर्यो, त्यो त्यो ऊ सेटलमेन्ट हुँदा हुँदै यो कुरो सिक्दा सिक्दै उसलाई 2-3 महिना लाग्छ, 3 महिनामा अर्को फिस पे गर्ने बेला भएको हुन्छ, स्टुडेन्ट जान्छ स्ट्रेसमा, एङ्जाइटीमा, अनि यस्तो खालको भ्रामक इन्फर्मेसनहरूको पछि नलागौं. ट्युसन फी कति हो भन्ने कुरो थाहा पाऊ. अहिले कति पे गरेर जाँदाखेरि वा कति महिनापछि हामीले फेरि पे गर्नुपर्ने हुन्छ भन्ने कुरो थाहा पाऊ. यी सब कुराहरू मेन गार्जेनहरूले अलिकति रिसर्च गर्नुपर्छ र अलिकति मिसलिडिङ भनेको अलिकति चाखलाग्दो खालको इन्फर्मेसन हुन्छ त्यतातिर नलाग्छ.
2: एउटा विद्यार्थी वा अभिभावकले कन्सल्टेन्सीसम्म पुग्नु अगाडि चाहिँ यी कुराहरू थाहा पाउनु पर्यो, होइन
3: थाहा पाउनु पर्यो.
2: रिसर्च चाहिँ के के कुराहरू अझै चाहिँ भनौँ न आफूले कसरी तयारी गर्नु पर्यो, रिसर्च के के कुरा,
3: म के सब्जेक्ट पढ्न खोजेको छु, मलाई कुन डेस्टिनेसन जान मन लागेको छ, त्यो डेस्टिनेसन जाँदै गर्दा कुन खर्च कति खर्च हुन्छ, रिक्वायरमेन्टले पुग्छ कि पुग्दैन, कम्पेरिटिभली अर्को डेस्टिनेसनमा के छ, त्यहाँ ट्युसन फी कति छ, मेरो फाइनेन्सियल क्यापासिटीले पुग्छ कि पुग्दैन, र मैले पढ्न खोजेको सब्जेक्ट र त्यसले दिने एक्सपोजर के हो भन्ने कुरो हो, र त्यसको भिजा सक्सेस रेसियो त्यो पर्टिकुलर देशको अहिले के छ. कुनै पनि देशको भिजा सक्सेस रेसियो आफ्नै देशले निकालिदिन्छ. हामीले ए मेरो त 80% भिजा सक्सेस भयो भन्न जरुरी छैन, मेरो त 90, हाम्रो त 100%, सबै मिसलिडिङ इन्फर्मेसन हो. त्यो देशमा कति भिजा लाग्यो भन्ने कुरोको इन्फर्मेसन त्यही देशकै हाइल्यान्ड यो हाइकमिसनले निकाल्छ, अनि त्यो त्यो डाटा हेर्ने हो. अहिले अस्ट्रेलियाको हेर्नुपर्दाखेरि 20-25% छ भने, युएसएको 10-15% छ भने, अब युकेको राम्रो रेसियो छ 85-90% होला, होइन युरोपको रेसियो 50-50 जस्तै छ. हो त्यो रिसर्च गर्न जरुरी छ. ल हाम्रो त यति भिजा लाग्यो भनेर कसैले भन्दै गर्दा त्यो इन्फर्मेसन गलत हो. किन गलत हो भने उहाँहरूले भिजा लाएको पनि होइन, उहाँहरूको डकुमेन्ट भएको भएर भिजा लाएको पनि होइन, स्टुडेन्टले प्रड्युस गर्न सकेको डकुमेन्टको आधारमा भिजा लायो हो, त्यो भएको भएर त्यो गलत इन्फर्मेसनतिर नपस्नु होला. प्रपर जेन्युन गाइडेन्स लिनुहोला. भिजा लाग्ने नलाग्ने कुरो चाहिँ एकदमै सबैभन्दा पहिला कुरो कन्सल्टेन्सी यहाँबाट गरौँ भने लाग्छ भन्ने सोचेर नजानु होला, त्यो हुँदैन कहिले पनि. हो उहाँहरूको भोल्युममा होला, उहाँहरूले विज्ञापन धेरै गर्नुभयो होला, उहाँहरूले रोड सो गर्नुहुन्छ, कहिले के गर्नुहुन्छ, महिनैभरि वर्षौंभरि सोसियल मिडियामा छाइरहनुहुन्छ, अनि विद्यार्थीहरूले त्यही देख्छन् त्यहीँ पुग्छन्. हजारजना विद्यार्थी एप्लाई गर्दाखेरि 100 लाग्यो होला, 100 भिजा त देखियो तर 900 रिजेक्ट भएको त देखिएन नि, होइन. हो त्यही हो, कुनै पनि लाइसेन्स प्राप्त गरेर प्रपर विशुद्ध परामर्श दिन सक्ने शैक्षिक परामर्श छ भने यो त्यो भन्ने छान्नै पर्दैन, आँखा चिम्लेर गए हुन्छ. तर विद्यार्थीमा पनि यति मूल्याङ्कन गर्ने क्यापासिटी चाहिँ हुनु पर्यो कि फर्स्ट ह्यान्ड काउन्सिलिङ कस्तो भयो त, कस्तो खालको इन्फर्मेसन दिनुभयो उहाँहरूले, तपाईँहरूलाई ल गरिहाल्नु डकुमेन्ट ल्याइहाल्नु गरिहाल्नु भन्नुभयो कि उहाँहरूलाई करियर काउन्सिलिङ गर्नुभयो, तपाईँहरूलाई यो गर्दा ठिक हुन्छ भन्नुभयो कि यो गर्दा ठिक हुन्छ भन्नुभयो कि, तपाईँहरूको टोटल एक्सपेन्सेसको चाहिँ ब्रेकडाउन दिनुभयो कि दिनुभएन, त्यो बेफर्केसन कसरी गरिदिनु भयो उहाँहरूले, स्टेप वाइज एक्सपेन्स कसरी भन्नुभयो, ट्रान्सपेरेन्सी कसरी देखाउनुभयो, उहाँहरूले कति चार्ज लिन्छु भन्नुभयो, चार्ज किन लिने होइन, किनभने एब्रोड प्रोसेस गर्नको लागि हामीले लिने सर्टेन एउटा चार्ज हुन्छ, प्रोसेसिङ फीको नाममा 15-20,000 कन्सल्टेन्सीहरूले लिनुहुन्छ, त्यो भनेको जस्टिफाई गर्न सक्ने एमाउन्ट भयो. किनभने सुरुदेखि भिजा लागुन्जेलसम्म, भिजा लागेर एब्रोड डेस्टिनेसन पुगुन्जेलसम्म त्यो परामर्शदात्रीले चाहिँ स्टुडेन्टलाई स्टेप वाइज गाइड गर्छ, एयरपोर्ट पिकअपको मामलामा होस्, एकोमोडेसन खोजिदिने हेल्प गर्ने मामलामा होस्, वा युनिभर्सिटीमा केही समस्या परो इन्टरनेसनल डिपार्टमेन्टमा मेल गरेर त्यो समन्वय गरिदिने विषयमा होस्, त्यो राम्रो इन्भल्भमेन्ट हुन्छ कन्सल्टेन्सी प्रोफेसनल कन्सल्टेन्सीहरूको. र यो सबै कुराहरूको इन्फर्मेसन सबै स्टुडेन्टहरूले लिन सक्दाखेरि र मेरो खर्च कति हुन्छ, भिजा लागेन भने मेरो कति पैसा चाहिँ रिफन्ड हुँदैन त भन्ने कुरोको क्लियर इन्फर्मेसन पाउनुभयो भने, र कुन कुन स्टेपमा मेरो कसरी खर्च हुन्छ भन्ने कुरोको थाहा पाउनुभयो भने त्यो बेटर हो. एकैचोटि ल अब तपाईँको काम हुने भयो 1,00,000 ल्याउनु, ल यो डकुमेन्ट तपाईँको पर्फेक्ट भयो, अब हामीले एप्लाई गरिदिइसक्यौँ, अब 2,00,000 खर्च हुने भयो भन्ने कन्सल्टेन्सीहरू छन्, र धेरै स्टुडेन्ट त्यस्तो हुँदो रहेछन्. म छक्क परे, स्टुडेन्टहरू यो चाहिँ इजी एक्सेस ल काम हुन्छ भनिदिने बित्तिकै विद्यार्थी फुर्किहाल्ने क्या, आफ्नो त होमवर्कै छैन, रिसर्चै नगर्ने, अनि लास्टमा सबै कन्सल्टेन्सीलाई एउटै बास्केटमा हालिदिने, कन्सल्टेन्सीले ठगो भनिदिने, तर कुन चाहिँ कन्सल्टेन्सीले ठगो नभन्ने, यसले ठगो भन्नु नि सिधै, म कन्सल्टेन्सीको नाम लिन्न भनेर एक दुईजनाले बोलिरहेको हुन्छ नि, टिकटकतिर सुन्छु, नाम नलिनु भयो किन बोल्ने, नाम लिएर बोल्ने, जसले ठग्यो त्यसलाई सिधै हान्ने, होइन. र किन ठगियो त विद्यार्थी, विद्यार्थीको दोष हुन्छ धेरै, ठगिनुमा विद्यार्थीको दोष धेरै हुन्छ, किनभने विद्यार्थीलाई एकदमै सजिलो ढोका चाहिएको हुन्छ, झ्याप्पर खोल्न झ्याप्पर छिर्ने त्यस्तो हुँदैन. एब्रोड भनेको लेन्दी ह्यासल प्रोसेस हो, डकुमेन्ट बनाउनेदेखि लिएर, बनाउने भनेको भएको डकुमेन्ट प्रड्युस गर्ने कुरो हो, डकुमेन्ट बनाउने भनेको गाविसतिर गएर ब्याङ्कतिर गएर ल्याउने डकुमेन्टका चेकलिस्टहरू लामो छन् अरू अरू कुनै डेस्टिनेसनहरूको. तर युएसए गर्नको लागि डकुमेन्ट एकदमै चाहिँदैन, एकाडेमिक भए पुगो र फाइनेन्सियल क्यापासिटी भए पुगो, फाइनेन्सियल क्यापासिटी पनि भयो.
22: हामी लगभग कार्यक्रमको अन्तर्गत आइसकेका छौँ. तपाईँहरूले पोखरामा हिजोदेखि चाहिँ मिसन युएसएको पोखरा शाखा विस्तार गर्नुभएको छ. पोखरा र आसपासका क्षेत्रका विद्यार्थी तथा अभिभावकहरूलाई के अपिल गर्नुहुन्छ, के सल्लाह गर्नुहुन्छ एब्रोड स्टडीको लागि?
3: हामी पोखरामा आइसकेका छौँ, हाम्रो एकदमै राम्रो टिम छ, हाइली प्रोफेसनल टिम छ. हामी नेपाल सरकारद्वारा सर्टिफाइड मिनिस्ट्री अफ एजुकेशन, तपाईँको शिक्षा मन्त्रालयले दिएको केन्द्रको लाइसेन्स सहितको हामी कन्सल्टेन्सी छौं भने हामीलाई इन्टरनेशनल निकाय जस्तो कि आईसीईएफ भन्ने छ, जस्तो कि हामीलाई नेपालमा परामर्श गराउँदै गर्दा टीआईटीआई भन्ने संस्थाले पनि हामीले परामर्शदातालाई सर्टिफिकेसन गर्छ भने इन्टरनेशनल्ली रिकग्नाइज हुने अर्को आईसीईएफले पनि गर्छ, त्यो पनि सर्टिफाइड काउन्सिलरहरू हुनुहुन्छ हामीसँग मिसन युएसएमा. हजुरहरू सिधै डकुमेन्ट लिएर प्रोसेस शुरू गरौं भनेर कहिले पनि हाम्रो अफिस आउने होइन. पहिला फास्ट ह्यान्ड इन्फर्मेसन लिन आउने, पढिसकेपछि म अहिले के गर्दा एब्रोड स्टडी कहाँ जाँदा बेटर हुन्छ भन्ने कुरोको जानकारी लिन आउने र साँच्चै नै म एब्रोड जान्छु भने सोचिसक्नु भएको छ भने बल्ल आएर गाइडेन्स लिने. म अब नेपालमा के भने एकचोटि विदेश ट्राई गरौँ न त भन्ने सोच राखेर आउनु भनेको चाहिँ त्यो चाहिँ घातक हो. त्यस्तो सोच राखेर आउनुभएको धेरै विद्यार्थीहरू धेरै ठाउँमा ठगिनु भएछ, किनभने क्लियरिटी भनेको सबैभन्दा पहिला स्टुडेन्टमै हुनु पर्छ. म के पढ्ने, कहाँ पढ्ने र किन पढ्ने भन्ने कुरो थाहा छैन स्टुडेन्टलाई भने विदेश नजानुस्. नेपालमै धेरै राम्रा राम्रा शैक्षिक इन्स्टिट्युसनहरू छन्, यहाँ एकदमै नाम चलेका युनिभर्सिटीहरू छन्, यहाँ पढेको स्टुडेन्टहरूले पनि बाहिर गएर धेरै राम्रो गर्नुभएको छ. पढ्न गएर मात्रै होइन, डाइरेक्ट स्किल्ड एसेसमेन्ट गएर बाहिरै वर्कमा गएका यहाँबाट यहीँ पढ्नुभएको स्टुडेन्टहरूले पनि धेरै राम्रो गर्नुभएको छ. यहाँ हायर एजुकेसन इन्स्टिट्युसन राम्रो छैन भन्ने बिल्कुलै होइन, तर पछिल्लो समयमा आएको परिस्थितिले गर्दा धेरै स्टुडेन्टहरू एब्रोड जान रुचाउने माहौल बनेको छ. उहाँहरू एकचोटि विदेश ट्राई गरौँ न त भन्ने खालको सोच राख्नुहुन्छ. त्यो सोच राख्दै गर्दाखेरि तपाईँहरूको रिसर्च पुगोस् र मिसन युएसएमा आउँदै गर्दा हामीले तपाईँहरूलाई करियर काउन्सिलिङ, गाइडेन्स, एब्रोड एजुकेशन काउन्सिलिङ प्रपर गर्छौं. त्यसपछि तपाईँको रिक्वायरमेन्ट पुग्ने भयो भने हामी प्रोसेस अगाडि बढाउँछौं. धन्यवाद
22: हजुरलाई यो कुराकानी र समयको लागि. धेरै धेरै धन्यवाद.
3: धेरै धेरै धन्यवाद सञ्जयजी तपाईँलाई पनि. यो मौका मैले आज पाएँ, यो एफएममा म बोलेको पहिलोचोटि हो. मैले विशुद्ध कहिले आजसम्म अन्तर्वार्ता पनि दिएको थिइनँ. म एकदम स्लोली काम गर्छु, आफ्नै हिसाबले काम गर्छु. गुगलले हामीलाई नम्बर वानमा रेटिङ गर्छ, हामी कुनै किसिमले पनि सर्च इन्जिन अप्टोमाइजेसन गर्दैनौँ. हाम्रो विज्ञताले गर्दाखेरि विदेशी युनिभर्सिटीमा हाम्रो नामहरू भएको कारणले गर्दाखेरि एल्गोरिदममा तान्ने होला. म युएसए पढ्न जान्छु भनेर खोज्ने विद्यार्थीले सिधै मिसन युएसए नै तानिदिन्छ गुगलले, च्याट जिपिटीले. हेर्नुहोला, आउनुहोला र हाम्रो काउन्सिलरहरू तपाईँहरूलाई वेट गरेर बस्नुहुन्छ. धन्यवाद.
22: आजको लागि कार्यक्रमबाट विदा माग्नुपर्ने समय भइसकेको छ. आज हामीले विशेष गरेर वैदेशिक अध्ययनका लागि विद्यार्थी अभिभावकले अप्नाउनु पर्ने सावधानी र मिसन युनिभर्सिटी पोखरा जसरी विस्तार भएको छ यसको उद्देश्य र नेपाली शैक्षिक परामर्श क्षेत्रका चुनौतीका सन्दर्भमा चर्चा गर्यौं, जसका लागि हामीसँग मिसन युएसएका संस्थापक सञ्जय घिमिरे हामीसँग कुराकानीमा जुट्दै हुनुहुन्थ्यो. यिनै कुराकानीसँगै प्राविधिक साथी अरविन्द सहित सञ्जय बिदा हुन्छु. नमस्कार.

0: एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
2: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागरानी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
2: विस्तृत जानकारीका लागि लागरानी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 0165371 63 5825 84 844, वेबसाइट www.lagrandi.edu.np।
3: अब झन्डु बाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ।
3: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले

0: हातमा श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: के तपाईलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्ने छ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
2: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
1: त्यसैले साधारण MRI होइन, 3D टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3D टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टरमा
2: यहाँ अत्याधुनिक 3D टेस्ला मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
1: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI होल बडी MRI होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3D MRI नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9850607729।
3: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9796114905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-8-34।

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एण्ड रिसोर्टमा स्वागत छ.
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला. काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला. पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ.
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा. ल्यान्डमार्क होटल एण्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले. ल्यान्डमार्क होटल एण्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ. कन्ट्याक्ट 98513559928. विजिट www.landmarknepal.com.

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-74-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
3: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
4: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
5: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
4: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
5: हजुर रेडियोले त भनिरहन्छ नि, यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
4: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
5: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
6: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
7: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: Admission open, Pokhara College of Management, PCM, affiliated to Pokhara University, 24th years of academic excellence in management, bachelor program, 4 years program of bachelor in business administration, BBA, 4 years of IT program, bachelor of computer system and information technology, BCSIT, 4 years program of bachelor of business administration in finance, BBA finance. Forms are available at college administration at 9 a.m. to 3 PM. Science and management, both stream can apply. Intuit to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
9: फिस्टेल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
10: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
9: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
10: साँच्चै हो र?
9: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या? नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या? विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
10: हो त?
9: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: 93.4.
1: होम केयर सेवा, होम केयर सेवा।
2: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
1: के हजुर को घर में वृद्ध आमा बुबा, बाजे बजे, दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: अब आयो है राष्ट्रिय वाणिज्य बैंक रेमिट को सुव्यवस्था। अब घरमा पठाउनुस् पैसा, हटाउनुस् चिन्ताको अवस्था, राम्रो दर, स्पष्ट शुल्क, हाम्रो यो नीति तपाईको परिवारको खाँचो हामीले बुझ्यौं रीति। सदरमुकाम गाउँगाउँमा छन् शाखा हरेक ठाउँमा। तपाईको पैसाको यात्रा हामीले देखाउने बाटो। राष्ट्रिय वाणिज्य बैंक रेमिट, विश्वास र गर्वको नातो।
2: राष्ट्रिय वाणिज्य बैंक, तपाईको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।

0: Colgate Max Fit, Nindra Bhagao, Tazgi Zagao.
1: TNT Express.
2: अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
3: 21 औं शताब्दीको आवश्यकता एकमात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस
2: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 61538369 टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क
4: हेलो
5: हजुर नमस्कार
4: हेलो
5: नमस्कार काका सुन्नु भएन
4: हेलो हेलो
6: हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
5: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
6: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
5: हो यही कुरा भन्नलाई फोन गरेको हो काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
6: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
5: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
6: अनि कति बेला बस्छन् त डाक्टर
5: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभयो हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
6: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
7: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
8: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुने
9: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
8: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
9: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा
8: ए हो र बाबु
9: हो त आमा फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ
8: ए
9: हुलाकका अरू थुप्रै सेवाहरू छन् अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु
8: हस् हस् बाबु हरे कृष्ण कृष्ण कृष्ण
10: नेपाल सरकार विज्ञापन बोर्ड
11: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
12: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
11: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ केवाईसी अपडेट हुनुपर्नेछ आदि
12: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162

0: पोखरामा एकमात्र ईएमबीए कलेज एक्जिक्यूटिव मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फैकल्टीबाट बैचलर्स गर्नुभएको जस्तै बीबीए बीई बीकम बीबीएस बीएचएम बीसीए बीएएलएलबी बी फार्मा एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
1: TNT Express
2: अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
3: 21 औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टिएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस
2: टिएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 061-538-369 टिएनटी एक्सप्रेस द पिपुल नेटवर्क
4: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगार
5: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान संस्कृति जीवनशैली भाषा चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन् आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ
6: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ
5: नेपाल आदिवासी जनजाति महासंघ
7: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपाल नम्बर 1 ब्रान्ड नक्कलीदेखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अयनी मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
3: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
2: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
3: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे ECG तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01685586536, मोबाइल 98560056।
5: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 01685274253752।
6: हेलो, के छ तेरो खबर?
7: ठिक छु यार, सन्चै छस्?
6: सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
7: पार्टी त दिनुहुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
6: मैले त सबै किनमेल गरिसके, अब बेडसिट सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
7: मैले पनि किन्नु छ के, सँगै किनौ न।
6: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
7: सबै ठाउँको व्यवसायिक अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार, हो त्यही जाऊ न।
6: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे, ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
8: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
9: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार, गैरापाटन पोखरा, प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 98560131412, 98464-67887।
10: तन्ना आजै फेरि हाल्नुहोस्।
11: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
12: टाइम चेक।
13: यति बेला पूर्वाह्नको 9 बजेको छ।
14: यस टाइम चेकका प्रायोजक रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
15: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
3: फिस्टल आइबीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
4: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आइबीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-5525।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
2: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
5: उपचार हुने रोगहरू
2: पायल्स, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
5: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
5: अपरेसन पश्चात दुखाइ कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
5: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
6: फोन 061-590-162-590-163।
7: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
8: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
7: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बनिन्छ।
8: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।

0: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761025530।
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558577903। मौकाको फाइदा उठाउनुहोस्।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्ने छ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण MRI होइन, 3D टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3D टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक 3D टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3D MRI नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा। फोन 0615917828, मोबाइल 9856007729।
4: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
5: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
4: नेपाल आदिवासी जनजाति महासंघ।
6: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार

टुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434032929, 98028 59321, 061।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटीको सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू:
2: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
3: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
2: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
3: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
2: न्युरो सर्जरी सेवा,
3: बाल रोग।

0: रक्तकान तथा घाटी रोग,
1: मानसिक तथा स्नायु रोग,
0: प्रसूति तथा स्त्री रोग,
1: छाला यौन तथा कुष्ठ रोग,
0: नेत्र रोग,
1: दाँत तथा मुख रोग,
0: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
1: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
0: सुविधा सम्पन्न आईसीयू सेवा,
1: डिजिटल एक्सरे,
0: सिटी स्क्यान सेवा,
1: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
0: इन्डोस्कोपी, ईसीजी, इईजी, पीटीए,
1: फिजियोथेरापी, युरोफ्लोमेट्री,
0: केमोथेरापी,
1: सुरक्षित गर्भपतन सेवा,
0: होल बडी चेकअप, हेल्थ प्याकेज,
1: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की,
0: फोन 061-572-648-579-849।
2: मरेको के हो?
3: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
2: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स एम्बुलेन्स आयो, एम्बुलेन्स आयो, ल ल ल उठाउ त उठाउ, लगिहाल लगिहाल। यो
3: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
2: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
3: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
4: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
7: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट, ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: सामाजिक सुरक्षा कोष का योगदान कर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163। होम केयर सेवा, होम केयर सेवा।
2: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
1: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा। तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98560-99-77।
3: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
4: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
3: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
4: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
0: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
3: नेपलिज एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
4: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
3: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-6999, 452-715।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: व्यवसायमा सुधारको लागि एसएमई कर्जाको विस्तार राष्ट्रिय वाणिज्य बैंकले तपाईँको व्यवसायलाई दिन्छ एक मजबुत आधार। कम ब्याज, सहज प्रक्रिया, 5 करोड़सम्मको आकर्षक सुविधा। नलिनुहोस् अब कुनै चिन्ता। उत्पादनमूलक उद्योगलाई बैंकले दिनेछ प्राथमिकता। व्यवसायका लागि सुनौलो अवसर, न्यूनतम शुल्क, प्रतिस्पर्धात्मक ब्याज दर।
2: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।

0: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
3: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
2: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
3: शशिधर, अनि तिमी नि?
4: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
3: त्यो पनि एनटीएचएमसीमा छ नि।
2: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
3: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061 50 50 78 50 51 33 र 576 458

0: अई अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 061-586-536, मोबाइल 98-560-0536।

0: शान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हेलो
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरे पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको। भतिज सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
3: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ। भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्। अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोर पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ।
7: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ।
6: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ।
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन।
6: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ।
7: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी।
6: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल।
5: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री। मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ। नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर। प्लास्टिक सर्जन डाक्टर पियूष गिरी। छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले। नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ। कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ। कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ। कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल।
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, TMT, हल्चर, PFT, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा। 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: मानसिक समस्याबाट बच्ने उपायहरू
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ
2: असल साथीहरूसँग मात्रै संगत गरौं
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं
2: नियमित स्वास्थ्य परीक्षण गरौं मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं
1: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको
4: टाइम चेक
5: यति बेला पूर्वाह्नको 10 बजेको छ
6: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा
7: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय

0: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
1: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागरानी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
1: विस्तृत जानकारीका लागि लागरानी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165371638844 वेबसाइट www.lagrandi.edu.np।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 0165901625913।
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025230।
5: हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
6: हिमस्टार for a complete home.

0: हेलो
1: हजुर नमस्कार।
0: हेलो
1: नमस्कार काका, सुन्नु भएन?
0: हेलो हेलो
2: हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरे पाइन।
1: हजुर काका नमस्कार, म भतिज बोलेको। भतिज सुन्नु भएन?
2: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
1: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
1: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
1: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
3: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061433424

0: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
4: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
3: 45 किलो भन्दा बढी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
4: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
3: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
4: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
3: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
4: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: एकै ठाउँमा
1: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
0: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
1: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
0: 24 घण्टा इमर्जेन्सी सेवा,
1: सम्पूर्ण ओपिडी सेवा,
0: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
1: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
0: रेटिना सम्बन्धी जाँच एवं उपचार,
1: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
0: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
1: आँखा छर्केको सिधा पार्ने सर्जरी,
0: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
1: लेजर सर्जरी सम्बन्धी सेवा,
0: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
1: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
0: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
1: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
0: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
1: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 मा ओपिडी सेवा,
2: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएको आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
1: स्वस्थ आँखा, स्वच्छ दृष्टि।

0: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस प्राली न्यूरल पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
2: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर पविन थापा, डाक्टर सुभाष गुरुङ,
3: जनरल एण्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
1: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
2: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
1: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
0: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
4: वार्ड आईसीयू एनआईसीयू जनरल एण्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
1: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एण्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
5: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
6: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
7: ए दाई, पक्नुस्, के गर्नु भएको?
8: देख्नु भएन, औषधि हालेको।
7: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
8: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
7: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
8: हजुर,
7: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
8: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
7: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
8: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
7: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
8: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
9: नेपाल सरकार विज्ञापन बोर्ड। ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
10: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
9: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
10: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
9: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
10: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
9: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
11: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।

0: राष्ट्रिय वाणिज्य बैंकको सवारी कर्जा
1: तपाईँको मनोकामनालाई दिनेछ ऊर्जा।
0: अब हुनेछ नयाँ गाडी खरिद गर्ने सपना साकार।
1: बैंकले दिन्छ 1 करोड कर्जाको आधार। सवारी साधन कर्जा लिए भविष्य हुन्छ सुन्दर, जीवन सधैँ मधुर। गाडी चढौ सरल, घुमौ गाउँ सहर फरल।
0: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
2: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
3: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
4: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ। आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: रॉयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
1: मोबाइल अपग्रेड मा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
2: एनएमबी क्यापिटल को एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति एनएमबी क्यापिटल को वेबसाइट वा नजिकैको एनएमबी बैंकको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ

0: अयानि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 061586536, मोबाइल 9857006036।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: क्या आमा पानी प्यास लाग्यो यही घैटाको पानी खाइदिउँ कि क्या हो
2: नाइ बाबु वर्षाको समय छ पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ र त बिरामी होइएला
3: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार हैजा झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ घर वरपर पानी जम्न नदिऊ स्वस्थ बनाऊ
4: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
3: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी

0: फोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
2: टाइम चेक।
3: यति बेला पूर्वाह्नको 11 बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

हेलो हाई नमस्ते गुड मर्निंग सबैजनालाई हार्दिक स्वागत छ कार्यक्रम पोखरा कलिनको आजको यो अर्को नयाँ श्रृंखलामा शान्ति र विकासको लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज यहाँले सुनिरहनु भएको छ। मेरो नाम सबिन हो र तपाईँ हामीलाई एफएम ब्यान्डमा यानि कि फ्रिक्वेन्सी मोडुलेसनमा पोखरा अनि आसपास साथै गण्डकी प्रदेश लुम्बिनी प्रदेश र बागमती प्रदेशका जिल्लाहरूमा प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ र हामीलाई सुन्नको लागि www.onlineannapurna.com हाम्रो पात्रको एप्स नेपाली पात्रको एप्स सँगसँगै हाम्रो अफिसियल फेसबुक पेज छ रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखरा र रातोपाटी.com मार्फत एकैसाथ विश्वभरि सुनिरहनु भएको छ। नेपाली मनहरू तपाईँ जहाँ जहाँ हुनुहुन्छ त्यहाँ हामीलाई इन्टरनेटको माध्यम मार्फत सुन्न सक्नुहुनेछ। आज मिति 2083 साल असार महिनाको 11 गते बिहिबार हो। 2026 जून 25 तारिक रहेको छ। यहाँलाई जानकारी गराउनु पर्दा आजको यो बिहिबारको बसाइ अन्तर्गत रहेर हामी तपाईँ समक्ष कुराकानी गर्नेछौँ। अब दिनदिनै अलिक गीत रोज्ने क्रम बढी भयो होइन, आज यसो गीत रोज्नुहोस् न त होइन, गीत रोज्नुहोस् सँगसँगै कुराकानी पनि गराउँला। आज प्रश्न त्यस्तो खासै केही राखेको छैन मैले, अब आइसकेपछि गफ त मैले शुरू गरिहाल्छु, त्यसमा थपथाप पार्ने काम जोडजाड पार्ने काम तपाईँले गर्नुहोस् होइन, अथवा मैले जोडजाड पार्ने काम गरौँला, तपाईँ गफ निकाल्नुहोस्। गफ त भइ नै हाल्छ होइन, गफ द डेस्टिनेसन अफ द नेसन होइन, एउटा के भन्छ त्यो एउटा गन्तव्यमा पुर्याउने माध्यम भनेकै गफै त हो नि आखिर होइन। ल ओके, यही नै हो। पोखरा आसपासमा गर्मी छ, हिजो पनि पानी परेन, गए राति पानी पर्यो, साँझ चाहिँ पानी परेन, गए राति पानी पर्यो, बिहान शीतल शीतल थियो मौसम, अहिले चाहिँ अलिक गर्मी नै छ। तपाईँको ठाउँतिर के छ कस्तो छ त्यो पक्कै पनि यहाँले जानकारी गराउनुहोला। कार्यक्रममा तपाईँसँग कुराकानी त भइ नै हाल्छ, सँगसँगै केही महत्वपूर्ण जानकारीहरू पनि मैले जोड्छु र सँगसँगै अर्को कुरा गीत पनि बज्छन् र आज स्पेसल्ली तपाईँले त्यस्तो रोजेका गीतहरूलाई पनि म कार्यक्रममा सम्भव भएसम्म बजाउने प्रयास गर्नेछु। यहाँहरू सुनेर र सहभागिता जनाएर उसले पनि साथ दिनुहुनेछ अब करिब करिब 12 बजेसम्म होइन। ल ओके, त्यही नै यो प्रक्रियाहरू। अब पूर्व र मध्य भागका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी भनेर यहाँ एउटा खबर आएको छ, म थोरै जोड्छु है त। सबैजना आफ्नै आफ्नै काममा आफ्नै आफ्नै धुनमा व्यस्त हुनुहुन्छ, कोही सुनेर कोही सहभागिता जनाएर साथ दिँदै हुनुहुन्छ होइन, कोही गाडी चलाउँदै सुन्दै हुनुहुन्छ होला, कोही पसलमा बसेर काम गर्दै, पसल खोलेर काम गर्दै आफ्नो कामलाई निरन्तरता दिँदै हामीलाई सुनिरहनु भएको छ, कोही घरमै बसेर खाना खाँदै खाना बनाउँदै के छ कसो छ, बिहानको काम सकेर आउनुभयो होला, के छ कसो छ होइन। त्यही नै हो, गए राति र आज बिहान पूर्व र मध्य भागका केही ठाउँमा पानी परेको छ। पानी परेको ठाउँमा शीतल भए पनि देशका धेरै ठाउँमा भने गर्मी छ। अरू दिनको तुलनामा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा अत्याधिक मात्रामा गर्मी भएको छ। आज केही दिनदेखि ती ठाउँमा तातो हावा समेत चलेको छ। बागमती र गण्डकी प्रदेशमा पनि आज गर्मी नै छ र आज र भोलि अत्याधिक गर्मी हुने भएकाले सावधानी अप्नाउन आग्रह गरिएको छ। गर्मीको बेला अत्यावश्यक काम बाहेक दिउँसो घर बाहिर ननिस्कन र पर्याप्त मात्रामा पानी पिउन तथा स्वास्थ्यमा विशेष सावधानी अप्नाउन मौसमविदहरूले आग्रह पनि गरेका छन्। आज पनि केही ठाउँमा बागमती, गण्डकी र तराईका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित वर्षा हुन्छ भनेर भनिएको छ। यसैबीच गर्मी धेरै बढेपछि वीरगंजका सबै विद्यालय चार दिनका लागि विदा गरिएको छ। पछिल्लो दिनमा तराई मधेसका जिल्लाहरूमा तापक्रम निरन्तर बढ्दै गएपछि जनजीवन प्रभावित बन्दै गएको भनेर खबरहरू पनि आइरहेका छन्। ल मैले थोरै जोडे, अब मैले एउटा अर्को प्रसंग पनि जोड्छु। यो राजमार्गहरू कता कता केही अवरुद्ध छन् कि यहाँलाई यात्रा गर्दै हुनुहुन्छ भने म तपाईँलाई जानकारी गराउँछु है त। र यो भोजपुरतिर बाढी आएका कारण केही मध्य पहाड़ी लोकमार्ग अवरुद्ध छ र अर्को कुरा एकतर्फी सुचारू भएको रहेछ भोजपुरमा चाहिँ। यो पूर्व पश्चिम राजमार्ग पनि यो मोरङमा पहिरो खसेको कारण एकतर्फी रूपमा अवरुद्ध छ। यो भोटे खोला गाउँपालिकाको स्याङखुदी भन्ने ठाउँमा यो सड़क पूर्ण रूपमा अवरुद्ध छ, यो पहिरोले गर्दाखेरि हो। त्यस्तै बीपी राजमार्गमा पनि सवारी साधन सञ्चालनमा रोक लगाइएको छ, त्यहाँ मर्मतको लागि होला सायद होइन। अर्को कुरा यहाँ गण्डकी प्रदेशको कुराकानी गर्नुपर्दा बेनी जोनसुन सड़क खण्ड अवरूद्ध थियो, आज बिहान 8 बजेदेखि पूर्ण रूपमा सुचारू भएको छ है त।
र अर्को अब यहाँबाट पोखरादेखि काठमाडौँ पुग्ने राजमार्ग पृथ्वी राजमार्ग पनि निर्वाध रूपमा गाडीहरू सञ्चालनमा छन्। पोखरादेखि स्याङ्जा हुँदै बुटवल भैरवातिर जाने सिद्धार्थ राजमार्ग पनि एकदम पूर्ण रूपमा खुला छ, निर्वाध रूपमा गाडीहरू सञ्चालन भइरहेका छन्। पोखरालाई बागलुङसम्म जोड्ने पर्वत म्याग्दी यी सबै जोडिन्छन्। यो मध्य पहाड़ी लोकमार्ग नाम दिएको छ, पहिला भूपी सिर्जन राजमार्ग भनिन्थ्यो, अहिले भने मध्य पहाड़ी लोकमार्ग। यो लोकमार्गमा पनि एकदम निर्वाध रूपमा गाडीहरू सञ्चालनमा छन्, ढुक्कका साथ यात्रा गर्न सक्नुहुन्छ। बेनी जोमसुम सड़क खण्ड अवरूद्ध थियो, 8 बजेबाट सुचारू भएको छ। अब यता मनाङ बेसी शहरको जुन सड़क खण्ड छ त्यो पनि एकदम सञ्चालनमै छ, ढुक्कका साथ तपाईँ आफ्नो यात्रालाई तय गर्न सक्नुहुनेछ। है त ल, म्याग्दीमा के भएछ त भन्दाखेरि यो मैले प्रसंग जोडिहालेँ, अन्नपूर्ण गाउँपालिका म्याग्दीको अन्नपूर्ण गाउँपालिका छ महर महभेरस्थित बेनी जोमसोम सड़क खण्डमा गएराती पहिरो खस्ता एउटा इबी गाड़ी पुरिएको रहेछ। सो गाड़ीका चालक पर्साको वीरगंज महानगरपालिका 21 बस्ने 23 वर्षीय सोहेल मियाको मृत्यु भएको प्रहरीले जनाएको छ। गरे राति करिब 2 बजे ढुङ्गा माटो सहितको पहिरो खस्ता नम्बर नखुलेको इबी गाड़ी पुरिएको हो र घटनाको जानकारी पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय म्याग्दी र गुल्मबाट सशस्त्र प्रहरी सहितको उद्धार टोली घटनास्थलमा खटिएको थियो। उद्धार टोलीले गाड़ी र भित्र रहेका मियालाई निकालेर बेनी अस्पताल पुर्याउन साथ चिकित्सकले मृत घोषणा गरेका थिए। बेनी जोमसुम सड़क खण्ड पनि पूर्ण रूपमा अवरूद्ध भएको थियो भने बिहान 8 बजेबाट पहिरो पन्छाएर अहिले बेनी जोमसुम सड़क खण्ड एकदमै खुला रूपमा सञ्चालनमा रहेको छ। तपाईँ निस्कँदै हुनुहुन्छ भने ढुक्कका साथ निस्कँदा हुन्छ, तर बर्खाको बेला छ, त्यति ढुक्क हुने अवस्था चाहिँ छैन। है त, यो त भयो एउटा खबर मैले थोरै जोडे। अब अर्को खबरहरू खासै त्यस्तो केही भए खण्डमा मैले यहाँलाई जोड्ने नै छु। मैले थोरै एउटा प्रसङ्ग जोडे है त, अब कस्तो आयो त भन्दाखेरि यो काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ड्यूटीको समयमा सेवाग्राहीसित अरू व्यक्तिलाई नमस्कार गर्न मातहतका ट्राफिकलाई सर्कुलर जारी गरेको छ। गाड़ी चालक सहित अरू सेवाग्राहीसँग ड्यूटीको समयमा हात मिलाउनुको सट्टा नमस्कार भन्न उपत्यका ट्राफिक प्रहरी कार्यालयले मातहतका ट्राफिक प्रहरीलाई निर्देशन समेत दिएको छ। होइन, अब चाहिँ के गर्न पर्यो भन्दाखेरि हात मिलाउन पाइएन, होइन, उपत्यका ट्राफिक प्रहरीले दिएको निर्देशन अनुसार हात मिलाउन पाइएन, नमस्कार गर्न पाइयो कसैसँग, चालकहरूसँग होइन, कोही व्यक्तिसँग पनि हात मिलाउन चाहिँ अब पाइएन भन्ने कुरालाई चाहिँ जोडिएको छ। देशैभर 1,67,000 हेक्टर जमीनमा रोपाई भएको छ अहिलेसम्म, देशैभरको यो अवस्था हो। कृषि विभागले झण्डै देशैभर झण्डै 10% धान रोपाई भएको जनाएको हो। गएको वर्षको तुलनामा असार पहिलो हप्तासम्म रोपाई 0.4% बढेको छ भनेर खबरहरू आइरहेका छन्। भेनेजुएलामा शक्तिशाली भूकम्प गएछ, त्यो झन् एकदमै धेरै मात्रामा क्षति भएको छ भनिएको छ। 7.2 म्याग्नेच्युडको भूकम्प गएको र त्यसको 39 सेकेण्ड पछि 7.5 म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको कारणले गर्दा भेनेजुएलाको अवस्था एकदमै गम्भीर अवस्थामा पुगेको छ भनेर खबरहरू पनि आइरहेका छन्। अहिलेको क्रममा अब थप प्रसंगहरू म जोड्दै अगाडि बढ्नेछु। अहिलेको लागि चलचित्र सुश्री सम्पतिबाट हुकुम बक्सियोस् यो गीत सुन्नु है त, त्यस पछाडि म आउँछु।

0: ल यो चलचित्र सुश्री सम्पतिबाट यहाँहरूको लागि मैले प्रस्तुत गरे मिठो आवाज हुकुम बक्सियोस् होइन त ल यो राजाहरूको पालामा होइन राज संस्था भएको बेलामा त्यो राजपरिवारभित्र बोलिने भाषा हो कि होइन खाइसियोस् गइसियोस् आइसियोस् ल ल ल खाइसियोस् होइन ल बसियोस् बसियोस् भन्ने हुकुम बक्सियोस् भने जो हुकुम सरकार जो हुकुम महाराज भन्ने प्रचलन थियो कि ओके 061-543-0040 स्टुडियोको टेलिफोन नम्बर खुला छ आज त्यस्तो खासै प्रश्न उत्तर केही पनि छैन यसो गफगाफ गर्ने जोडिने कुराकानी गर्ने अब गीत पनि धेरै डिमाण्ड आयो होइन अस्ति बजाउनै भ्याइएन आज गीत संगीतलाई अलिक बढी प्राथमिकता सँगसँगै तपाईँको रोजाइको गीतलाई पनि म जोड्दै अगाडि बढ्छु कार्यक्रम 12 बजेसम्म सञ्चालन हुन्छ यहाँहरू सुनेर र सहभागिता जनाएर पक्कै पनि साथ दिनुहुनेछ 11:16 स्टुडियो घड़ीमा गइसकेको छ अब एकैछिनमा ब्रेक हुन्छ ब्रेकभन्दा अगाडि एक दुईजना साथीहरूसँग यसो गफगाफ गरौं भन्ने हिसाबले म अगाडि बढ़िरहेको छु देशैभर हालसम्म 137,000 हेक्टर क्षेत्रमा रोपाई भएको छ कृषि विभागले झण्डै 10% धान रोपाई भएको जनाएको हो गएको वर्षको तुलनामा असार पहिलो हप्तासम्ममा रोपाई 0.4% बढ़ेको हो देशैभर झण्डै 13,81,000 हेक्टर जमीनमा रोपाई हुने गर्छ असार 8 गतेसम्म सबैभन्दा धेरै कर्णाली प्रदेशमा 22.8% त्यस्तै बागमती प्रदेशमा 2.3% रोपाई भएको छ भने मध्य प्रदेशमा झण्डै 5% मात्र रोपाई भएको छ र सँगसँगै धान उत्पादन तथा क्षेत्रफलका हिसाबले यी महत्वपूर्ण मानिन्छन् विभागका महानिर्देशक प्रकाश कुमार सेजलका अनुसार मनसून अलिक ढिला सक्रिय भएकाले रोपाई का लागि अहिलेसम्म आवश्यक पर्याप्त पानी नपरेकाले रोपाई धमाधम भने हुन सकेको छैन आउँदो सोमबार अर्थात असार 15 गते धान दिवस तथा रोपाई महोत्सव मनाइदिन्छ विभागले यस वर्ष जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भर र समृद्ध नारा तय समेत गरेको छ यहाँहरू कुराकानीको लागि आउन सक्नुहुन्छ है स्टुडियोको टेलिफोन नम्बर 061-543-0040 खुला रहेको छ तपाईँसँग कुराकानी गर्नको लागि यति बेला अनियरमा सबिन तपाईँको साथमै छु र मैले थोरै एउटा प्रसंग जोडे है त यो रोपाईसँग सम्बन्धित कुरो आयो पोखरा पर्यटन परिषदले असारे रोपाई महोत्सवको 21 संस्करण आयोजना गर्दैछ यो चाहिँ सिसुवामा हुनेछ है त परिषदले बुधबार पोखरा ती सिसुवामा पत्रकार सम्मेलन गरेर महोत्सवको बारेमा जानकारी दिएको हो पोखरा सबै मौसमका लागि भन्ने मूल नाराका साथ विगत 2 दशकदेखि सञ्चालन हुँदै आएको असारे रोपाई महोत्सव यस वर्ष पोखरा महानगरपालिका 30 स्थित लेखनाथ सिसुवा देउराली खोलाको छेउमा आयोजना गरिने भएको छ पूर्णिमाको दिन कृषकले हलो नचलाउने परम्परा रहेकाले यस वर्ष महोत्सव असार 14 गते आयोजना गर्न लागि परिषदले जनाएको छ परिषदका अनुसार तीव्र शहरीकरणका कारण लोप उन्मुख बन्दै गएको परम्परागत धान खेती प्रणाली संरक्षणप्रति कृषक र युवाप्रति आकर्षित गर्ने उद्देश्य लिएको छ र त्यहाँ पर्यटक पनि सहभागी हुँदैछन् यो प्रसंग मैले थोरै जोडे सिसुवामा खोलाको छेउनेर रोपाई महोत्सव हुँदैछ 14 गते है त अहिलेको लागि टेलिफोन लाइन मार्फत एकजना श्रोता साथी आउनु भएको छ म उहाँलाई वेलकम गर्छु है त नमस्ते
1: हेलो नमस्ते सबिनजी गुड मर्निङ
0: गुड मर्निङ गणेश गुरुङ जय श्री गणेश आय नमः अब गणेशको शुरूआत नगरेसँग त केही उपाय नै भएन अब त
1: हजुर ठिक छ
0: अनि के छ आरामै हुनुहुन्छ
1: एकदम आराम छु तपाईँ लगायत हाम्रो रेडियो अन्नपूर्ण परिवार सबै आरामै होला आरामै चाहन्छु
0: हामी सब ठिकठाक छौँ अहिलेसम्म
1: हजुर
0: अब बिस्तारै बिस्तारै गर्मी बढ्दैछ होइन केयर गर्नुपर्ने बेला छ
1: साह्रै गर्मी साह्रै हो अब गफ केही पनि आउँदैन के अरे अब गफ अब दिनकै गरिरहेछ अब गफ पनि सकियो अस्ति
0: गफ कहिले सकिँदैन एउटा प्रसङ्ग निस्किहाल्छ गफ गर्ने नै हो भने त
1: हजुर
0: अब
1: म चाहिँ अब गफ गर्न केही खासै त्यो पहिला केही बोल्न नै आउँदैन अलिअलि अहिले रेडियोमा बोलेको भएर अलिअलि
0: केही न केही प्र्याक्टिस गरिरहेको छ
1: नि अलिअलि थोरै 1% भने नि अलिकति इम्प्रुभ भयो जस्तो लाग्छ
0: एकदम राम्रो 1% इम्प्रुभ हुनु भनेको त एकदम राम्रो हो नि त जिरोमा कमसेकम 1 मात्र पुग्नु भयो नि त
1: जिरोमा त छैन अहिले रेडियोको मार्फत हजुरहरूसँग यसो वार्तालाप गर्दै जाँदाखेरि अलिअलि अलिअलि भने अघि नै भने 1%
0: एकमा पुग्नु नै सबभन्दा ठुलो कुरा हो कि गणेश
1: हजुर
0: होइन जिरोमै रहनुहुन्थ्यो भने त तपाईँ जिरोको जिरो नै हुनुहुन्थ्यो नि त
1: छैन अहिले एक भरि नै बढेको छ त्यही भएर आज बोल्न त केही नै आउँदैन कि यसो गफसफ गर्ने
0: बोल्न आउँदैन भन्दा नि बोल्न त बोलिरहनु भएको छ तर त्यो सिस्टमेटिकल्ली कसरी बोल्ने
1: के अरे अलि मिलाएर बोल्न जानिँदैन
0: एउटा जुन सिस्टम हुन्छ नि त अब कसलाई कहाँ कतिखेर कुन प्रसङ्गमा के भन्ने होइन भन्ने कुरा नै सबैभन्दा ठुलो महत्वपूर्ण कुरा हो कि
1: त्यही नै त्यो अब अस्ति हजुरले भन्दै हुनुहुन्थ्यो उहाँ सृजना चोकमा हाम्रो के
0: भन्नुभयो
1: नाम
0: फ्रिडम ट्रेनिङ सेन्टर छ
1: फ्रिडम ट्रेनिङ सेन्टर हो त्यहाँ गएर नि ट्रेनिङ लिनुपर्छ जस्तो लाग्छ कहिले कहिले अब अहिले ट्रेनिङ लिएर अब के गर्ने
0: यस्तो
1: अब नयाँ पिँढीहरूलाई युवाहरूलाई यसो
0: कस्तो भन्दाखेरि गणेश तपाईँले जानेको कुरा सिकेको कुरा तपाईँ बाँचुन्जेल तपाईँलाई काम लाग्छ कि
1: होइन
0: छ त अझै जिउन त जति पनि छ नि
1: थुप्रै छ
0: भोलि यसो गाउँतिर केही क्लबहरू गठन होला टोलमा आफ्नै केही होला एउटा टोल विकास होइन ल न यसो दुई शब्द राखिदिनुहोस् गणेशजी भनेर भन्दाखेरि पछि घट्नको साटो अघि बढियो भने त फाइदा गर्यो नि त त्यसले नि
1: अब त्यहाँ इन्स्टिच्युटमा गएपछि त अब अलिअलि बोल्ने कला पनि विकास होला
0: बाँचुन्जेल तपाईँलाई काम लाग्छ कि
1: होइन
0: छ त अझै जिउन त जति पनि छ नि
1: छ थुप्रै छ
0: भोलि यसो गाउँतिर

0: भएर नि अब इन्स्टिच्युट जानु भन्दा नि हजुरहरूसँगै यसो गफसफ गरेर अलिअलि
1: ठिक छ
0: ठिक गर्दैछु भनौँ.
1: एकदमै राम्रो ठिक छ. त्यो हो. अनि अरू सब ठिकठाक छ? खाना खानुभयो?
0: हजुर अँ खाना खाएर यसो नुहाएको थिएँ गर्मीले.
1: गर्मीले तपाईँको यहाँ त के छ र यता यो युरोपतिर त बिछट्टै भएको छ नि त गर्मी.
0: अस्ति त्यो फ्रान्समा त दुईजना पनि गर्मीले एकदम गाडीभित्रै.
1: तपाईँको त फ्रान्स युके होइन
0: हजुर
1: यी ठाउँतिर त तपाईँको त यस्तो गर्मी छ अरे कि साध्यै छैन कि.
0: त्यस्तो चिसो ठाउँमा त अब
1: ढलेका ढलै छन् अरे भनेपछि कुरो छोड्दैन यहाँ त अवस्था त दयनीय भइसकेको छ.
0: साह्रै तातो भयो यो पृथ्वी त्यही भयो नि.
1: अब यस्तो हो यो पृथ्वीलाई पनि यसो संरक्षण गर्नुपर्छ होइन. अब जथाभावी छ कि पृथ्वी जोगिएर हामी छौँ नि.
0: यो शक्ति राष्ट्रहरू के यो शक्ति राष्ट्रहरू जस्तै
1: अमेरिका
0: अमेरिका चीन युरोपका अनि रुसहरू अब ठुल्ठुलो देशहरूले यिनीहरू सबै मिलेर बरु यो वायुमण्डल उगर्नेमा हो त्यो यो त्यसमा ऊ लगाए हुन्थ्यो के अरे कसरी यो वायुमण्डल बचाउने भनेर हो त्यस्तोमा लागि हुन्थ्यो यो कसरी.
1: हेलो हजुर हजुर छैन त्यस्तो केही पनि छैन उनीहरू सबै लडाईतिर मात्र छन् कि
0: लडाईतिर मात्र लागेर झन् त्यस्तो
1: गरे. तपाईँको फ्रान्समा 43 डिग्री सेल्सियस छ अरे होइन गर्मी होइन. बेलायतमा त्यस्तै छ लगभग 45 डिग्री भन्दा माथि छ अरे. अनि
0: त्यस्तो चिसो ठाउँमा त अब त्यस्तो हुन्छ
1: अनि कसरी बाँच्ने त मान्छे त. अनि 81 चिसो ठाउँमा गर्मी भएपछि मान्छेलाई के हुन्छ सिधै मान्छे त गइहाल्छ नि. अहिले आजैको खबर हो कि यो केही मान्छेहरूको मृत्यु पनि भइसकेको छ अरे कि गर्मीले गर्दाखेरि. ल हेर्नुहोस् अवस्था कस्तो छ
0: त्यही यो अघि नै भने जस्तै त्यस्तो गरे हुन्थ्यो के अरे खै लडाईतिरै
1: अब
0: शक्ति प्रदर्शन गर्नुमै छ के अरे सबैजना
1: सबैले त्यही छ. अब त भन्दा म के कम म भन्दा त के कम भनेर भइसकेपछि अब अमेरिका त्यस्तै चीन त्यस्तै होइन त्यस पछाडि अब इरान त्यस्तै होइन अब इजरायल त्यस्तै
0: कसले आणविक बनाउने त्यसमा प्रतिस्पर्धा छ त्यो प्रतिस्पर्धा बरु यो वायुमण्डल कसरी बचाउने हो त्यस्तोमा लागे हुन्थ्यो के अरे मेरो सानो सानो मान्छेले भनेको कुरा अब के हो.
1: ल ठिक छ एकदम सबैको कामना त्यही नै हो. गणेश एउटा गीत रोजौँ ल.
0: अब गीतहरू अब साथीहरूले तपाईँले अघि गीतहरू सबै लाइनमा छ भन्दै हुनुहुन्थ्यो
1: होइन हिजो लाइनमा थियो आज चाहिँ छैन.
0: के अरे म छोटो गाउँछु त एक लाइन है
1: केही
0: गीत बजाइदिनु है त.
2: गोरे त गाउँको डुल्दैमा हिँडेदा भेटिङ

0: अनुरोध गर्दछौ।
1: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजे देखि 20 गते शनिबार मध्याह्न 12 बजे सम्म।
0: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
2: होम केयर सेवा, होम केयर सेवा,
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-99-2।

0: मम्मी गर्मी भाई के ची सो पियो ना
1: पियो ना लाई चिसो उठाओ हॉर्ने
0: हॉर्ने गर्मी मनाया फिर
1: रिफ्रेशमेंट पाम न्यूट्रिशन मीट
0: चिसो हॉर्ने
2: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
3: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
2: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
3: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन 3T एमआरआई नै गराऊ समयमै सही पहिचान गरौ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 9856-027-29

0: AC, cooler, fridge, cooker, induction, air fryer लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ, मलाई त बेचरको बानी लागिसकेको छ, बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड़कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल।

0: पाली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखे चोक सम्पर्क 98434032929 98028 59321 061 581 8071
1: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुस्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98560 81331 97614 11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा
2: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ
3: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
2: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ
3: विस्तृत जानकारीका लागि लागग्रान्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 061573163582484 वेबसाइट www.lagrandi.edu.np

0: ओके कमर्सियल ब्रेक पछाडि यहाँलाई फेरि पनि स्वागत छ कार्यक्रम पोखरा कल इन सुनिरहनु भएको छ। यो ब्रेक अगाडि मैले गणेशसँग कुराकानी गरेँ र यहाँ हाम्रो फेसबुक लाइभ भने टुटिसकेछ है नेटको समस्याले गर्दाखेरि, बत्ती लामै समय गयो त्यसले गर्दाखेरि पनि लाइभ टुटिसकेछ। कमेन्ट त गर्नुभएको छ, उहाँको कमेन्ट त म लिइहाल्छु। शिवकुमार विश्वकर्माले कमेन्ट गर्नुभएको रहेछ, उहाँको कमेन्टमा एकैछिन पछाडि ल्याउन अहिलेको लागि भने एकजना साथी हुनुहुन्छ उहाँलाई स्वागत गरौँ है त। नमस्ते,
1: नमस्कार, गुड मर्निङ गणेश सोनिमजी।
0: हजुर गुड मर्निङ। हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म लिटेनीबाट अमर ध्वज गुरुङ।
0: ए अमर ध्वज गुरुङ, के छ हालखबर?
1: राम्रो छ, हजुरको कस्तो छ?
0: एकदम ठिकठाक छ,
1: गुड।
0: अनि कता भन्नुभयो अरे ठाउँ चाहिँ?
1: यो बेगनास्थल माथि पर्छ।
0: ए बेगनास्थल माथि है,
1: लिटेनी।
0: ए लिटेनीबाट।
1: हजुर,
0: अनि के छ त्यहाँतिर हालखबर?
1: राम्रो छ हजुर, धान रोप्न पाइयो होइन, घाम लागेको,
0: पानी परेको छैन क्या? है
1: पानी परेन,
0: बर्बाद बनाएको थियो।
1: बर्बाद मात्र होइन, सत्यनाश भयो।
0: सत्यनाशै भयो है, गाह्रो भयो त। अनि कति रोपाई हिलो पस्यो होइन? हिलो पनि पस्यो होइन क्या?
1: कति पनि।
0: ओहो, असार पन्ध्र ग्यारह मनाउने हो त नि?
1: अब
0: हो त्यहाँ खोलाको छेउमा रोपाई महोत्सव हुँदैछ अरे फेरि, आउनु पर्यो नि त। त्यही भए पनि आएर यसो हिलो त खेल्न पर्यो। अब पन्ध्र गते पूर्णिमा रहेछ, चौध गते महोत्सव हुँदैछ अरे, हिले महोत्सव।
1: हजुर हजुर,
0: हेर्न आउनुहुन्छ होला नि? ल भेट भइहाल्छ, म त आइहाल्छु नि, नआउने कुरै भएन नि। अनि भनेपछि त अरू ठिकठाक छ? रेडियो सुन्दै हुनुहुन्छ?
1: रेडियो सुनेर बसेको सोभिङजीको आवाज
0: हो।
1: हजुर,
0: ल झ्याम झ्याम एउटा गीत गाउनुहोस् त।
1: गीत गाउनु त जान्दिनँ, बुढो मान्छे हो।
0: तपाईँको हाँसो नै करोडको छ कि, त्यति भएपछि पुगिहाल्यो। ल एकदम खुसी लाग्यो, तपाईँको हाँसोले नै मन जित्यो मेरो।
1: हजुर,
0: फेरि फेरि सम्झिँदै गर्नु होला है त, छुटौँला।
1: हजुर, गीत रोप्न पाइन्छ?
0: ए ल भन्नुहोस् भन्नुहोस्, ल भन्नुहोस्।
1: नबिर्सु तिमीलाई, नपाए तिमीलाई, दिन अर्को दिनमा सजाए तिमीलाई।
0: ल तपाईँले कसै कसैलाई बिर्सने पनि बिर्सन नि सक्नु भएन, पाउँदा नि पाउनु भएन क्या हो? ल छुटौँ है त, सुन्दै गर्नु होला। हस् नमस्ते, उहाँ हुनुहुन्थ्यो एकदम मजाको मान्छे अमर ध्वज गुरुङ, हाली त्यहाँनिर हाम्रो यो बेनास्थल माथिबाट फोन गर्नुभएको थियो। 01-5340-40 यहाँहरूको लागि खुला छ। नबिर्से तिमीलाई, नपाए तिमीलाई, यो गीत फ्याट्ट सुनिहालौ, त्यस पछाडि फेरि अहिले यही गीत पनि सुन्न पाइएन भने त फेरि गाह्रो हुन्छ होइन। ओके, यो गीत यहाँहरूको लागि म राखिहाल्छु। यति बेला क्रममा अन्जु पन्तले गाउनु भएको, अघि गणेशले रोजेको गीत पनि म यहाँ खुब भेटाउँदैछु, एकैछिनमा म त्यो गीत पनि बजाउनेछु। अहिलेको लागि यो आवाज तपाईँको लागि।

ओके यो बिर्सन नि सकिएन हैन दिलमा पनि सताइयो कि पाउन पनि पाइएन अरे कि गीतले त्यस्तै भन्दैछ न बिर्से तिमीलाई न बिर्से तिमीलाई न पाए तिमीलाई बिना अर्थ दिलमा सजाए तिमीलाई अञ्जु पन्तको आवाज यो गजल गीत हो एकदमै मिठो छ धेरै सुनियो यो गीत होइन जति सुने पनि सुनौ सुनौ लाग्छ कि एकदम आनन्दको म्युजिक छ कि हरेक शब्दहरू यो गजल गीतका उत्तिकै उत्कृष्ट छन् एकदमै महत्वपूर्ण छन् कि होइन एकजना साथी हुनुहुन्छ यता फेसबुक लाइभको कमेन्टहरूले नै बाँकी छ सिमले सुनेर बसिरहनु भएको छ होला गाली गर्दै हुनुहुन्छ मलाई मेरो कमेन्ट किन अहिलेसम्म पनि

0: त्यसलाई भात पनि नपकाउने अरे के
1: गुड एकदम राम्रो ल ए थाहा दिनुभयो हुन त अलिअलि त थाहा थियो त्यहाँमाथि अझ धेरै थाहा भयो तपाईँ बढ्दै बसिरहनु भएको छ भनेपछि सबै कुरा
0: हजुर राम्रो नै बाबु घरमा उहाँको उहाँ त नपकाइ सुख हुन्थेन
1: ए
0: बाबु बाहिर छन् तपाईँ भएर आमा छोरीले त फेरि महिलाहरूलाई त प्राय जस्तो व्रत भनेपछि बस्न सकिन्छ केटा मान्छेलाई हो कि अलिक गाह्रो हुने
1: है ल ठिक छ एकदम कहिले काहीँ व्रत बसेको पनि स्वास्थ्यको लागि पनि राम्रो अब यो अरू धर्मको हिसाबले पनि आफ्नै ठाउँमा सबै राम्रो होइन त ल अनि अब कुन गीत सुन्ने दिदी ल भन्नुहोस्
0: थोरै सुनाउनु पर्यो अनि सुन्न पनि सुन्नु
1: पर्ला सुनाउनु
0: आज एकादशीको दिन है
1: ल
0: एकादशी तुलसी तिलको दान हामीलाई पनि वैकुण्ठ लैजाऊ भगवान ए एकादशी तुलसी तिलको दान हामीलाई पनि वैकुण्ठ लैजाऊ भगवान हरि हरि हामीलाई पनि वैकुण्ठ लैजाऊ भगवान हजुर यति नै
1: ल हुन्छ यही गीत म यहाँ खोज्दैछु भेटिन के गर्छ है
0: अब त भेटिएन भेट्नु भएन त बजाउनु भेटिएन भने साइली रिमै चौरी गाई छर रिमै मधु बनैमा भन्ने गीत के धर्मदा थापा हाम्रै पोखरा बापीले चौरको हुनुहुन्छ अरे
1: नि यो गीत नै भेटियो ल सुनौ है त ल दिदी हस्
0: हजुर हस्
1: हस् ओके वहाँ हुनुहुन्थ्यो हामीलाई फोन गर्नु भएको थियो जमुना तामाङले दिपबाट अब म कमेन्ट पढ्छु है त थोरै हाम्रो फेसबुक लाइभ त टुटिसकेको छ बजेको भन्दा पनि सबिन दाईको ओके ल यहाँ म सुरुबाटै कमेन्ट लिन्छु शिवकुमार विश्वकर्मा हुनुहुन्छ हामीलाई कमेन्ट गर्ने पोखरा १० औद्योगिक क्षेत्रबाट शत्रुले रिस गर्छन् साथीले डाहा अनि आफन्तले बर्बादी यो नै सत्य हो शुभ प्रभात नमस्कार नमस्कार दाई म पनि सुन्दैछु है पोखरा कलिन पोखरा कलिन सबिन दाईको आवाज सुन्न पाउँदा एक घण्टा कसरी बित्छ त्यो थाहा नै हुँदैन उखरमौलो गर्मी छ है आज पनि भन्नुभएको छ थ्याङ्क यू सो मच शिव र उहाँले नै जोड्नु भएको छ बाजेको भन्दा पनि सबिन दाईको हाँसो कडा छ यहाँ थ्याङ्क यू सो मच है त शिव हामीलाई औद्योगिक क्षेत्रदेखि कमेन्ट गर्नुभएको थियो कार्यक्रम सुनेर गफाडे केटीले नयाँ नचाहेको होइन भन्ने गीत प्ले गरिदिनुहोस् है हिरो भाइ ह्याप्पी ओम जय जयको स्मृतिपूर्ण हो के ल ल भन्नुभएको छ थ्याङ्क यू सो मच सौरभ केसीले पनि सबैजनालाई सम्झिनु भएको छ कृष्ण परियारले नौडाँडाको शिला टेलरदेखि हामीलाई सम्झिनु भएको छ नमस्कार नमस्कार हजुर म पोखरा आउँदैछु भन्नुभएको छ वेलकम छ हाम्रो कृष्णलाई पोखरातिर होइन ल एकैछिन यो गीत सुनौ अघि जमुना तामाङ दिदीले थोरै गाउनुभयो त्यही गीतलाई म थोरै उठाएँ आज निर्जला एकादशी पनि हो पानी पनि नखाइकन व्रत बस्ने दिन यो गीत सुनेर एकैछिन है त ल

ओके यही गीत हो कि कुन गीत हो खै जमुना तामाङजीले रोज्नु भएको थियो अब मैले त यही भेटाएर यही बजाएँ जमुना दिदी ल त्यस्तो फरक परेछ भने फेरि अर्को दिन पनि सुनाउला है ओके 01745340 मार्फत तपाईँ पनि आउन सक्नुहुन्छ हामी कार्यक्रमको अन्त्य अन्त्यतर्फ छौँ एउटा गीत त बाँकी नै छ गणेशले रोज्नु भएको गीत समय हामीसँग अवधि चाहिँ अलिक कम कमै छ 11:52 गइसकेको छ स्टुडियो घडीमा अब हामी लगभग अन्त्य अन्त्यतर्फ छौँ एकजना साथीसँग कुराकानी गर्न सकिए गजबै हुन्थ्यो भन्ने हो कि है ल ओके सुनमा सुगन्ध हुन्छ नि त्यस्तै हुन्थ्यो कि ल ठिक छ अब हामी कार्यक्रमको अन्त्य अन्त्यतर्फ पनि छौँ विश्वकप फुटबलको महासंग्राम चलिरहेको छ लगातार घटिरहेको सुनको भाउ आज पनि घटेको छ सुनको भाउ तोलामा 5,200 रूपियाँले घटेर 2,78,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन जाति व्यवसाय महासंघले जनाएको छ हिजो पनि सुनको भाउ 3,000 रूपियाँले घटेको थियो ल है त निरन्तर रूपमा सोमबारदेखि सुनको भाउ घटिरहेको छ के भएको यस्तो फेरि सुनको भाउ घटेछ देशैभर यति भन्ने कुरा मैले जोडिहालेँ अब अरू के छ त खोइ त्यस्तो खासै केही पनि छैन अब ड्युटीको कुरा नि आइहाल्यो धेरै जसो पालिकाले समयमै बजेट पेश गरेछन् सबैको बजेट भाषण भइसकेको छ पालिकाहरूको पूर्वाधार प्रविधि र सुशासनमा जोड़ दिएको छ बजेट भाषण अनुसार काम होस् युवाहरू बाहिर विदेशी नपरोस् होइन सकभर त्यो भयो भने देश आफै बनिहाल्छ नि होइन त उत्पादनमूलक फ्याक्ट्रीहरू यहीँ सञ्चालन हुन् भन्ने कुरा हो भेनेजुएलामा शक्तिशाली भूकम्प गएछ र झन्धनको ठूलो क्षति भएछ त्यहाँ चाहिँ बीबीसीका अनुसार पहिलो झड्का चाहिँ 7.2 म्याग्नेच्युडको र झण्डै 39 सेकेण्डपछि फेरि 7.5 म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको छ र त्यहाँ भूकम्प जाँदाखेरि एकदमै ठूलो रूपमा अहिले क्षति भएको छ र धेरै घरहरू भग्नावशेषमा परिणत भएको भनेर खबरहरू आइरहेका छन् नेपाल सरकारले पनि जुन भुइँचालो गएको जुन भूकम्प गएको ठाउँमा आज चाहिँ त्यहाँ अब दुःख व्यक्त गरेको छ ठिक छ ल यिनै कुराहरू हुन् अब कार्यक्रमबाट छुट्नुपर्ने बेला भएको छ फेरि भोलिको श्रृङ्खला अझ विशेष बनाउने योजना साथ पक्कै पनि तपाईँ हाम्रो भेट हुने नै छ अन्तिममा गणेशले रोज्नुभएको गीतलाई म कार्यक्रममा छोड्दै आजको लागि गणेश गुरूङ माटेपानीबाट अमर ध्वज गुरूङ लितेनीबाट हुनुहुन्थ्यो जमुना तामाङ दिपबाट उहाँहरू सबैजनालाई थ्याङ्क यू सो मच यसरी नै तपाईँहरूको साथ सहयोग मिल्नेछ कमेन्ट गर्नुहुने धेरैजना साथीहरू हुनुहुन्थ्यो फेसबुक लाइभमा हाम्रो लाइभ भने टुटिसकेको छ उहाँहरूलाई पनि म थ्याङ्क यू सो मच भन्छु शिव कृष्ण त्यस्तै एम होइन गफाडी लगायत सबै सबैलाई थ्याङ्क यू सो मच तपाईँ हाम्रो भेट अन्य श्रृङ्खलामा हुने नै छ यहाँहरूको दिन शुभ तरिकाले लाभ भएर बितोस् जय होस्

0: क्रिस्टल आयुर्वेद केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। क्रिस्टल आयुर्वेद केन्द्र, क्रिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
2: गर्मी होइन, रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
3: मम्मी गर्मी भयो के, चिसो पिउना
2: पिउनालाई चिसो उठाउ हर्ने।
3: गर्मीमा नयाँ ट्रिक,
2: रिफ्रेसमेन्टमा न्युट्रिसन मिक्स
3: चिसो हर्ने।
4: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
5: टाइम चेक,
6: यति बेला मध्याह्नको 12 बजेको छ।
7: यस टाइम चेकका प्रायोजक रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
8: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
9: 93.4 वरिष्ठ न्युरोफिजिसियन पोखरामा
10: काठमाडौँ वीर हस्पिटलका न्युरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्युरोफिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
11: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
10: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा। फोन 061-587-266 र 553-834।

0: रामुदाई परिवारै लिएर हिँड्नु भएको छ त टाढै हो कि क्या हो
1: यसो बसी बियालो पनि हुन्छ डिएस मर्दी हिमाल रेनबो ट्राउटतिर माछा लिन जान लागेको
0: ए हो र दाई अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र
2: ल तिमीलाई थाहा छैन र ल सुन उसो भए माछा पुछ्ने गाउँपालिका वडा नम्बर 9 अजी प्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
1: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि
2: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ
0: लौ न दाजु कति राम्रो सेवा रहेछ म पनि बुढालाई लिएर आइहाल्छु है
3: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ
4: सम्पर्क मोबाइल 9856019218 9028557710
5: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 9856081331 9761405 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा
6: ओहो नासर बे कति छाब डिजाइन बे मारेगा खिनानी खनी तोला
7: खनै दिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलारी तोला
6: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नै च्याबा चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनै तो हो नि जग मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानरी बेल्ले छ्याबा पोपिम ओछे
7: हजुर तिमी झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी म विशा वा चुवल तुई विशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखे चोकै यावै क्यार मोहै
6: जग मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
7: तमुताई रबा ताक रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा बिलन चन्न यामो
6: तोय निल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 0615808115 9856035815 प्रोप्राइटर दशरथ सुनार
7: छतैरा त तान नि भिम्द
8: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट
9: डिजिटल ठगीबाट बचौ
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन् बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी पिन नम्बर पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला
9: ध्यान दिनुहोला बैंकले कहिले पनि ओटीपी पिन नम्बर पासवर्ड जस्ता नम्बरहरू माग्दैन
1: वित्तीय सचेतनाको लागि डेवलपमेंट बैंक को पहल
10: 93.4

0: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम को।
1: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434 032 29 98028 59 321 061 5 81 871।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजना

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: मम्मी गर्मी भयो के चिसो पिउन, पिउनलाई चिसो उठाउ हरे
2: हरे, गर्मीमा नयाँ ट्विस्ट
1: रिफ्रेशमेन्ट बार न्युट्रिसन मिक्स
2: चिसो हरे।

0: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिल सँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
1: शिखर इन्सुरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट, ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: अब रारा चाउचाउ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स नेपाल्स नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईको पहिलो रोजाई।
3: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
5: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
6: रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: मम्मी गर्मी भयो के चिसो पिउना पिउनालाई चिसो उठाउ हरे
2: हरे गर्मीमा नयाँ ट्विस्ट
1: रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स
2: चिसो हरे।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 266 र 553 8 34।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: मम्मी गर्मी भयो के चिसो पिउना
2: पिउनालाई चिसो उठाउ हरे
1: हरे गर्मीमा नयाँ फ्रेस
2: रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स
1: चिसो हरे।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
2: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित करते इंश्योरिंग फ्यूचर।
1: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
2: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागगाण्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
2: विस्तृत जानकारीका लागि लागगाण्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 061-573-163-582-844 वेबसाइट www.lagrandi.edu.np।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजगारी।

0: फेस्टल आयुर्वेद केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
2: गर्मी होइन, रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र ECGको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-871।
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन

0: न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धित समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
0: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 553-834।
2: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 9956-027-29।

0: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम चिसोहरिको।
1: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
4: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यूरो पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
5: पायल फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी
5: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेसन पश्चात दुखाइ कम हुने
5: उपचार गरेपछि छिटो निको हुने
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
5: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा
6: फोन 061-590-162-590-163।
7: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
8: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै डराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री FE550D।

0: हजुर हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: अयानी, मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 061-586-536, मोबाइल 98-560-0536।
5: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
6: यसो बसी बियालो पनि हुन्छ, डीएस मर्दी हिमाल रेनबो ट्राउटतिर माछा लिन जान लागेको।
5: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
6: ल तिमीलाई थाहा छैन र, ल सुन उसो भए, माछा पुछे गाउँपालिका वडा नम्बर 9 अजी प्राउमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
5: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
7: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
2: सम्पर्क मोबाइल 98-560-19218, 98-028-57-710।
8: होम केयर सेवा, होम केयर सेवा।
9: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
8: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
9: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
8: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
9: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
8: सुत्केरी नवजात शिशुको हेरचाह,
9: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
8: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
9: डाक्टर ल्याब सेवा,
8: औषधि डेलिभरी सेवा,
9: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-89-2।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 266 र 553 8 34।

0: कुरियर सर्विस
1: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगर पालिका कार्यालय को एक घर तला फोन 061-538-369 टीएनटी एक्सप्रेस द पीपुल नेटवर्क
2: सुवर्ण अवसर
3: तपाई हाम्रो शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
2: उपचार हुने रोगहरू
3: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
2: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
3: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
2: अपरेशन पश्चात दुखाई कम हुने,
3: उपचार गरेपछि छिटो निको हुने,
2: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
3: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरा।
4: फोन 061-590-162 590-163।
5: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
6: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
5: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
6: साँच्चै हो र?
5: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
6: हो त?
5: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98084-46525।

0: गर्मी होइन रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम को।
1: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर

0: फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट ब्याङ्कसँग जोडिएको घर। फोन 061577007 97 623 36 817।

0: मम्मी गर्मी भयो के छि सो पिउ न
1: पिउ न लाई चिसो उठाउ हर्लिक्स
0: हर्लिक्स गर्मी मनाया ट्रिक
1: रिफ्रेशमेंट बा न्यूट्रिशन मीट
0: चिसो हर्लिक्स
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375526

0: औठी हमेला झोका टस सिक्री हार तान चनाइ तो हो नि जगा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई भिस्यानारी बेल्ले छ्याबा पोपिम ओछे
1: हजुर किमे झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी मिशा वा चुबल तुई दिशा रूपाकोट ज्योति सुनचादी दुकान पोखरा महेन्द्र पुलारी खो जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिके चोकै याव चार मोहै
0: जगा मात्र आई रूपाकोट ज्योति सुनचादी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
1: तमुताई रवा ता क्रिबा जाला जाति क्रिबा छतैरा खैमा बिलन चन्ने यामो
0: तोई मिल तुई दिशा रूपाकोट ज्योति सुनचादी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-5808-15 98-5-60-35-8-15 प्रोप्राइटर दशरथ सुनार
1: छताइरा त तान नि भिम्द
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट
3: होम केयर सेवा
4: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
3: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
3: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
3: सुत्केरी नवजात शिशुको हेरचाह
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह
3: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
4: डाक्टर ल्याब सेवा
3: औषधि डेलिभरी सेवा
4: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-4-11-777 मोबाइल 98-5-60-89-2-77 के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
3: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
4: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
3: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मोटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित रहेको छ साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराऊ समयमै सही पहिचान गराऊ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-5-91-728 मोबाइल 98-5-60-027-29

0: यत्रा वर्षा देखुन मरी मेटेर बचत गरे पैसो कति धेर होला भनेको जम्मा यति यसरी कहिले बन्या हुन लखपति कहिले करोडपति
1: 1000-2000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटल को समृद्धि सूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी शुरू गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस् आजै एलएस क्यापिटल को वेबसाइट lscapital.com.np मा गई एसआईपी शुरू गर्नुहोस् म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नु होला
2: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 9856081331 97614 11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा

0: वाणिज्य बैंक को सवारी कर्जा
1: तपाई को मनोकामनालाई दिनेछ ऊर्जा।
0: अब हुने छ नयाँ गाडी खरीद गर्ने सपना साकार।
1: बैंक ले दिन्छ 1 करोड़ कर्जा को आधार। सवारी साधन कर्जा लिए भविष्य हुन्छ सुन्दर, जीवन सधैं मधुर। गाडी चढौ सरल, घुमाउ गाउँ सहर फरल।
0: राष्ट्रिय वाणिज्य बैंक तपाई को आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
2: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
3: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यहीँ गएर देखाउ न।
2: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
3: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01-5586-536, मोबाइल 98-560-0536।
5: मम्मी गर्मी भयो के, चिसो पिउ न, पिउ न लाई चिसो उठाउ हर्ले
6: हर्ले। गर्मीमा नयाँ ड्रिंक
5: रिफ्रेशमेन्ट बार, न्यूट्रिशन मिक्स
6: चिसो

0: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
1: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
0: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
1: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
2: हेर, लेक साइडमा रहेको 22 वर्ष भन्दा पुरानो
0: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
1: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
0: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-6899, 452-715।
4: होम केयर सेवा, होम केयर सेवा।
5: हेलो होम केयर, डाक्टर नर्स केयर गिभरको सेवा आयो घर घर।
4: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
4: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
4: सुत्केरी नवजात शिशुको हेरचाह,
5: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
4: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
5: डाक्टर ल्याब सेवा,
4: औषधि डेलिभरी सेवा,
5: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिग्लेढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-99-77।
6: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
7: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
6: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
7: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: मम्मी गर्मी भयो के चिसो पिउ न
2: पिउ नलाई चिसो उठाउ हर्ने
3: हर्ने गर्मी मनाया ट्विस्ट
2: रिफ्रेशमेन्ट बार न्युट्रिसन मिक्स
3: चिसो हर्ने

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 3 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4
6: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
7: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, पेरालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 2 66 र 553 834

0: फेस्टल आईवीएफ केन्द्रमा जाओ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फेस्टल हस्पिटलमा खुलेको फेस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फेस्टल आईवीएफ केन्द्र, फेस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लन जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
3: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
3: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 061-573-163-582-844, वेबसाइट www.lagrandi.edu.np।

0: कोलगेट मैक्स फ्रेश, निंद्रा भगाओ, ताजगी जगाओ।
1: रामु दाई, परिवार लिएर हिड्नु भएको छ त? टाढै हो कि क्या हो?
2: यसो बसी बियालो पनि हुन्छ। डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
1: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनेर छ र?
3: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुछे गाउँपालिका वडा नम्बर 9 अजीब रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
2: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि।
3: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
1: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
4: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
1: सम्पर्क मोबाइल 9856019218, 9808557710। होम केयर सेवा, होम केयर सेवा।
4: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
1: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
4: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
4: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856099277।
5: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
6: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
7: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 9834320239, 9808-59321, 061-581-871।
8: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061527426537526।
9: हेलो
10: हजुर, नमस्कार।
9: हेलो
10: नमस्कार काका, सुन्नु भएन?
9: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
10: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
9: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
10: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
9: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
10: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
9: अनि कति बेला बस्छन् त डाक्टर?
10: अब भ्याउन भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
9: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INS नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
11: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
12: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

गेमिङ काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो

0: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
1: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
0: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
1: शशिधर, अनि तिमी नि?
2: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला?
1: त्यो पनि एनटीएचएमसीमा छ नि।
0: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
1: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78, 50-51-33 र 576-458।
3: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्ने छ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
0: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
0: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9956-0927-29।

0: कोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूप में प्रत्येक महीना को तेस्रो शनिवार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल में आउने हुने भएकोले ढाड़ को नशा च्यापिएको रिंगटा लाग्ने बिर्सने मस्तिष्क घात हाथ खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने पेरालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
4: मम्मी गर्मी भयो के चिसो पिउ न, पिउनलाई चिसो उठाउ हर्ले
5: हर्ले
4: गर्मी मनाया फ्रेश रिफ्रेशमेंट बा न्यूट्रिशन नीड चिसो हर्ले।
6: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
7: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
6: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
7: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163। होम केयर सेवा, होम केयर सेवा,
8: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
7: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
8: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
7: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
8: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
7: सुत्केरी नवजात शिशुको हेरचाह,
8: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
7: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
8: डाक्टर ल्याब सेवा,
7: औषधि डेलिभरी सेवा,
8: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिङ्गलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 9856-99-2।

0: ब्याङ्कबाट इजाजत प्राप्त ग वर्गको वित्तीय संस्था
1: रिलायन्स फाइनान्स लिमिटेड वित्तीय सेवाको अर्को परिभाषा
2: गर्मी होइन रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई शर्माजीको परिवार सबै हराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D

0: मिठो सुगन्ध। आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
1: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यु रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
3: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
3: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेसन पश्चात दुखाई कम हुने,
3: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
3: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
5: फोन 061 590 162 590 163।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको चार बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
2: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
4: मम्मी गर्मी भयो के, चिसो पिउ न,
5: पिउ न राई चिसो उठाउ हरले
4: हरले गर्मी मनाया त्वे
5: रिफ्रेशमेन्ट पा न्यूट्रिशन मिक्स
4: चिसो हरले।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
5: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
6: डिजिटल ठगीबाट बचौ।
3: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको KYC विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो OTP, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
6: ध्यान दिनुहोला, बैंकले कहिले पनि OTP, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
3: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
7: गोयल मेटल इन्डस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS पाइप, नेपाल नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
8: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछा पुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
9: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
10: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
9: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, KYC अपडेट हुनुपर्नेछ आदि।
10: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
11: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
10: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
11: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
10: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
11: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु, एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9956-0927-29।

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालोहरू पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
1: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
2: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
3: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
4: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
6: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
7: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061587266 र 553834।
5: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: 타이어 캐치 소 퓨나
1: 퓨나 라이치 소 우타우 허리
0: 허리 거미 마나야 트윗
1: 리프레시먼트 바 뉴트리션 믹스
0: 치소 허리
2: गरेको भए हैन गरिहाल्नुस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
3: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज न कुनै फाइनेन्सियल तनाव न त क्याशकै झन्झट सिधै तपाईँको यी सेवा एपबाट
2: यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
3: शिखर इन्स्योरेन्सको सहकार्यमा
2: अस्पताल खर्च सहाराले गर्छ
3: यी सेवा सबै सधैँ सँगै
0: खुट्टो खुट्टो पियो या सिपमा रमायो अब कार पियो लाइक किंग चिसो हर्डिंग
1: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम चिसो

0: ಕಾಂಪೌಂಡ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: ಘರ್ ಹೋಸಿಯಾ ಆಫೀಸ್, ಹೋಟೆಲ್ ಹೋಸಿಯಾ ರೆಸ್ಟೋರೆಂಟ್, ಚಿಟೋರ ಭರ್ಫರ್ದು ಇಂಟರ್ನೆಟ್ ಸೇವಾ, ಪೋಖ್ರಾ ಇಂಟರ್ನೆಟ್, ಪೋಖ್ರಾಕ ಬ್ರಾಂಡ್, 25 ವರ್ಷಕ್ಕೂ ವಿಶ್ವಾಸ ಗತಿ ಸಹಪಾರ, 1 GBPS ಸಮ್ಮಕ ಪ್ಯಾಕೇಜ್ ಕೋಬಹಾರ, ಸ್ಟ್ರೀಮಿಂಗ್ ಗೇಮಿಂಗ್ ಕಾಮ ಹೋಸಿಯಾ ರಮಾಯಿಲೋ, ಜಾ ಸುಕೆ ಜಾವು ಕನೆಕ್ಷನ್ ಮಾ ಕುನೆ ಗಡಬಡಿ ಸೈನ ಢಿಲೋ, ಪೋಖ್ರಾ ಇಂಟರ್ನೆಟ್ ಸದೈ ತಪಾಯಿಕು ಸಾಥ್ಮಾ, ಹಿಜೋ ಆಜ ಭೋಲಿ ಹಾಮಿ ಛೌ ತಪಾಯಿಕು ಬಾಟೋಮಾ, ಚಿಟೋ ಭರ್ಫರ್ದು ಸುಲಭ ರ ಸಹಜ, ಪೋಖ್ರಾ ಇಂಟರ್ನೆಟ್ ತಪಾಯಿಕು ಪೈಲ ರೋಜಾಯ.
2: होम केयर सेवा, होम केयर सेवा,
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपांगता भएका परिवार का सदस्य लाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन.
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ.
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा. हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 98569927. घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो, जहाँ सुके जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ.
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स. विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061527426537526.
4: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस नेपाल नम्बर 1 ब्रान्ड. नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला. टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम.

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह पार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 5 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
6: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB Capital को वेबसाइट वा नजिकैको NMB ब्याङ्कको शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB Capital SIP, पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
7: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
8: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
7: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, KYC अपडेट हुनुपर्नेछ आदि।
8: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
9: फ्रिस्टाइल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
10: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
9: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
10: साँच्चै हो र?
9: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि सुरु भइसकेको छ।
10: हो त?
9: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256

मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9852355928। विजिट www.landmarknepal.com।
2: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
3: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
1: Admission open Pokhara College of Management PCM affiliated to Pokhara University 24 years of academic excellence in management bachelor program 4 years program of bachelor in business administration BBA 4 years of IT program bachelor of computer system and information technology BCSIT 4 years program of bachelor of business administration in finance BBA finance forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-71।

0: 200,000 यत्रा वर्षा देखुन मरिमेटेर बचत गरेया पैसो कति ढेर होला भनेको जम्मा यति यसरी कहिले बन्ने आउन लखपति कहिले करोडपति
1: 1,000-2,000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटलको समृद्धि सूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी सुरु गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस् आजै एलएस क्यापिटलको वेबसाइट lscapital.com.np मा गई एसआईपी सुरु गर्नुहोस् म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला।

0: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
1: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
0: नेपाल आदिवासी जनजाति महासंघ।
2: होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 98569927।
4: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा, फोन नम्बर 061576458, 577903। मौकाको फाइदा उठाउनुहोस्।

0: कोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल्स नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
1: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रुनेछ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
4: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-2662 र 553-8-34।

नमस्कार, साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 MHz अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। सरकारले कक्षा 12 को उत्तर पुस्तिकाको नमूना परीक्षण गर्ने, परीक्षाफल र तथ्याङ्क प्रविष्टिको पुनः जाँच गर्न समिति गठन। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा भद्रगोल, नेता कार्यकर्ताको असन्तुष्टि छताछुल्ल। होल्डिङ सेन्टरमा विकल्प बिना हटाए पुराए नै स्थानमा बस्ने सुकुम्बासीको चेतावनी, लगत संकलन गर्न र प्रमाणीकरण गर्न माग। मनसून प्रति कार्यको लागि 54 स्थानमा सशस्त्रका अस्थायी बेस स्थापना, 1,68,000 रहेको विपद सूचक सञ्जाल तयार। अमेरिकी हिरासतमा ज्यान गुमाउने आप्रवासीको संख्या दशकै उच्च रहेको प्रतिवेदन सार्वजनिक। शक्तिशाली भूकम्पपछि भेनेजुएलामा आपतकाल घोषणा। र अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले गर्यो अखिल नेपाल फुटबल संघ ज्ञानफालाई निलम्बन। नेपाल भलिबल लीग भदौ पहिलो साता 6 टोली घोषणा। सरकारले कक्षा 12 को उत्तर पुस्तिकाको नमूना परीक्षण गर्ने भएको छ। कक्षा 12 को नतिजाप्रति विद्यार्थीहरूबाट असन्तुष्टि बढ़दै गएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले उत्तर पुस्तिकाको स्याम्पलिङ परीक्षण तथा परीक्षाफल र तथ्याङ्क प्रविष्टिको पुनः जाँच गर्न समिति गठन गरेको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सामाजिक सञ्जालमा लेख्दै शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व रहने गरी समिति गठन गरेको जानकारी दिनुभएको हो। राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रक्रियाबारे आफ्नो धारणा यसअघि नै सार्वजनिक गरेको भन्दै मन्त्री पोखरेलले नतिजा प्रकाशन गरेको प्रक्रियाप्रति आफू स्पष्ट र विश्वस्त रहेको बताउनु भएको छ। असन्तुष्ट विद्यार्थीले गरेको आन्दोलनलाई आफूले सम्मान गरेको तर सामाजिक सञ्जालमा केही व्यक्तिले आन्दोलन गर्ने विद्यार्थीप्रति नकारात्मक टिप्पणी गरेको भन्दै उहाँले शान्तिपूर्ण आन्दोलनको सम्मान गर्न आग्रह गर्नुभएको छ। यसअघि आज विद्यार्थीहरूले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका थिए। परीक्षा राम्रो दिए पनि अपेक्षाभन्दा निकै कम ग्रेड प्राप्त भएको विद्यार्थीको गुनासो छ। उनीहरूले उत्तर पुस्तिका पुनः परीक्षण गर्न माग गरेका छन्। त्रुटिपूर्ण परीक्षाफल सार्वजनिक गरेर सरकारले विद्यार्थीको मेहनत र भविष्यमाथि खेलवाड गरेको विद्यार्थीहरूको आरोप रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा पदाधिकारीको लागि आज राति 9 बजेदेखि मतदान शुरू हुने भएको छ। रासोपाको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाको 5 संशोधन अनुसार बेलुका 6:30 बजेदेखि 7 बजेसम्म पदाधिकारीको लागि फारम वितरण तथा दर्ता हुनेछ। त्यस्तै 7:30 बजे उम्मेद्वारहरूको प्रारम्भिक नामावली प्रकाशित हुनेछ। 9:45 बजे अन्तिम नामावली प्रकाशित हुनेछ भने त्यसपछिको आधा घण्टा मौन अवधि रहनेछ। 9:15 बजेदेखि मध्यराती 12 बजेसम्म मतदान हुनेछ। भोलि बिहान 1:30 बजे मतपरिणाम घोषणा हुने कार्यतालिकामा उल्लेख छ। पुराना दलहरूभन्दा फरक भएको दावी गर्दै आएको सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाभित्रको असन्तुष्टि पहिलो महाधिवेशनमै छताछुल्ल भएको छ। भरतपुर स्थित चितवन उद्योग वाणिज्य संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको हलभित्र लोकतान्त्रिक अभ्यास चलिरहेको दावी गरिए पनि बाहिर उम्मेद्वारसँगै प्रतिनिधिहरूमा असन्तुष्टि चुलिएको हो। महाधिवेशनमा मतदान गरिरहेका प्रतिनिधि तथा उम्मेद्वारहरू भोटिङ मेसिनमा उम्मेद्वारको नाम वर्णानुक्रम अनुसार नरहेको र उम्मेद्वारी दर्ता क्रममा नमिलाइएको भन्दै असन्तुष्टि जनाएका छन्। महाधिवेशन भद्रगोल हुँदा राष्ट्रपाको संगठनात्मक तयारीमाथि पार्टीभित्रबाटै आलोचना भइरहेको छ। प्रतिनिधि सभा सदस्य समेत रहनुभएका केन्द्रीय सदस्य पदका उम्मेद्वार गणेश कार्कीले प्रारम्भिक सूची विपरीत मतदानका लागि नामहरू राखिएको भन्दै आपत्ति जनाउनु भएको छ। उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत महाधिवेशनमा देखिएको भद्रगोलप्रति आफ्ना प्रश्नहरू रहेको पनि बताउनु भएको छ। अर्का सांसद यज्ञमणि नेउपानेले पनि उम्मेद्वारको सूचीमा बबण्डर गरिएको भन्दै असन्तुष्टि पोख्नु भएको छ। आफूभन्दा पछि फारम भरेका उम्मेद्वारहरूको अगाडि नाम राखिएको र नाम राख्दा अल्फाबेटिकल अर्डर पनि नमिलाइएको उहाँको भनाई छ। सांसद आशिका तामाङले केन्द्रीय सदस्यका लागि मनोनयन दर्ता गरेको नम्बर र भोटिङ मेसिनमा राखिएको नम्बर नै फरक परेको बताउनु भएको छ। इलेक्ट्रोनिक भोटिङ मेसिन मार्फत मतदान गरेपछि कुरा गर्दै तामाङले आफूले चाहेर पनि आफ्नो नेता चुन्न गाह्रो परेको बताउनु भएको छ। नचिनेका नजानेकालाई पनि मतदान गर्नैपर्ने बाध्यता रहेको उहाँको भनाइ छ। मेसिनमा भोट संकेत नगरी अर्को स्टेपमा जानै नपाइने सिस्टम रहेको बताउँदै सांसद तामाङले भन्नुभयो, आफूले चाहेर पनि आफ्नो नेतालाई चुन्न गाह्रो भयो, नचिनेका नजानेकालाई भोट हाल्दिन भन्न नपाइने अवस्था रहेको उहाँको भनाइरहेको छ।
सांसद धनंजय रेग्मीले महाधिवेशन लथालिंग पारेर पदाधिकारीले पार्टीको अन्तर्राष्ट्रिय जगतमा बेइज्जत गरेको आरोप लगाउनु भएको छ। नेतृत्वको विरूद्धमा बोल्न नहुने विषय बोलिरहेको भन्दै रेग्मीले अब आफू निर्वाचनमा पराजित हुने आशंका पनि व्यक्त गर्नुभयो। सांसद रेग्मीले भरतपुरमा व्यथिति देखिएको भन्दै यसरी देश चलाउन नसकिने पनि नेतृत्वलाई स्मरण गराउनु भएको छ। केन्द्रीय सदस्यमा मनोनयन दर्ता गर्नुभएका नेता उत्तम प्रसाद पौडेलले उम्मेद्वारको नामावली प्रकाशन गर्दा नेपाली लिपि र अंग्रेजी अल्फाबेट नमिलाएको भन्दै आश्चर्य व्यक्त गर्नुभएको छ। नेता पौडेलले नामावली प्रकाशनको तरिकाबारे नेतृत्वसँग जिज्ञासा पनि राख्नु भएको छ। पौडेलले उम्मेद्वारको नामावली प्रकाशनको शैलीप्रति जिज्ञासा चितवनको गर्मी जस्तै बढ़ेको पनि टिप्पणी गर्नुभएको छ। सांसद राजीव खत्रीले पार्टी महाधिवेशनमा नो भोटको धज्जी उडाइएको टिप्पणी गर्नुभएको छ। आफ्नै प्रतिद्वन्दीलाई पनि अनिवार्य भोट हाल्नुपर्ने स्थिति रहेको भन्दै उहाँले मतदान व्यवस्थापनको आलोचनामा उत्रनु भएको छ। 21 फागुनको निर्वाचनमा भक्तपुर दुईबाट प्रतिनिधि सभा सांसद चुनिनुभएका खत्रीले फेसबुकमा लेख्नु भएको छ, संसारमा यस्तो मतदान हुँदैन होला जहाँ आफ्नै प्रतिद्वन्दीलाई अनिवार्य भोट दिनुपर्छ, नो भोटको धज्जी। केन्द्रीय सदस्यका उम्मेद्वारहरू महाधिवेशन स्थलमा देखिएको भद्रगोलको दृश्यप्रति सामाजिक सञ्जाल मार्फत खिसी टिउरी समेत गरिरहेका छन्। राष्ट्रसभाको महाधिवेशनमा सहभागी हुन पुगेका प्रतिनिधिहरू पनि निर्वाचन प्रक्रियाबाट सन्तुष्ट देखिँदैनन्। उनीहरू मतदानको लागि गरिएको व्यवस्थापनमा कमजोरी भएको भन्दै आपत्ति जनाइरहेका छन्। अछामबाट महाधिवेशन प्रतिनिधि रहेका एकेन्द्र प्रसाद देवकोटाले व्यवस्थापनको कमजोरीको कारण आफूले चिन्दै नचिनेका उम्मेद्वारलाई जथाभावी भोट हालेर आएको बताउनुभयो। मतदान स्थल बाहिर भेटिनुभएका एक प्रतिनिधिले पार्टीमा राइट टू रिकल को व्यवस्था भएको गर्व गरिए पनि मतदान कक्षमा वास्तविकता अर्कै देखिएको बताउनुभयो। अर्का महाधिवेशन प्रतिनिधिले पनि राइट टू रिकल को आदर्श छाड्न र नो भोट को अभियान चलाउने राष्ट्रपतिले महाधिवेशनमा मन नलागेको प्रतिनिधिलाई भोट हाल्न नपाउने व्यवस्था नगरेको भन्दै आपत्ति जनाउनुभयो। उहाँले खुलातर्फको 64 सीटमा क्लस्टर नछुट्याउँदा महाधिवेशन प्रतिनिधिलाई कुन क्लस्टरबाट कति प्रतिनिधि निर्वाचित हुने भन्ने बारे नै अन्यल देखिएको प्रतिक्रिया दिनुभयो। अर्का प्रतिनिधिले लोकतन्त्रको सौन्दर्य बाध्यतामा नहुने बताउनुभयो। मतदातासँग मन परेको उम्मेद्वारलाई भोट दिने मात्र नभएर मन नपरेको व्यक्तिलाई भोट नदिने अधिकार समेत हुनुपर्ने बताउनु भएको छ। उम्मेद्वार र प्रतिनिधिहरूले महाधिवेशनको मतदान प्रक्रियाप्रति असन्तुष्टि जनाइरहँदा राष्ट्रसभाका एक नेताले मेसिनमा प्रविष्ट गर्न प्राविधिकलाई उपलब्ध गराइएको नामावलीमा भद्रगोल भएको बताउनु भएको छ। उहाँले मधेसी खुल्ला, मधेसी महिला, थारू, थारू महिला लगायतका विभिन्न क्लस्टरमा उम्मेद्वारी दर्ताको भए पनि अन्तिम नामावली तयार गर्दा क्लस्टरहरू नछुट्याएर भोटिङ मेसिनमा विवरण इन्ट्री गर्न दिएको बताउनु भएको छ। सोही कारण महाधिवेशनमा उम्मेद्वारी दर्ता गर्दाको नम्बर र भोटिङ मेसिनमा देखिएको क्रम संख्या नमिलेकाले समस्या सिर्जना भएको गुनासो प्रतिनिधि र उम्मेद्वारहरूले गरेका छन्। राष्ट्रसभाका एक नेताले उम्मेद्वारी दर्ता व्यवस्थापनका क्रममा एउटै क्लस्टरमा फारम तीन फरक स्थानबाट संकलन गरिएकोले पनि समस्या भएको बताउनु भएको छ। यो अवस्था अनुभवको कमी र निर्वाचन व्यवस्थापन प्रक्रियामा पर्याप्त समन्वय नहुँदाको परिणाम भएको ती नेताले बताउनु भएको छ। राष्ट्रसभाले नयाँ कार्य समिति चयन गर्न राम लक्ष्मण भोटिङ मेसिन प्रयोग गरेको छ। राष्ट्रसभा महाधिवेशनमा देखिएको विवादको विषयमा प्राविधिक पक्षको भनाई सार्वजनिक भएको छैन। महाधिवेशनमा भोटिङ प्रक्रिया, उम्मेद्वार सूचीकरण र क्लस्टर व्यवस्थापनबारे उठेका प्रश्नको सम्बन्धमा पार्टीको आधिकारिक धारणा भने आउन बाँकी रहेको छ। सरकारले स्थायी व्यवस्थापन नगरी होल्डिङ सेन्टरबाट हटाएमा पुरानै स्थानमा गएर बस्ने काठमाण्डुका सुकुम्बासीले चेतावनी दिएका छन्। काठमाण्डुको किर्तिपुरस्थित राधा स्वामी सत्संगमा बसिरहेका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले बिहिबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी पुरानै ठाउँमा बसोबास गर्ने चेतावनी दिएका हुन्। उनीहरूले बसिरहेको ठाउँबाट हटाएको दुई महिना बितिसक्दा पनि स्थायी बसोबासको लागि कुनै विकल्प नदिएकोमा सरकारप्रति असन्तुष्टि जनाएका छन्। काठमाण्डुका विभिन्न स्थानका सुकुम्बासी बस्तीमा बसिरहेका सुकुम्बासीलाई सरकारले गत वैशाख 12 गतेदेखि हटाउन शुरू गरेको थियो। त्यति बेला सरकारले 15 दिन अस्थायी सेल्टरमा राखिने र त्यसपछि 60 दिनभित्र स्थायी बसोबासको व्यवस्था गर्ने बताएको थियो। तर दुई महिना बितिसक्दा स्थायी व्यवस्थापनको लागि पहल गरेको छैन। बरु असार 9 जिल्ला प्रशासन कार्यालय काठमाण्डुले सूचना जारी गरेर असार 12 गतेभित्र होल्डिङ सेन्टर छोड्न भनेको छ। उनीहरूलाई 25,000 रूपियाँ लग्न र त्यसपछि आफै बसोबासको व्यवस्था गर्न सूचनामा उल्लेख गरिएको छ। त्यसलाई लिएर सुकुम्बासीले विरोध जनाएका हुन्। उनीहरूले राखेको 5 बुधे मागमा सुकुम्बासी परिवारको लगत संकलन गर्न र प्रमाणीकरण गर्न माग गरिएको छ। त्यस्तै जबरजस्ती उठीवास लगाइएका परिवारलाई प्राथमिकतामा राखेर समस्या समाधान गर्न, स्थायी व्यवस्था नहुँदासम्म होल्डिङ सेन्टरमा पर्याप्त सेवा सुविधासहित बस्ने व्यवस्था गर्न र उचित व्यवस्थापनको व्यवस्था गर्न माग गरेका छन्। उनीहरू आफ्ना माग पूरा नगरी विकल्प बिना होल्डिङ सेन्टरमा नहटाउन आग्रह गरिरहेका छन्। स्थायी विकल्प बिना निकाल्न खोजिएमा पहिलेकै बसोबास स्थलमा फर्किएर बस्ने उनीहरूले चेतावनी दिएका छन्।
सशस्त्र प्रहरी बलले मनसूनजन्य विपद प्रतिकारको लागि देशका विभिन्न 54 स्थानमा अस्थायी मनसून प्रतिकारी बेस स्थापना गरेको छ। सशस्त्र प्रहरीको कार्यालयबाट विपद उद्धारमा परिचालन हुन समय लाग्ने विपदजन्य स्थानको पहिचान गरी अस्थायी बेस स्थापना गरिएको हो। त्यस अनुसार कोशी प्रदेशमा 6, मधेशमा 11, बागमतीमा 16, गण्डकीमा 4, लुम्बिनीमा 7, कर्णालीमा 2 र सुदूरपश्चिम प्रदेशमा 8 अस्थायी बेस स्थापना भएका छन्। सशस्त्र प्रहरीले हिमाल पहाड़ र तराईका 16 स्थानमा विपद व्यवस्थापन बेस स्थापना गरी आवश्यक जनशक्ति र स्रोत साधनलाई तयारी अवस्थामा राखेको छ। धनकुटा, सुनसरी, बारा, सप्तरी, धादिङ, सिन्धुली, मकवानपुर, काभ्रेपलाञ्चोक, मेग्दी, गोर्खा, दाङ, सुर्खेत, जुम्ला, डडेलधुरा, ज्योति र कैलालीमा स्थायी बेस स्थापना गरिसकिएको छ। यस वर्षको मनसूनजन्य विपदसँग जुन्नको लागि 8180 सशस्त्र प्रहरी कर्मचारीलाई 24 घण्टा तयारी अवस्थामा राखिएको जानकारी दिँदै सशस्त्र प्रहरी नायक महानिरीक्षक एवं प्रवक्ता नेत्रबहादुर कार्कीले यही असार मशान्तसम्म सम्पूर्ण सशस्त्र प्रहरीलाई विपद व्यवस्थापन अनुशिक्षण तालिम प्रदान गरिने बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसूनमा सरदरभन्दा कम वर्षाको आकलन गरिए पनि मनसूनजन्य विपदबाट देशभर करिब 51,886 घरदूरीका करिब 2,26,661 जनसंख्या प्रभावित हुने जनाएको छ। प्राधिकरणका अनुसार कोशीमा 38,736, मधेशमा 35,361, बागमतीमा 32,897, गण्डकीमा 21,641, लुम्बिनीमा 51,626, कर्णालीमा 13,175 र सुदूरपश्चिम प्रदेशमा 33,227 जनसंख्या प्रभावित हुने अनुमान छ। बाढ़ी तथा डुबानबाट प्रभावितलाई उद्धार गर्न सशस्त्र प्रहरीसँग रहेका 82 ऱ्याफ्ट बोट र 53 मोटर बोट तथा विशेषज्ञ तालिम प्राप्त 4,710 दक्ष सशस्त्र प्रहरी र 134 गोथाखोर तालिम प्राप्त जनशक्तिलाई देशभर 11 जोखिमयुक्त स्थानमा आवश्यक उपकरणसहित तयारी अवस्थामा राखिएको प्रवक्ता कार्कीले जानकारी दिनुभएको छ। सशस्त्र प्रहरीले विपद सम्बन्धी सूचना समयमै प्राप्त गर्ने उद्देश्यले 1,68,956 जना विपद सूचक रहेको सञ्जाल तयार पारेको छ। ती सूचकले आफू नजिकको स्थानमा विपद भएको अवस्थामा तत्कालै नजिकको सशस्त्र प्रहरीको युनिटमा सूचना दिनेछन्। सशस्त्र प्रहरीले विपदका समयमा उद्धारको लागि सूचना प्रवाह गर्न सहज होस् भन्ने उद्देश्यले एपीएफ कम्युनिटी अलर्ट सिस्टम एपीएफ सीएएस प्रणाली सञ्चालनमा लागेको छ। सो प्रणालीबाट हरेक वाहिनी तहमा रहेको परिचालन कक्षमा तत्काल सूचना प्राप्त हुने र शीघ्र परिचालनको लागि आदेश दिइने प्रवक्ता कार्कीले जानकारी दिनुभएको छ। नेपाल परिवार नियोजन संघ कास्कीले यौन तथा प्रजनन स्वास्थ्य र परिवार नियोजनका सेवाबारे अभिमुखीकरण कार्यक्रम गरेको छ। कास्कीको माछापुस्त्री गाउँपालिका वडा नम्बर 5 रिभान स्थित रिभान स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका र आमा समूहको अगुवाईमा भएको कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका र आमा समूहका अगुवाको सहभागिता रहेको थियो। कार्यक्रम शुभारम्भ गर्दै नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्दलले महिला र किशोर किशोरीका लागि यौन तथा प्रजनन स्वास्थ्य शिक्षा अति आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका वरिष्ठ शाखा प्रबन्धक नवराज तिवारी, स्टाफ नर्स अनुषा भुजेल र कर्मचारी सूरज चौधरीले सहजीकरण गर्नुभएको थियो। संघले कास्कीका विद्यालय तथा कलेजमा यौन तथा प्रजनन स्वास्थ्य शिक्षा अभियान सञ्चालन गरिरहेको छ। लोकदोहरी रेस्टुरेन्ट व्यवसायको बेलाले बिहिबार होम गुरूङको अध्यक्षतामा कास्की लोकदोहरी व्यवसाय संघ गठन गरेको छ। व्यवसायको हकितमा स्थापित समितिको पहिलो भेलाले 5 सदस्य गठन गरेको हो। संघको सचिवमा तेज चालिसे, कोषाध्यक्षमा विशाल मगर र सदस्यमा करिश्मा बराल र नौजङ गुरूङ रहनु भएको छ। कास्की लोकदोहरी व्यवसाय संघमा डाँडा घरे दोहरी साँझ, फेवा दोहरी, झल्को रोधी घर, मान्द्रो दोहरी, विशाल दौतरी, एवान गाउँ शहर दोहरी, साइनो रोधी नाचघर, गाम्बेसी रोधी क्लब, सफल बिसौनी दोहरी, भन्ज्याङ बुटिक, रिदम दोहरी साँझ, आधीखोला दोहरी, सातताल दोहरी, ससुराली दोहरी, तालबराही दोहरी गरी 15 दोहरी संघमा आबद्ध रहेका छन्। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।

0: major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhanu hunecha. Malai ta Bajar ko bani lagisakeko cha. Bajar appliances. Bajar ko bani lagcha.
1: Thandu ba, tirahari ba. दुर्गा को पीटाओं को दुखना छिन्मय दुर्गा ने झंडू बाम एक बाम तीन काम झंडू बाम दुर्गा को पीटाओं को दुखने छिन्मय आरा झंडू बाम
2: अब झंडू बाम रेगुलर र अल्ट्रा बाजार में उपलब्ध था
1: झंडू बाम
3: सुवर्ण अवसर
4: तपाई हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरो पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
3: उपचार हुने रोगहरू
4: पायल्स, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
3: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
4: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
3: अपरेशन पश्चात दुखाइ कम हुने,
4: उपचार गरेपछि छिटो निको हुने,
3: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
4: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
2: फोन 061-590-162-590-163।
5: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-834।
8: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
9: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
8: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
9: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। भिजिट www.landmarknepal.com।
10: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।

साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग, देशभरका चारवटा बाहेक सबै पालिकाले आउँदो आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम र बजेट गाउँ र नगरसभामा पेश गरेका छन्। 753 मध्ये मध्यस प्रदेशका चारवटा पालिका सप्तरीको अग्निसायर, कृष्णा सौरन गाउँपालिका, सिराहाको सुखीपुर नगरपालिका, महोत्तरीको सोनामा गाउँपालिका र रौतहटको इमुना माई गाउँपालिकाले अहिलेसम्म संघीय मन्त्रालय भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बजेट पोर्टलमा प्रविष्ट गरेका छैनन्। बजेट पेश गरेका पालिकाले मन्त्रालयको बजेट पोर्टलमा प्रविष्ट गर्नुपर्ने हुन्छ। विगतमा भन्दा यसपटक धेरै पालिकाले बेलैमा बजेट पेश गरेका हुन्। सभामा बजेट पेश गरेका धेरैजसो पालिकाले यसअघिका अधूरा योजना पूरा गर्ने, सूचना तथा प्रविधि मैत्री बनाउने र सुशासनलाई जोड़ दिएका छन्। 2079 साल वैशाखमा चुनिएका जनप्रतिनिधिले यसपटक ल्याएको बजेट अन्तिम कार्यकाल हो। आउँदो वैशाखमा बहालवाला जनप्रतिनिधिको 5 वर्षीय कार्यकाल सकिन्छ। स्थानीय सरकार सञ्चालन ऐन र अन्तर सरकार वित्त व्यवस्थापन ऐनमा भएको व्यवस्था अनुसार हरेक वर्ष असार 10 गतेभित्र पालिकाहरूले आर्थिक वर्षको राजस्व र व्यय बजेटको अनुमान सम्बन्धित गाउँ वा नगरसभामा पेश गर्नुपर्छ। यसरी पेश भएको बजेट असार मसान्तभित्र पारित गरिसक्नुपर्ने व्यवस्था छ। शेयर बजार लगातार चौथो कारोबार दिन घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 8.50 अंकले घटेर 2651.52 बिन्दुमा झरेको छ। नेप्से 4 महिना यताकै न्यून बिन्दुमा झरेको हो। गएको फागुन 13 गते नेप्से 2648 बिन्दुमा रहेको थियो। नयाँ सरकार गठन भए यता नेप्से झण्डै 300 अंकले घटेको छ। बालेन्द्र शाहले गएको जेठ 13 गते प्रधानमन्त्रीको शपथ लिँदा नेप्से 2950 बिन्दुमा रहेको थियो। आज उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको सूचक घटेकोमा व्यापार समूहको सूचक झण्डै 2% ओह्रालो लागेको छ। आज नेप्सेसँगै कारोबार कम्पनी घटेको छ। हिजो 4.41 अर्ब कारोबार भएकोमा आज 338 कम्पनीको 64,80,000 रूपियाँमा 64,80,000 सेयर किनबेच भएको छ। यो कारोबार रकम जेठ 4 गते यताकै कम हो। आज 2.45 अर्ब रूपियाँको सेयर कारोबार भएको छ। अन्तर्राष्ट्रिय प्रसंग, आप्रवासीहरू विरूद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कड़ा कदमका बीचमा अध्यागमन र भन्सार प्रवर्तन आईसी हिरासतमा ज्यान गुमाउनेहरूको संख्या एक दशककै उच्च स्तरमा पुगेको छ। सन् 2025 जनवरीमा ट्रम्पको दोस्रो कार्यकाल शुरू भएदेखि आईसी हिरासतमा कम्तीमा 52 जनाको ज्यान गएको ह्युमन राइट्स वाच र फिजिसियन्स फर ह्युमन राइट्सको संयुक्त प्रतिवेदनलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ। ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा अवैध आप्रवासन नीतिलाई उच्च प्राथमिकता दिएसँगै अमेरिकी अधिकारीहरूले हजारौं मानिसहरूलाई हिरासतमा लिएका छन्। सन् 2025 जनवरीदेखि सन् 2026 जनवरीसम्म आईसी हिरासतमा वार्षिक मृत्युदर एक वर्ष अघिको तुलनामा 140% बढ़ेको प्रतिवेदनमा उल्लेख छ। यो मृत्युदर ट्रम्पका पूर्ववर्ती जो बाइडेनको शासनकालमा भन्दा झण्डै 4 गुणा र सन् 2017 2021 रिपब्लिकनको पहिलो कार्यकालको तुलनामा 2 गुणा धेरै हो। भेनेजुएलामा गए राती लगातार आएका 7.2 र 7.5 म्याग्नेच्युडको 2 शक्तिशाली भूकम्पपछि सरकारले देशभर आपतकाल घोषणा गरेको छ। भूकम्पका कारण राजधानी काराकासहित विभिन्न क्षेत्रका भवनहरू भत्किएको अल जजिराले जनाएको छ। कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रका नाममा सम्बोधन गर्दै आपतकाल घोषणा गर्नुभएको छ। उहाँले भूकम्पपछि 20 परकम्प रेकर्ड भइसकेको जानकारी दिँदै नागरिकलाई उच्च सतर्कता अप्नाउन आग्रह गर्नुभएको छ। भग्नावशेषमा फँसेका अन्य व्यक्तिहरूलाई उद्धार भइरहेको छ। चाकाओ क्षेत्रमा मात्र 4 भन्दा बढ़ी भवन भत्किएका छन् भने कम्तीमा 18 जनाको जीवित उद्धार गरिएको छ। उद्धार तथा राहत कार्यका लागि 100 सुरक्षाकर्मी परिचालन गरिएका छन्। भूकम्पले काराकास, मिरान्डा, ला ग्वाइरा, अरागुआ र काराबोबो लगायतका राज्यहरूमा व्यापक क्षति पुर्याएको छ। विद्यालय, रेल तथा मेट्रो सेवा समेत बन्द गरिएका छन्। अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्पका कारण ठूलो जनधनको क्षति हुन सक्ने चेतावनी दिएको छ। भेनेजुएलामा आजको भूकम्पमा मृत्यु हुनेको संख्या 164 पुगेको छ। कार्यवाहक राष्ट्रपति डेल्सी रेडिग्रेजका अनुसार भूकम्पमा परि 971 जना घाइते भएका छन्। यद्यपि आधिकारिक विवरण अझै सार्वजनिक गरिएको छैन। यसैबीच विभिन्न देशहरूले भेनेजुएलालाई उद्धार तथा मानवीय सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। अन्नपूर्ण हाइलाइट्समा अब खेल प्रसंग,
अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई निलम्बन गरेको छ। फिफा काउन्सिल ब्यूरोले फिफा विधानको धारा 16 बमोजिम एन्फाको सदस्यता निलम्बन गरिएको उल्लेख छ। एन्फामा फिफाले तेस्रो पक्षको हस्तक्षेपको कारण देखाउँदै प्रतिबन्ध लगाएको छ। निलम्बनसँगै एन्फाले फिफा सदस्यका रूपमा प्राप्त गर्ने सबै अधिकार गुमाएको छ। निलम्बनमा घाइते भएका छन्। यद्यपि आधिकारिक विवरण अझै सार्वजनिक गरिएको छैन। यसैबीच विभिन्न देशहरूले भेनेजुएलालाई उद्धार तथा मानवीय सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएका छनृ।

फिफा तथा एसियाली फुटबल महासंघ एएफसी अन्तर्गतका अन्तर्राष्ट्रिय प्रतियोगिता र गतिविधिमा सहभागी हुन नपाउने भएका छन्। साथै फिफाबाट प्राप्त हुने आर्थिक प्राविधिक तथा विकास सम्बन्धी सहयोग समेत रोकिएको छ। एन्फाले आफ्नो निर्वाचनको तयारी गरिरहेको बेला राष्ट्रिय क्रिकेट परिषदले निलम्बन गरेपछि विवाद शुरू भएको थियो। पछि जेठ एक गते परिषदले एन्फाको निलम्बन फुकुवा गरे पनि फिफाले दिएको समय सीमाभित्र एन्फालाई स्वतन्त्र रूपमा काम गर्न नदिएको भन्दै निलम्बन गरिएको छ। नेपाल भलिबल लीग एनभीएलको पहिलो संस्करणमा सहभागी हुने फ्रेन्चाइज टोली घोषणा गरिएको छ। बिहिबार पत्रकार सम्मेलन गरेर केडिया ग्रुपले लीगमा सहभागी हुने टोली र टीम मालिक घोषणा गरेको हो। केडिया ग्रुपको आयोजनामा हुने लीगमा छवटा पुरूष फ्रेन्चाइज टोलीको घोषणा गरिएको हो। लीगमा गण्डकी प्रदेशलाई प्रतिनिधित्व गर्दै सुमिरा भेन्चरको अन्नपूर्ण स्पाइकर किङ्स, कर्णाली प्रदेशको कर्णाली शिवराज, बागमती प्रदेशको काठमाडौँ रेड्स, सुदूरपश्चिमको खप्तड फाल्कोन्स, मध्य प्रदेशको मधेश वारियर्स र सगरमाथा स्म्यासर्स टोली सहभागी हुने भएका छन्। एनबीएलमा अझै दुई टोली सहभागी गराइने जनाएको छ। दुई टोलीको लागि आवेदन खुल्ला गरिएको छ। एनबीएल आगामी भदौ 4 देखि 13 गतेसम्म हुने केडिया ग्रुपले जनाएको छ। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। सरकारले कक्षा 12 को उत्तर पुस्तिकाको नमूना परीक्षण गर्ने, परीक्षाफल र तथ्याङ्क प्रविष्टिको पुनः जाँच गर्न समिति गठन। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा भद्रगोल, नेता कार्यकर्ताको असन्तुष्टि छताछुल्ल। होल्डिङ सेन्टरबाट विकल्प बिना हटाए पुरानै स्थानमा बस्ने सुकुम्बासीको चेतावनी, लगत संकलन गर्न र प्रमाणीकरण गर्न माग। मनसुन प्रतिकारीको लागि 54 स्थानमा सशस्त्रको अस्थायी बेस क्याम्प स्थापना, 1,68,000 रहेको विपद सूचक सञ्जाल तयार। अमेरिकी हिरासतमा ज्यान गुमाउने आप्रवासीको संख्या 10 सक्कै उच्च रहेको प्रतिवेदन सार्वजनिक। शक्तिशाली भूकम्पपछि भेनेजुएलामा आपतकाल घोषणा र अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले गर्यो अखिल नेपाल फुटबल संघ एन्फालाई निलम्बन। नेपाल भलिबल लीग भदौ 1 साता 6 टोली घोषणा। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स यति नै। प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
1: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
1: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165773163582844 वेबसाइट www.lagrandi.edu.np।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 0165901625963।
4: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू
4: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
5: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
4: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
5: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
4: न्युरो सर्जरी सेवा,
5: बाल रोग,
4: नाक कान तथा घाँटी रोग,
5: मानसिक तथा स्नायु रोग,
4: प्रसूति तथा स्त्री रोग,
5: छाला, यौन तथा कुष्ठ रोग।

0: रोग,
1: दाँत तथा मुख रोग,
0: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधि द्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
1: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
0: सुविधा सम्पन्न आईसीयू सेवा,
1: डिजिटल एक्सरे,
0: सिटी स्क्यान सेवा,
1: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
0: इन्डोस्कोपी, इसीजी, इइजी, पीटी,
1: फिजियोथेरापी, युरोफ्लोमेट्री,
0: केमोथेरापी,
1: सुरक्षित गर्भपतन सेवा,
0: होल बडी चेकअप, हेल्थ प्याकेज,
1: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की,
0: फोन 061-572-648, 572-849।
2: हेलो
3: हजुर, नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा जिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
3: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
0: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
4: लौ न नि दाई, बनमा त आगो लागेछ, निभाउन जाऊ न।
5: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो बन नै सखा भुने भयो।
6: हाम्रो बन हाम्रो धन, डडेलोबाट जोगाउन गरौँ जतन। वनमा डडेलो लगाउनु कानूनी अपराध हो, डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ, वन जोगिए मात्र हामी जोगिन्छौ।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: फ्रिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
9: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
8: किन आत्तिनु पर्यो? फ्रिस्टेल हस्पिटलमा खुलेको फ्रिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
9: साँच्चै हो र?
8: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
9: हो त?
8: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा, फोन 061-450-424, 98-0084-46-525।
10: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
6: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
10: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
6: शशिधर, अनि तिमी नि?
11: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
6: त्यो पनि एनटी एजेन्सीमा छ नि।
10: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ, सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
6: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा, फोन 061-50-75-50-51-33 र 576-458।
10: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यविधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
12: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
13: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
10: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
10: यहाँ अत्याधुनिक थ्री टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-027-29।
14: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
15: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: होम केयर सेवा होम केयर सेवा
2: हेलो होम केयर डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
1: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह
2: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह
1: सुत्केरी नवजात शिशु को हेरचाह
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह
1: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा
2: डाक्टर ल्याब सेवा
1: औषधि डेलिभरी सेवा
2: उपकरण बहाल सेवा तपाईको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलीढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-560-9972 77।
3: अयानी मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 01-586-536 मोबाइल 98-560-00536।
5: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
6: ओ सुरेश, बिहान बिहान कता जान लागिस्?
4: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
6: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालौ।
2: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर, मोबाइल 98-560-48-082 98-461-48-082।
7: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 01-625-27-426-537-526।

0: टोन पॉइंट सँग सधैं रिवार्डेड।
1: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल नम्बर 1 ब्रांड। नक्कली देखि सावधान, जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
4: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
5: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
4: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
5: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
4: 24 घण्टा इमर्जेन्सी सेवा,
5: सम्पूर्ण ओपीडी सेवा,
4: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया को बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
5: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
4: रेटिना सम्बन्धी जाँच एवं उपचार,
5: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
4: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
5: आँखा छर्केको सिधा पार्ने सर्जरी,
4: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
5: लेजर सर्जरी सम्बन्धी सेवा,
4: बिना इन्जेक्सन मोतियाबिन्दुको सर्जरी,
5: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
4: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
5: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
4: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
5: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा,
6: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
4: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
5: स्वस्थ आँखा, स्वच्छ दृष्टि।
7: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिम कि क्या हो?
8: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
1: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल नम्बर 1 ब्रांड। नक्कली देखि सावधान, जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
9: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
10: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, पेरालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग
11: लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
12: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
11: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061587263 र 553834।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
2: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
3: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
2: मृगौला तथा मूत्र रोग युरो सर्जरी
3: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
2: न्युरो सर्जरी सेवा
3: बाल रोग
2: नाक कान तथा घाँटी रोग
3: मानसिक तथा स्नायु रोग
2: प्रसूति तथा स्त्री रोग
3: छाला यौन तथा कुष्ठ रोग
2: नेत्र रोग
3: दाँत तथा मुख रोग
2: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन मासिक नियमित खोप सेवा
3: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
2: सुविधा सम्पन्न ICU सेवा
3: डिजिटल एक्सरे
2: सिटी स्क्यान सेवा
3: भिडियो एक्सरे इको कार्डियोग्राफी
2: इन्डोस्कोपी ईसीजी ईईजी पीटीए
3: फिजियोथेरापी युरोफ्लोमेट्री
2: केमोथेरापी
3: सुरक्षित गर्भपतन सेवा
2: होल बडी चेकअप हेल्थ प्याकेज
3: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
2: फोन 061-572-648-572-849
4: लौ न नि दाई वनमा त आगो लागेछ निभाउन जाऊ न
5: हो त नि एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भने भयो
6: हाम्रो वन हाम्रो धन डडेलोबाट जोगाउन गरौँ जतन वनमा डडेलो लगाउनु कानूनी अपराध हो डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं वन जोगिए मात्र हामी जोगिन्छौ
7: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
8: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ
9: यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
8: किन आत्तिनु पर्यो फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग

0: अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163।
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
3: टाइम चेक।
4: यति बेला साँझको 7 बजेको छ।
5: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
6: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
7: 93.4 यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: फेस्टल आयुर्वेद केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनुहिराचनसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौं। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
3: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
2: उपचार हुने रोगहरू
3: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
2: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
3: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
2: अपरेसन पश्चात दुखाइ कम हुने,
3: उपचार गरेपछि छिटो निको हुने,
2: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
3: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
4: फोन 061-590-162-590-163।
5: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061-527-426-537-526।
6: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
7: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
8: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
9: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: ए साथी हो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु
2: शशिधर अनि तिमी नि
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला
2: त्यो पनि एनटीएचएमसीमा छ नि
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78 551-33 र 576-458

0: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
4: हिमस्टार फर अ कम्प्लिट होम।
5: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
6: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
5: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
6: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
5: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
6: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
5: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
7: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
8: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप, नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
7: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
7: त्यसैले साधारण एमआरआई होइन, 3D टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3D टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3D एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
6: यहाँ अत्याधुनिक 3D टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
7: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3D एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3D एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98-560-027-29।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
2: सुवर्ण अवसर।
3: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरो पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
2: उपचार हुने रोगहरू
3: पायल, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
4: खुट्टाको रगतको नसा सम्बन्धी
3: भेरिकोस भेन्सको उपचार,
2: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
4: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
2: अपरेसन पश्चात दुखाइ कम हुने,
4: उपचार गरेपछि छिटो निको हुने,
2: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
4: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
5: फोन 061-590-162-590-163।
6: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।

0: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 553-834।
3: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
4: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
3: नेपाल आदिवासी जनजाति महासंघ।
5: राष्ट्रिय वाणिज्य बैंकले ल्यायो नयाँ योजना, किसानका लागि सुनौलो छ यो सपना।
6: 10 लाखसम्म कर्जा सजिलै पाइन्छ, अब मेहनतको फल झन् मिठो हुन्छ।
5: 70% लगानी, अब चिन्ता किन, बाली राम्रो फल्छ, आमदानी बढ्ने दिन।
6: 10 वर्षसम्म सहज किस्ता, कहिल्यै नहोस् भार, ब्याज दर पनि न्यून, कृषकको राम्रो आधार।
7: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
8: हेलो
9: हजुर, नमस्कार।
8: हेलो
9: नमस्कार काका, सुन्नु भएन?
8: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
9: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
8: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
9: ओ यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
8: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
9: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
8: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
9: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे भए डाक्टरलाई देखाउनुहोस्।
8: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
10: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
11: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163। दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।

0: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यविधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
3: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
4: पानी प्यास लाग्यो, यही घैंटाको पानी खाइदिउँ कि क्या हो?
5: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
6: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनाऊ।
0: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा। होम केयर सेवा, होम केयर सेवा।
7: हेलो होम केयर, डाक्टर नर्स केयर गिभरको सेवा आयो घर घर।
0: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
7: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
7: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
7: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
7: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
7: उपकरण बहाल सेवा,
6: तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिलीढुङ्गा, पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-89-77।
8: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: सुनेको छु किनमेल संसारको बारे ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ
1: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ साथै भ्याकुम ब्याग पनि उपलब्ध छ
2: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट सिरानी कुशन सिरक ब्ल्याङ्केट ब्ल्याङ्केट कभर बेड कभर दिवान सेट डोर सेट समर ब्ल्याङ्केट कुशन कभर टावल कुर्ता टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार गैरापाटन पोखरा प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कूलदेखि 50 मिटर पश्चिम मोबाइल 9856031412 9864667887
3: तन्ना आजै फेरि हाल्नुहोस्
4: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
5: टाइम चेक
6: यति बेला रातिको 8 बजेको छ
7: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा
8: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय

0: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
1: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागरानी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 का लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
1: विस्तृत जानकारीका लागि लागरानी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165371 63 5 82 844 वेबसाइट www.lagrandi.edu.np
2: रेडियो अन्नपूर्ण 93.4

0: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
1: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
0: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
1: शशिधर, अनि तिमी नि?
2: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
1: त्यो पनि एनटीएचएमसीमा छ नि।
0: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
1: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78, 551-33 र 576-458।

0: major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhandu hunecha. Malai ta Bajor ko bani lagisakeko cha. Bajor appliances. Bajor ko bani lagcha.
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
2: Goel Metal Industries ko utkrishta utpadan Jindal SS5 Nepal's number one brand Nakkali dekhi savadhan Jindal ko lokpriyata le garda Nakkali Jindal bazar ma aayeko hunale plastic ma matra na bhai pipe ma pani Jindal lekheko pipe matra kharid garnu hola Tikav ra gunastariya kaam Jindal pipe ho yesko naam
3: Hello
4: Hazur namaskar
3: Hello
4: नमस्कार काका सुन्नु भएन
3: हेलो हेलो हेलो अलि ठुलो स्वरले बोल्नुस् न खै को बोलेको हो मैले केही भरे पाइन
4: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
3: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन
4: ओ यही कुरा भन्नलाई फोन गरेको काका अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
3: अनि हामी कान कम सिङ्गेलाई पनि उपचार हुन्छ त भतिज
4: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
3: अनि कति बेला बस्नुहुन्छ डाक्टर
4: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनर्स्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342 433-640

0: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
4: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
5: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ। आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
4: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
5: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
4: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खुल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025330।

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एण्ड रिसोर्टमा स्वागत छ.
1: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ.
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा. ल्यान्डमार्क होटल्स एण्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले. ल्यान्डमार्क होटल्स एण्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ. कन्ट्याक्ट 98513559928. विजिट www.landmarknepal.com.
3: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा.
4: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ.
5: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म.
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा. फोन 061-587-266 र 553834.
6: अयानी, मेरो दाँत दुखेर हैरान भएको छु. त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
7: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यहीँ गएर देखाउ न.
6: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
7: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ. सम्पूर्ण उपचार सेवा एकै ठाउँमा. काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ.
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा. फोन 061-586-536. मोबाइल 98560-536.
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो. पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा. छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई.

0: नेत्र रोग,
1: दाँत तथा मुख रोग,
0: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधि द्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
1: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
0: सुविधा सम्पन्न आईसीयू सेवा,
1: डिजिटल एक्सरे,
0: सिटी स्क्यान सेवा,
1: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
0: इन्डोस्कोपी, इसीजी, इइजी, पीटीए,
1: फिजियोथेरापी, युरोफ्लोमेट्री,
0: केमोथेरापी,
1: सुरक्षित गर्भपतन सेवा,
0: होल बडी चेकअप, हेल्थ प्याकेज,
1: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की,
0: फोन 061-572-648-572-849।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 डीले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550 डी सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
4: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
3: नेपाल आदिवासी जनजाति महासंघ।
5: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
6: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा,
7: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
9: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी

0: भगवती पवित्र सुवास।
1: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
2: खै बाबा, दुधारमा छु। साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
1: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
2: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
3: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
1: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
2: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
1: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
0: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-689, 452-715।
4: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
5: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हस यार, आजको पास त उतै होला हस यार।
4: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालम।
6: पोखराको एकमात्र जानु पर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी, लाउरे दाई, महेन्द्र पुल, मोबाइल टावर। मोबाइल 98568-4082, 98461-4082।

0: बीबीसी नेपाली सेवाको साझापखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा सुकुम्बासीहरूको विरोधपछि होल्डिङ सेन्टर खाली गर्न थप समय, विकल्प दिनुपर्ने अडानमा आश्रित परिवार,
1: विकल्प नदिकन पहिला अब उठिबास गर्ने सरकारले अब कसरी हामीले फेरि अब व्यवस्था गर्ला भन्ने के आशले अब हामी त्यो 25,000 लिनु 15,000 लिनु,
0: फिफाले एन्फामाथि लगाएको निलम्बन कसरी हट्न सक्छ,
2: कुन चाहिँ उपायमा राष्ट्रिय खेलकुद प्रसार अगाडि बढ्छ र त्यसलाई फिफाले कसरी रेस्पोन्स गर्छ, त्यसमा चाहिँ नेपाली फुटबलको निलम्बन ठुकुवा हुने नहुने तय हुन्छ।
0: र भेनेजुएलामा लगातारका दुईटा शक्तिशाली भूकम्पपछि व्यापक खोज तथा उद्धार कार्य जारी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। गैरातीको दुईवटा शक्तिशाली भूकम्पपछि उत्तरी भेनेजुएलामा व्यापक खोज तथा पुनर्स्थापना कार्यवाही सञ्चालन भइरहेको छ। कम्तीमा 164 जनाको ज्यान गएको छ, तर विज्ञहरूले क्षतिको स्तर प्रष्ट भएपछि उक्त संख्या हजारौंमा पुग्न सक्ने बताइरहेका छन्। राजधानी कराकस र कैयौं राज्यहरूमा सरकारी भवन र घरहरू ध्वस्त भएका छन्। भेनेजुएलाले राष्ट्रिय बिदा मनाइरहेको समयमा भूकम्प गएको थियो, त्यही भएर त्यो बेला धेरै मानिसहरू घरमै रहेको ठानिएको छ। अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले भनिन्, यो गम्भीर प्रभाव निम्त्याउने घटना हो जसले धेरैवटा राज्यहरूमा असर पुर्याएको छ। हाम्रा नागरिकहरूका लागि यो संवेदनशील क्षणमा र दुर्भाग्यवश जसले दुःख पाएका छन् र परिवारका सदस्य गुमाएका छन् हामी तत्कालै समवेदना प्रकट गर्न चाहन्छौं। भेनेजुएलाकी अन्तरिम राष्ट्रपति। संयुक्त राज्य अमेरिकाले तत्कालै सहयोग उपलब्ध गराउने वाचा गरेको छ। विदेश मन्त्री मार्को रुबियोले अमेरिकी प्रयास विशाल, द्रुत र प्रभावकारी हुने बताए। चीन र भारतले पनि भेनेजुएलालाई खोज तथा उद्धार प्रयासमा सघाउने बताएका छन्। युरोपेली संघले आफूले पुनर्स्थापना प्रयासलाई सघाउन भू उपग्रह निगरानी प्रणालीलाई सक्रिय तुल्याएको जनाएको छ। कराकस नजिकैको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलमा क्षति पुगेकाले अत्यावश्यक सहयोग पठाउन जटिलता आउन सक्ने देखिएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले होर्मुज जलमार्ग शुल्क रहित रहनेमा आफ्ना खाड़ीका साझेदारहरूलाई आश्वस्त तुल्याएका छन्। बहरेनमा बोल्दै रुबियोले अमेरिकाले इरानसँग सम्झौता चाहेको तर त्यस बापत मूल्य चुकाउन नचाहेको बताए। इरानले उक्त रणनीतिक जलमार्ग प्रयोग गर्ने पानी जहाजहरूबाट शुल्क उठाउने संकेत गरेको छ, तर उक्त जलमार्गको सीमामा अवस्थित ओमानले त्यसलाई खारेज गरेको छ। केन्याको राजधानी मोम्बासामा दुई वर्ष अघिको सरकार विरोधी जेएनजी प्रदर्शनमा मारिएका व्यक्तिहरूप्रति सम्मान व्यक्त गर्दै सयौं युवाहरूले र्याली निकालेका छन्। कालो पोशाक लगाएर त्यसमा देशको झण्डा बेरेका ती युवाहरूले बोकेका ब्यानरमा न्यायको माग गरिएको छ र गैर न्यायिक हत्या अन्त्य गरिनुपर्ने आह्वान गरिएका छन्। नैरोबीमा प्रहरीले प्रदर्शनकारीहरूलाई संसद भवन नजिकैबाट पक्राउ गरेपछि केन्द्रीय प्रहरी स्टेशन बाहिर भेला भएको भीड़माथि अश्रु ग्यास प्रहार गरिएको थियो। र भारतीय विदेश मन्त्रालयका एकजना अधिकारीले भारतको पासपोर्ट देशको नागरिक रहेको प्रमाण नभएको बताएपछि सो धारणाले ठूलो विवाद निम्त्याएको छ। उक्त अभिव्यक्तिको व्यापक निन्दा गरिएको छ र आलोचकहरूले सो भनाएपछि अन्य देशहरूले राजधानीलाई नागरिकताको प्रमाणको रूपमा मान्यता नदिने अर्थ लाग्ने तर्क गरिरहेका छन्। तर भारत सरकारले पासपोर्टले कहिल्यै पनि नागरिकताको प्रमाणको रूपमा काम नगरेको र विदेश मन्त्रालयले मौजूदा कानूनबारे व्याख्या गरेको उल्लेख गरेको छ। आफ्ना नागरिकताको प्रमाण देखाउन विफल भएको आरोप लागेका 10,00,000 मानिसहरूलाई मताधिकारबाट वञ्चित गरिएको दावी यसअघि भारतमा गरिएका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। विकल्प दिएर मात्रै व्यवस्थापन गर्नुपर्ने अडान राख्दै केही सुकुम्बासीहरू अन्यत्र स्थानान्तरण हुन नमानेपछि सरकारले होल्डिङ सेन्टर खाली गर्ने समयावधि बढ़ाएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले 3 दिन अघि काठमाण्ड उपत्यका विभिन्न होल्डिङ सेन्टरहरूमा बसोबास गरिरहेकाहरूलाई 5 दिनभित्र स्थान खाली गर्न निर्देशन दिएको थियो। आश्रय स्थलमा बसोबास गरिरहेका कतिपयले समेत थप समयको माग गरेका र तथ्याङ्क संकलन कार्यका लागि पनि समय आवश्यक परेका स्थान खाली गर्ने अवधि असार 19 गतेसम्मका लागि बढ़ाइएको समितिका आयोजना निर्देशक मचाकाजी महर्जनले बीबीसीलाई बताए। यद्यपि कतिपय परिवारले भने आश्रय स्थल छाड्न अस्वीकार गरेका विवरणहरू आइरहेका छन्। एक रिपोर्ट। थापाथली नदी किनारबाट विस्थापित भएका 51 वर्षीय झवरलाल उराव 6 जनाको परिवारसहित किर्तिपुर स्थित राधास्वामी होल्डिङ सेन्टरमा बस्दै आएका छन्। उनका अनुसार केही दिन यता सरकारी प्रतिनिधिहरूले होल्डिङ सेन्टर खाली गर्न ताकेता गरिरहेका छन्।
1: पैसा लिनुहोस् अनि तपाईँहरू चाहिँ यहाँ ठाउँ छोड्नुहोस् भनेर भन्दै हुनुहुन्छ। उहाँहरूले व्यवस्था तपाईँको चाहिँ अब पछि गरौँला भन्ने कुरा गर्नुहुन्छ। उहाँहरूले अब विकल्प नदिकन पहिला अब उठीवास गर्ने सरकारले अब कसरी हामीले फेरि अब त्यो व्यवस्था गर्ला भन्ने के आशले अब हामी त्यो 25,000 लिनु 15,000 लिनु।
0: उराव सहित त्यहाँ बसोबास गरिरहेका परिवारहरूले आज होल्डिङ सेन्टर बाहिर आफ्ना सरोकारका विषय समेटेर माग पत्र टाँसेका छन्। विकल्पको व्यवस्था नगरी जबरजस्ती हटाउने प्रयास भए आफूहरू पहिले बसोबास गर्दै आएको स्थानमै फर्किन बाध्य हुने चेतावनी उक्त माग पत्रमा दिइएको छ। हाल काठमाडौँका विभिन्न होल्डिङ सेन्टरहरूमा 300 भन्दा बढ़ी परिवार बसिरहेका छन्। होल्डिङ सेन्टरमा रहेका परिवार मात्र नभई आफ्नै हिसाबले अन्यत्र बसिरहेका सुकुम्बासीहरूको पनि तत्काल उचित व्यवस्थापन गरिनुपर्ने सुकुम्बासी मोर्चाका अध्यक्ष कुमार कार्कीको भनाइ छ।
4: एउटा मानिसलाई जसको घर भत्किएको छ, जसको त्यहाँ जीवन भत्किएको छ, जसको त्यहाँ बालबच्चाको पढाइ भत्किएको छ, जसको अबको आगामी दिनहरू भत्किएका छन्, आगामी आयुषका बाटाहरू भत्किएका छन्, जीवनयापन भत्किएको छ, सबै कुरा भत्किएको छ नि, त्यसको व्यवस्थापन त्यसलाई चाहिँ राख्ने कुरामा चाहिँ सरकारले चाहिँ प्याकेजमा रणनीति बनाएर योजना बनाएर लिएर आउनु पर्यो भन्ने कुरा हाम्रो।
0: यता अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अधिकारीहरूले भने राधा स्वामी बाहेक अन्य आश्रय स्थलमा रहेका अधिकांश परिवार पुनस्थापनाका लागि तयार रहेको दावी गर्दै आएका छन्। समितिका कार्यकारी अध्यक्ष आनन्द सिंह भाट थप गरिएको समय सीमाभित्र होल्डिङ सेन्टरमा रहेका परिवारहरू पुनस्थापनामा जाने विश्वासमा छन्।
5: सम्भवतः उहाँहरू सो व्यवस्थापनमा जानुहुन्छ अहिलेलाई, जसरी बाहिर बसिराख्नु भएको छ उहाँहरू जस्तै बाहिर बस्नुहुन्छ। त्यहाँभित्र पनि कोही चाहिँ जानै नसक्ने अवस्थाका अशक्तहरू स्वास्थ्यको कारण अथवा अन्य छ भने उहाँहरूलाई चाहिँ के गर्ने भन्ने बारेमा हामीले पनि विकल्पका पनि त्यसमा पनि सोच्नुपर्छ। त्यो 19 गते पछि निर्णय चाहिँ हामी लिन्छौ आवश्यकता अनुसारले।
0: पुनस्थापनामा जाने परिवारलाई प्रारम्भिक रूपमा एकमुष्ट 25,000 रुपियाँ र त्यसपछि 3 महिनासम्म मासिक 15,000 रुपियाँ उपलब्ध गराइने भनिएको छ। अब अर्को विषय, अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई अनिश्चितकालका लागि निलम्बन गरेपछि नेपाली फुटबलको भविष्यलाई लिएर चिन्ता बढ़ेको देखिएको छ। एन्फाभित्र विगतदेखि नै विभिन्न विवाद र समस्याका कारण फिफाले पटक पटक चेतावनी दिँदै आएको भए पनि यसअघि निलम्बनको अवस्थामा भने पुगेको थिएन। फिफाले तेस्रो पक्षको हस्तक्षेपसँग सम्बन्धित विधानको गम्भीर उल्लंघन भएको ठहर गरेको बताइएको छ। त्यसको अर्थ र सम्भावित असर खेलाउँदै हाम्रा खेल संवाददाता निरञ्जन राजवंशी।
6: इतिहासमा पहिलो पटक एन्फा चाहिँ फिफाद्वारा निलम्बित भयो। यसको प्रत्यक्ष पहिलो असर भनेको अब नेपाली फुटबलले कुनै पनि उमेर समूहदेखि लिएर राष्ट्रिय टोलीसम्मको अन्तर्राष्ट्रिय फुटबल खेल्न पाउँदैन। त्यो भनेको नेसनल टिम मात्र नभइकन क्लब फुटबलले पनि अन्तर्राष्ट्रिय खेलकुद खेल्न पाउँदैन। र दोस्रो असर भनेको फिफाले नेपालले दिँदै आएको जति पनि आर्थिक अनुदान छ त्यो सबै बन्द हुन्छ। अर्कोतर्फ अब यसको निकासको दुई तिनवटा तरिका हुन सक्छ। तेस्रो पक्षको हस्तक्षेप जुन भनिएको छ त्यो भनेको नेपालको सरकार अर्थात् राष्ट्रिय खेलकुद परिषद हो। अब राष्ट्रिय खेलकुद परिषदले कसरी अगाडि बढाउँछ भन्ने कुरामा दुई तीनवटा कुराहरू हुन सक्छ भन्ने अनुमान गरिएको छ। पहिलो भनेको परिषदले एउटा तदर्थ समिति बनाउँछ एन्फाको। उक्त तदर्थ समिति मार्फत राष्ट्रिय खेलकुद परिषदले फिफासँग यो निलम्बन फुकुवाको लागि प्रयास गर्ने कामहरू गर्छ। र अर्कोतर्फ नेपालको फुटबल जुन अब डेडलक भएको छ त्यसलाई खोल्नको लागि अब आन्तरिक फुटबल प्रतियोगिताहरूको आयोजना गर्नेदेखि लिएर अन्य फुटबल गतिविधिहरूको काम गर्न सक्छ। यहाँनिर अर्को के पनि विषय उठेको छ भने यदि राष्ट्रिय खेलकुद परिषदले फिफासँग समन्वय गर्न सफल भयो र फिफाकै सहमतिमा अर्को निर्वाचन गर्नको लागि त्यसलाई चाहिँ नर्मलाइजेसन कमिटी भन्छ, त्यो कमिटीमा चाहिँ फिफाको मान्छे, विवादित पक्ष, विपक्ष, न्यूट्रल पर्सन, खेलाडी सबैलाई राखेर एउटा कमिटी बनाएर त्यो कमिटीले निर्वाचन गर्न सक्छ। यो दुईटा उपायहरू अगाडि आएका छन्। त्यसमध्ये कुन चाहिँ उपायमा राष्ट्रिय खेलकुद परिषद अगाडि बढ्छ र त्यसलाई फिफाले कसरी रेस्पोन्स गर्छ त्यसमा चाहिँ नेपाली फुटबलको निलम्बन फुकुवा हुने नहुने तय हुन्छ।
0: हाम्रा खेल संवाददाता निरञ्जन राजवंशी। अब अर्को विषय, भदौमा भएको जेएनजी आन्दोलनका क्रममा 7% संरचना नष्ट भए यता इम्बोस्ड नम्बर प्लेट सम्बन्धी कामहरू अपेक्षित रूपमा अघि बढ़न नसकेको यातायात व्यवस्था विभागका अधिकारीहरूले बताएका छन्। करिब एक दशक अघि बजेट मार्फत सवारी साधनमा डिजिटल नम्बर प्लेट लागू गर्ने योजना अघि सारिए पनि त्यसको कार्यान्वयन उल्लेख्य रूपमा हुन सकेको छैन। यसबीचमा इम्बोस्ड नम्बर प्लेटको विषयमा विभिन्न पक्षबाट विरोध समेत हुँदै आएको थियो। यसै सन्दर्भमा हामीले विभागका निर्देशक मणिराम भूषाललाई इम्बोस्ड नम्बर प्लेटको काम अहिले कुन स्थितिमा छ भनेर सोधेका छौं।
7: भदौ 23-24 जुन जयन्ती आन्दोलन भयो नि त्यसमा यो इम्बोस प्लेसको 100% संरचनाहरू ध्वस्त भयो लगभग होइन। पुराना हाम्रो उहाँहरूले बनाएको 5-6 लाख प्लेटहरू पनि जलेर गए, प्लेट बनाउने मेसिन पनि यही विभाग पछाडि थियो त्यो पनि जल्यो, सफ्टवेयर पनि जल्यो, सबै जलेर चाहिँ यो 26-27 वर्षमा लगभग जिरोमै पुग्या छ। ठेकेदारको टाइम चाहिँ मङ्सिरमा म्याथ सिद्धियो, त्यसपछि अब हामीले यही कारणहरू देखाउँदै म्याथ थप चाहिँ 3 वर्षको लागि गरेका छौँ। 3 वर्षमा चाहिँ उहाँहरूले स्टेप स्टेपमा पहिला चाहिँ मेसिन बनाउने गरेर बिल्डिङ बनाउने मेसिन बनाउने यो गर्ने गरेर पुरानो अवस्थामा ल्याउने भनेर हामीले म्याथ थप गरेका छौँ। म्याथ थप गरेको पनि 7 महिना भइसक्यो होइन, अहिलेसम्म पनि उहाँहरूको चाहिँ सन्तोषजनक रूपमा चाहिँ उहाँहरूले काम सुरु गरेको चाहिँ फिजिकल्ली देखिया छैन।
8: 25 लाखले टार्गेट गरेका थियौँ
7: हाम्रो ठेक्का सम्झौतामै 25 लाख भेहिकलहरूलाई चाहिँ उहाँहरूले प्लेट बनाइदिने, त्यसपछि 25 लाख भेहिकलमा हामीले प्लेट जडान गर्ने, 25 लाख भेहिकलमा प्लेट जडान गरिसकेपछि उहाँहरूले यो सबै सिस्टम चाहिँ नेपाल सरकारलाई सुम्पेर अरू गाडीहरूलाई चाहिँ नेपाल सरकारले अन गरेर गर्ने भन्ने हो। बिचमा फेरि अदालतहरूबाट चाहिँ स्टेहरू आएर चाहिँ अलिकति लम्बिएको थियो, जेएनजी आन्दोलन पछि चाहिँ काम अझ लम्बियो।
8: अब अहिलेसम्मको प्रगति चाहिँ के छ, सुरुबाट गर्नुपर्ने भन्नुभयो, उत्पादन गरेर गाडीमा राख्ने त्यो चरण चाहिँ कहिलेबाट सुरु हुन्छ भन्ने उनीहरूले बताएका छन्, यहाँ प्रगति विवरण के छ?
7: त्यसको लागि चाहिँ पहिला सामानहरू बाहिरबाट ल्याउनु पर्छ होइन, सामान ल्याएपछि अब यहाँ भएको बिल्डिङमा चाहिँ त्यसलाई सुधार गरेर चाहिँ गराउनु पर्छ। यसो हामीले फिजिकल्ली हेर्दाखेरि चाहिँ जति चाहिँ हामीले एक्सपेक्ट गरे अनुसार चाहिँ काम भएको छैन कि जस्तो देखिन्छ।
8: अब नयाँ लिने प्लेटहरू चाहिँ कस्तो इम्बोस हुन्छ कि नन इम्बोस नै दिन्छ? अहिले
7: नयाँ जडान गाडीहरूमा पनि अब उहाँसित त सम्झौताहरू अनुरूपै हुने भयो,
8: तर उहाँहरूले अहिले प्रोडक्सन गरि नराएको अवस्थामा चाहिँ प्रादेशिक नम्बर प्लेट नै लागू हुने हो अहिले?
7: त्यो त अहिले अब जसरी चाहिँ ठाउँ ठाउँमा गएर चाहिँ नम्बर लेखेर लगाउने चलन छ नि जुन पुरानो, अब त्यही तरिकाले नै उहाँहरूले लगाएर चलाइराख्नु भएको छ होइन। अब हामीले प्रोडक्सन भएर चाहिँ रेडी नहुन्जेलसम्म उहाँहरूलाई अनिवार्य गर्न सक्ने कुरो पनि भएन।
8: तीन खाले नम्बर प्लेटहरू छ नि, जुन पुरानो अनि त्यसपछि प्रादेशिक अनि त्यसपछि यो इम्बोस प्लेट।
7: पुरानो त्योहरू त हुँदैन, अब चाहिँ त्यही प्रदेशको नाम लेखेको नम्बर प्लेट अनुसार गाडीहरू हुने भए, इम्बोसको चाहिँ यसो सुरु गरेको, अब सुरु गरेर बीचमा यो भएर चाहिँ उहाँहरूलाई म्याथ गरेर उहाँले 3 वर्षभित्र भ्याउनु भएन भने त्यसलाई कसरी जाने हामी तपाईँलाई छलफल गरेर देखिदिनुहुन्छ।
0: यातायात व्यवस्था विभागका निर्देशक मणिराम भूषाल साथी प्रदीप बस्यालसँग कुरा गर्दै अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। भेनेजुएलामा लगातारका 2 शक्तिशाली भूकम्पमा परि कम्तीमा 164 जना मारिएका र झण्डै 1000 घाइते भएका देशकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले बताएकी छन्। बुधबारको दोस्रो भूकम्प उक्त दक्षिण अमेरिकी मुलुकले 1 शताब्दी यता महसुस गरेको सर्वाधिक शक्तिशाली भनिएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फणीन्द्र दाहालबाट।
3: भेनेजुएलामा संकटकालको घोषणा गरिएको छ। विमानस्थल, रेल र यातायात सेवा अवरूद्ध भएका छन्। भग्नावशेषमा पुरिएका हुन सक्ने व्यक्तिहरूको जीवितै उद्धारका लागि प्रयासहरू भइरहेका छन्। झण्डै 50 लाख जनसंख्या रहेको राजधानी कराकसमा स्थानीय समयअनुसार साँझको 6:04 जाँदा 2 शक्तिशाली भूकम्पको धक्का महसुस भएका थिए। कार्यवाहक राष्ट्रपति रोड्रिगेजले राजधानीको उत्तरमा अवस्थित ला ग्वाइरा क्षेत्र सर्वाधिक नराम्रोसँग प्रभावित भएको बताइन्। अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसका अनुसार पहिलो भूकम्प 7.2 र दोस्रो 7.5 म्याग्निट्यूड मापन गरिएको थियो। दुवै भूकम्पको केन्द्रबिन्दु राजधानी बाहिर भए पनि कराकसमा शक्तिशाली धक्काहरू महसुस गरिएका थिए, जसले गर्दा भवनहरू हल्लिए र धेरै भत्किए। भेनेजुएलाका आन्तरिक मामिला मन्त्रीले 30 भन्दा बढी परकम्पहरू महसुस गरिएका जानकारी दिँदै धेरै राज्यहरू प्रभावित भएको बताए। 1000 किलोमिटर टाढा रहेको कोलम्बियाको राजधानी बगोटामा पनि भूकम्पको असर महसुस गरिएको थियो। खोज तथा उद्धार कार्य जारी रहँदा मृतकहरूको संख्या बढ़न सक्ने ठानिएको छ। अमेरिका सहित कैयौं देशहरूले खोज तथा उद्धारमा सघाउने प्रतिबद्धता जनाएका छन्। राष्ट्रपति ट्रम्पले सघाउन आफू तयार, इच्छुक र सक्षम रहेको भन्दै तत्काल प्रतिक्रिया जनाउन निर्देशन दिइएको बताएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी 9:00 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: नमस्कार, राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 MHz, अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। सरकारले कक्षा 12 को उत्तर पुस्तिकाको नमूना परीक्षण गर्ने, परीक्षाफल र तथ्याङ्क प्रविष्टिको पुनः जाँच गर्न समिति गठन। फेवातालका जल पर्यटन व्यवसायमा कास्की प्रशासनको कडाई, 19 बुँदे निर्देशन जारी। नेपाली कांग्रेसका देउबा शेखर समूहद्वारा छुट्टै कार्यालय खोल्ने तयारी, 15 महाधिवेशन सम्बन्धी छलफल र बैठक गरिने भनाई। होल्डिङ सेन्टरबाट विकल्प बिना हटाए पुरानै स्थानमा बस्ने सुगमवासीको चेतावनी, लगत संकलन गर्न र प्रमाणीकरण गर्न माग। मनसून प्रतिकारको लागि 54 स्थानमा सशस्त्रको अस्थायी बेस स्थापना, 1,68,000 रहेको विपद सूचक सञ्जाल तयार। लामाचौरमा जीसीएस आईटी एक्सपो शुरू, 2 दिन चल्ने एक्सपोमा सूचना र प्रविधिका 11 स्टल समावेश। अमेरिकी हिरासतमा ज्यान गुमाउने आप्रवासीको संख्या दशकै उच्च रहेको प्रतिवेदन सार्वजनिक। शक्तिशाली भूकम्पपछि भेनेजुएलामा आपतकाल घोषणा र अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले गर्यो अखिल नेपाल फुटबल संघ एन्फालाई निलम्बन। नेपाल भलिबल लीग भदौ पहिलो साता 6 टोली घोषणा। अब समाचार विस्तारमा सुन्नुहोस्। सरकारले कक्षा 12 को उत्तर पुस्तिकाको नमूना परीक्षण गर्ने भएको छ। कक्षा 12 को नतिजाप्रति विद्यार्थीहरूबाट असन्तुष्टि बढ़दै गएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले उत्तर पुस्तिकाको स्याम्पलिङ, परीक्षण तथा परीक्षाफल र तथ्याङ्क प्रविष्टिको पुनः जाँच गर्न समिति गठन गरेको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सामाजिक सञ्जालमा लेख्दै शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व रहने गरी समिति गठन गरेको जानकारी दिनुभएको हो। राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रक्रियाबारे आफ्नो धारणा असगनी सार्वजनिक गरेको भन्दै मन्त्री पोखरेलले नतिजा प्रकाशन गरेको प्रक्रियाप्रति आफू स्पष्ट र विश्वस्त रहेको बताउनु भएको छ। असन्तुष्ट विद्यार्थीले गरेको आन्दोलनलाई आफूले सम्मान गरेको तर सामाजिक सञ्जालमा केही व्यक्तिले आन्दोलन गर्ने विद्यार्थीप्रति नकारात्मक टिप्पणी गरेको भन्दै उहाँले शान्तिपूर्ण आन्दोलनको सम्मान गर्न आग्रह गर्नुभएको छ। यसअघि आजै विद्यार्थीहरूले काठमाडौँको माइती घरमा प्रदर्शन गरेका थिए। परीक्षा राम्रो दिए पनि अपेक्षाभन्दा निकै कम ग्रेड प्राप्त गरेको विद्यार्थीको गुनासो छ। उनीहरूले उत्तर पुस्तिका पुनः परीक्षण गर्न माग गरेका छन्। त्रुटिपूर्ण परीक्षाफल सार्वजनिक गरेर सरकारले विद्यार्थीको मेहनत र भविष्यमाथि खेलवाड गरेको विद्यार्थीहरूको आरोप छ। पोखरास्थित पर्यटकको प्रमुख आकर्षक गन्तव्यका रूपमा रहेको फेवातालमा पछिल्ला समय दुर्घटनाको घटना बढ़न थालेपछि प्रशासनले जल पर्यटनसँग सम्बन्धित गतिविधि सञ्चालनमा कड़ाई गरेको छ। जिल्ला प्रशासन कार्य कास्कीले फेवातालमा सञ्चालनमा रहेको डुंगा, कायाकिङ तथा सर्फिङ व्यवसायलाई थप व्यवस्थित र सुरक्षित बनाउन आज 19 बुँदे निर्देशन जारी गरेको हो। सूचना अनुसार अब डुंगा, कायाकिङ र सर्फिङमा सहभागी सबैले अनिवार्य रूपमा लाइफ ज्याकेट लगाउनु पर्नेछ। ज्याकेट बिना कुनै पनि जल पर्यटन गतिविधि सञ्चालन गर्न पाइने छैन। सेवा प्रदायकले गतिविधि शुरू गर्नुअघि सेवाग्राहीलाई सञ्चालन विधि, सम्भावित जोखिम, आपतकालीन अवस्था र सुरक्षाको उपायबारे पूर्व जानकारी दिनुपर्ने व्यवस्था गरिएको छ। एक प्रमुख जिल्लाधिकारी चित्रांगद बरालले बताउनु भएको छ। यसै गरी प्रशासनले कास्कीमा दिउँसोपछि हावाहुरी, चट्याङ र वर्षाको जोखिम बढ़ेको भन्दै सामान्य अवस्थामा दिउँसो 2 बजेपछि विशेष सावधानी अप्नाउन र साँझ 6 बजेपछि डुंगा, कायाकिङ तथा सर्फिङ जस्ता जल पर्यटन गतिविधि पूर्ण रूपमा बन्द गर्न निर्देशन दिएको छ। मौसम सामान्य भए पनि 81 हावाहुरी चल्न सक्ने भएकोले आवश्यक परे सुरक्षा निकायसँग समन्वय गरेर मात्र सेवा सञ्चालन गर्न सूचना मार्फत भनिएको छ। जल पर्यटन गतिविधिमा देखिएको लापरवाही, दर्ता तथा बीमा सम्बन्धी कमजोरी र पछिल्ला दुर्घटनाका घटनालाई ध्यानमा राख्दै प्रशासनले सुरक्षा मापदण्ड कड़ाईका साथ पालना गर्न निर्देशन दिएको हो। जल पर्यटन व्यवसाय दर्ता तथा नवीकरण नगरी सञ्चालन भएको, मूल्य सूची नराखिएको, सेवाग्राहीलाई बिल नदिएको, बीमा नगरिएको तथा असुरक्षित ढंगले सेवा प्रदान गरिएको गुनासो प्राप्त भएपछि अनुगमनका क्रममा देखिएका विषयलाई समेटेर सुनिर्देशन जारी गरिएको सहायक प्रमुख जिल्लाधिकारी बरालले बताउनु भएको छ। त्यस्तै व्यवसायी तथा सञ्चालकले धूम्रपान, मद्यपान वा लागू पदार्थ सेवन गरेर सेवा सञ्चालन गर्न नपाउने तथा त्यस्तो अवस्थामा रहेका सेवाकर्मीलाई पनि सेवा दिन नपाइने प्रशासनले जनाएको छ। यसै गरी 16 वर्षभन्दा कम उमेरका बालबालिकालाई अभिभावक बिना यस्ता गतिविधिमा सहभागी गराउन नपाइने सूचनामा उल्लेख छ। दुर्घटना भए तत्काल उद्धार गर्नुपर्ने फेवातालमा खटिएको सशस्त्र प्रहरीको रेस्क्यू टोली तथा सुरक्षा निकायलाई तत्काल जानकारी गराउनुपर्ने र घाइतेलाई नजिकको अस्पताल पुर्याइ उपचारको व्यवस्था गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ। मौसम प्रतिकूल हुने सम्भावनालाई ध्यानमा राख्दै प्रशासनले विशेष सतर्कता अपनाउनु पनि आग्रह गरेको छ। सूचना विपरीत गतिविधि सञ्चालन गरेको पाइए प्रचलित कानून अनुसार कार्यवाही गरिने चेतावनी दिने प्रशासनले जल पर्यटन व्यवसायी सरकारवाला निकाय र सेवाग्राही सबैलाई सुरक्षा सतर्कता अपनाउन समेत अनुरोध गरेको छ। नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूह र नेता डाक्टर शेखर कोइराला समूहले छुट्टै कार्यालय खोल्ने तयारी गरेका छन्। काठमाडौँको महाराजगंजमा रहेको अमेरिकन एम्बेसी पछाडि चुनदेवीमा कार्यालय खोल्ने तयारी गरिएको कांग्रेसका निवर्तमान प्रचार विभाग प्रमुख तथा देउवा समूहका नेता मीन विश्वकर्माले जानकारी दिनुभएको छ। गत पुस 27 देखि 30 गतेसम्म तत्कालीन केन्द्रीय समिति र सभापति शेरबहादुर देउवाको असहमतिबीच महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाईमा विशेष महाधिवेशन भएको थियो। महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति पनि चयन गरेपछि शुरू भएको विवाद अहिले चरम उत्कर्षमा छ। त्यो विशेष महाधिवेशन 14 महाधिवेशनका बेलामा देखिएको देउवा समूह डाक्टर शेखर कोइराला समूह र नेता कृष्णप्रसाद सेटौला समूहले बहिष्कार गरेको थियो। विशेष महाधिवेशन बहिष्कार गरेका समूहहरू मिलेर अहिले उनीहरू सबै मिलेर सम्पर्क कार्यालय खोलेका हुन्। निवर्तमान केन्द्रीय सदस्य कुन्दन राज काफ्रेले पनि नियमित महाधिवेशन पछिदर सबै नेताहरूले 15 महाधिवेशन सम्बन्धी छलफल र बैठक गर्नको लागि सम्पर्क कार्यालय खोल्न लागेको बताउनुभएको छ। संस्थापनले 15 महाधिवेशनको लागि भन्दै नवीकरण गराएका क्रियाशील सदस्यहरूको सदस्यता पुनः अध्यावधि गर्ने निर्णय गरेको छ। यी समूहका नेता कार्यकर्ताले संस्थापनको त्यो निर्णय नमान्ने बताउँदै अध्यावधि गरेका छैनन्। सरकारले स्थायी व्यवस्थापन नगरी होल्डिङ सेन्टरबाट हटाएमा पुरानै स्थानमा गएर बस्ने काठमाडौँका सुकुम्बासीले चेतावनी दिएका छन्। काठमाडौँको किर्तिपुर स्थित राधा स्वामी सत्संगमा बसिरहेका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले बिहिबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी पुरानै ठाउँमा बसोबास गर्ने चेतावनी दिएका हुन्। उनीहरूले बसिरहेको ठाउँबाट हटाएको 2 महिना बितिसक्दा पनि स्थायी बसोबासको लागि कुनै विकल्प नदिएकोमा सरकारप्रति असन्तुष्टि जनाएका छन्। काठमाडौँका विभिन्न स्थानका सुकुम्बासी बस्तीमा बसिरहेका सुकुम्बासीलाई सरकारले गत वैशाख 12 गतेदेखि हटाउन शुरू गरेको थियो। त्यति बेला सरकारले 15 दिन अस्थायी सेल्टरमा राखिने र त्यसपछि 60 दिनभित्र स्थायी बसोबासको व्यवस्था गर्ने बताएको थियो। तर 2 महिना बितिसक्दा स्थायी व्यवस्थापनको लागि पहल गरेको छैन। बरू असार 9 जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना जारी गरेर असार 12 गतेभित्र होल्डिङ सेन्टर छोड्न भनेको छ। उनीहरूलाई 25,000 रूपियाँ लग्न र त्यसपछि आफै बसोबासको व्यवस्था गर्न सूचनामा उल्लेख गरिएको छ। त्यसलाई लिएर सुकुम्बासीले विरोध जनाएका हुन्। उनीहरूले राखिएको 5 बुधे मागमा सुकुम्बासी परिवारको लगत संकलन गर्न र प्रमाणीकरण गर्न भनिएको छ। त्यस्तै जबरजस्ती उठीवास लगाइएका परिवारलाई प्राथमिकतामा राखेर समस्या समाधान गर्न, स्थायी व्यवस्था नहुँदासम्म होल्डिङ सेन्टरमा पर्याप्त सेवा सुविधासित बस्ने व्यवस्था गर्न र उचित व्यवस्थापनको व्यवस्था गर्न माग गरेका छन्। उनीहरू आफ्ना माग पूरा नगरी विकल्प बिना होल्डिङ सेन्टरमा नहटाउन आग्रह गरेका छन्। स्थायी विकल्प बिना निकाल्न खोजिएमा पहिलेकै बसोबास स्थलमा फर्केर बस्ने उनीहरूले चेतावनी समेत दिएका छन्। 11 संस्करणको जीसीईएस आईटी एक्सपो पोखराको लामा चौरमा शुरू भएको छ। गण्डकी कलेज अफ इन्जिनियरिङ एण्ड साइन्सको आयोजनामा शुक्रबारसम्म सञ्चालन हुने एक्सपोको पोखरा विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर विष्णुप्रसाद तिवारीले उद्घाटन गर्नुभयो। कार्यक्रममा बोल्दै तिवारीले सूचना र प्रविधिको विकास सँगसँगै यसको प्रयोगमा समेत नागरिक सचेत हुनुपर्नेमा जोड़ दिनुभयो। उहाँले यस्ता एक्सपोले सूचना र प्रविधिको क्षेत्रमा विकसित पछिल्ला स्वरूपको जानकारी दिने बताउँदै यसको अध्ययन र अवलोकन गर्न आवश्यक रहेको बताउनुभयो। उपकुलपति पौडेलले गण्डकी कलेजका विद्यार्थी सूचना र प्रविधिको क्षेत्रमा अब्बल रहेको भन्दै प्रशंसा गर्नुभयो। कार्यक्रममा गण्डकी बोर्डिङ स्कूल एवं कलेजका पूर्व प्राचार्य रवि प्रसाद बरालले कलेजले यस प्रकारको कार्यक्रमलाई निरन्तरता दिएकोमा खुशी व्यक्त गर्नुभयो। उहाँले यसले प्रविधिको क्षेत्रमा विद्यार्थीले गरेको मेहनतलाई उजागर गरेको बताउनुभयो। पोखरा इन्जिनियरिङ कलेजका प्रमुख सोम गुरूङले यस्ता कार्यक्रमलाई प्रवर्धन गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो। कलेजका प्राचार्य डाक्टर विश्वयुधिर पौडेल घरतीले गण्डकी कलेज अफ इन्जिनियरिङ एण्ड साइन्स विद्यार्थीको सर्वाङ्गीण विकासमा निरन्तर लागि परेको बताउनुभयो। कार्यक्रम संयोजक इन्जिनियर रञ्जन अधिकारीले सफ्टवेयर इन्जिनियरिङ तथा सूचना प्रविधिबारे सर्वसाधारणलाई समेत जानकारी गराउने उद्देश्यले एक्सपो आयोजना गरिएको जानकारी दिनुभयो। सहायक प्राचार्य अशोकराज पराजुलीले वर्तमान समयमा सूचना र प्रविधिको जानकारी हरेकले राख्नुपर्नेमा जोड़ दिनुभयो। विभिन्न सांस्कृतिक कार्यक्रमसहित भएको उद्घाटन सत्रको सञ्चालन विद्यार्थी संरचना बराल र हाईस्कूलले गर्नुभएको थियो। कार्यक्रममा एक्सपोका अवसरमा आयोजित हाजिर जवाब प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण समेत गरिएको कलेजका इन्जिनियर दिनेश भण्डारीले जानकारी दिनुभएको छ। उहाँका अनुसार प्रदर्शनीमा एआई रोबोटिक्स सफ्टवेयर प्रदर्शन कोडिङ प्रतिस्पर्धा हार्डवेयर शोकेस लगायतका छन्। 2 दिनसम्म चल्ने एक्सपोमा विद्यार्थीले तयार पारेका सूचना र प्रविधिसँग सम्बन्धित प्रोजेक्टका 11 स्टल रहेका छन्। नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले बिहिबार विभिन्न क्षेत्रका सातजना सल्लाहकारहरू चयन गरी उहाँहरूलाई संघमा स्वागत तथा सम्मान गरेको छ। संघको पोखरा भैरवटोल स्थित सचिवालयमा आयोजना गरिएको कार्यक्रममा संघका पूर्व अध्यक्ष किसान सुनार, रामबहादुर विक, प्रशासकीयतर्फ नवराज पराल, प्रेस सल्लाहकारतर्फ आर्जु विष्ट सल्यानी, कानूनी सल्लाहकार शिव वाग्लेलाई स्वागत तथा सम्मान गरिएको हो। यस्तै भीमबहादुर विक क्षितिज, अर्जुन कुमार सुनार र रमेश खड्कालाई संघका अध्यक्ष मनबहादुर सुनार लगायत संघका पदाधिकारीले स्वागत तथा सम्मान गर्नुभएको हो। कार्यक्रममा संघका सल्लाहकार रामबहादुर विक, प्रेस सल्लाहकार आर्जु विष्ट सल्यानी, कानूनी सल्लाहकार शिव वाग्ले, निवर्तमान अध्यक्ष भरत विक, अध्यक्ष मनबहादुर सुनार लगायतले सुनचानी व्यवसायी तथा कालीगढ़का विगतदेखि सम्बोधन नगरिएका मागहरूलाई सरकारले सम्बोधन गर्नुपर्नेमा जोड़ दिनुभयो। सुनचानी व्यवसाय संवेदनशील क्षेत्र भएकोले बिल विजक तथा लेनदेनको कारोबार पारदर्शी बनाउनुपर्ने, अवैध कारोबारलाई निरुत्साहित गर्नुपर्ने र व्यावसायिक हितका लागि एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभयो। यस्तै कार्यक्रममा वक्ताहरूले नेपाली मौलिक गहनाको संरक्षण सम्वर्धनलाई बढ़ावा दिनुपर्ने, आधुनिक डिजाइन र चल्तीको चलनलाई पनि ख्याल गर्नुपर्ने र मौलिक पहिचानलाई देश बाहिर पनि प्रवर्धन गर्नुपर्नेमा जोड़ दिनुभयो। संघका महासचिव सुरेन्द्र विकले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता अध्यक्ष मनबहादुर सुनारले गर्नुभएको थियो। यसैबीच संघको हालै भएको साधारण सभाबाट अध्यक्षमा मनबहादुर सुनार, प्रथम उपाध्यक्षमा सुरेन्द्र रामदाम, द्वितीय उपाध्यक्षमा दिपक सुनार, महासचिवमा सुरेन्द्र विक, सचिवमा दीपक विश्वकर्मा, कोषाध्यक्षमा नरेश विक र सहकोषाध्यक्षमा रीता विक रहनु भएको छ। देशभरका चारवटा बाहेक सबै पालिकाले आउँदो आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रम र बजेट गाउँ र नगरसभामा पेश गरेका छन्। 753 मध्ये मध्यस प्रदेशका चारवटा पालिका सप्तरीको अग्निशायर कृष्णा सरोवरन गाउँपालिका, सिराहाको सुखीपुर नगरपालिका, महोत्तरीको सोनम गाउँपालिका र रौतहटको इमुना माई गाउँपालिकाले अहिलेसम्म संघीय मन्त्रालय भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बजेट पोर्टलमा प्रविष्ट गरेका छैनन्। बजेट पेश गरेका पालिकाले मन्त्रालयको बजेट पोर्टलमा प्रविष्ट गर्नुपर्ने हुन्छ। विगतमा भन्दा यसपटक धेरै पालिकाले बेलैमा बजेट पेश गरेका हुन्। सभामा बजेट पेश गरेका धेरैजसो पालिकाले यसअघिका अधुरा योजना पूरा गर्ने, सूचना तथा प्रविधि मैत्री बनाउने र सुशासनलाई जोड़ दिएका छन्। 2079 साल वैशाखमा चुनिएका जनप्रतिनिधिले यसपटक ल्याएको बजेट अन्तिम कार्यकाल हो। आउँदो वैशाखमा बहालवाला जनप्रतिनिधिको 5 वर्षीय कार्यकाल सकिन्छ। स्थानीय सरकार सञ्चालन ऐन र अन्तर सरकार वित्त व्यवस्थापन ऐनमा भएको व्यवस्था अनुसार हरेक वर्ष असार 10 गतेभित्र पालिकाहरूले आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ वा नगरसभामा पेश गर्नुपर्छ। यसरी पेश भएको बजेट असार मसान्तभित्र पारित गरिसक्नुपर्ने व्यवस्था छ। गण्डकी प्रदेश र बागमती प्रदेशका प्रदेश प्रमुख बीच भेटवार्ता भएको छ। गण्डकी प्रदेश प्रमुख दिलीराज भट्ट र बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा बीच आज पोखरा स्थित प्रदेश प्रमुख निवासमा भेटवार्ता भएको हो। अन्तर प्रदेश भ्रमणको क्रममा गण्डकी आइपुग्नुभएका बागमती प्रदेश प्रमुख देवकोटा र उहाँको धर्मपत्नीलाई भट्टले निवासमा स्वागत गर्नुभयो। भेटमा मुलुकको राजधानीमा अवस्थित प्रदेश र पर्यटकीय राजधानी पोखरा रहेको प्रदेशबीच थप सम्बन्ध प्रगाढ बनाउँदै सहयोग र सहकारी गर्नुपर्नेमा जोड़ दिइएको छ। प्रदेश प्रमुख दुवैले आफ्नो प्रदेशको वस्तुस्थिति र त्यहाँ भइरहेका गतिविधिबारे अनुभव साझा गर्नुभएको थियो। प्रदेश प्रदेशबीच भएका राम्रा कामहरूको अनुसरण गर्ने, प्रदेश कार्यालयमा भए गरेका काम र अनुभवहरू साटासाट गर्ने विषयमा छलफल भएको गण्डकी प्रदेश प्रमुख सचिवालयले जनाएको छ। प्रदेश प्रमुख दुवैले प्रदेशको संस्थागत विकास र मर्यादा बढ़ाउन संविधान कार्यान्वयन गर्दै अगाडि बढ़न आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। स्वागत कार्यक्रममा गण्डकी प्रदेश प्रमुख कार्यालयका सचिव विजय राणा, प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव रंजन अधिकारी, कार्यालयका उपसचिव रामेश्वर अर्याल र प्रवीण पौडेल, लेखा अधिकृत युवराज पौडेल, बागमती प्रदेश प्रमुख कार्यालयका स्वकीय सचिव थानेश्वर नेउपाने लगायतको उपस्थिति रहेको थियो। उक्त अवसरमा बागमती प्रदेश प्रमुख देवकोटाले गण्डकी प्रदेश प्रमुख भट्टलाई आफ्नो प्रदेशमा भ्रमणको लागि निमन्त्रणा पनि गर्नुभयो भने गण्डकी प्रदेश प्रमुख भट्टले गण्डकी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यको तस्वीर समेटिएको फ्रेम सहितको मायाको चिन्ह प्रदान गर्नुभएको थियो। सशस्त्र प्रहरी बलले मनसूनजन्य विपद प्रतिकारको लागि देशका विभिन्न 54 स्थानमा अस्थायी मनसून प्रतिकारी बेस स्थापना गरेको छ। सशस्त्र प्रहरीको कार्यालयबाट विपद उद्धारमा परिचालन हुन समय लाग्ने विपदजन्य स्थानको पहिचान गरी अस्थायी बेस स्थापना गरिएको हो। त्यसअनुसार कोशी प्रदेशमा 6, मधेसमा 11, बागमतीमा 16, गण्डकीमा 4, लुम्बिनीमा 7, कर्णालीमा 2 र सुदूरपश्चिम प्रदेशमा 8 अस्थायी बेस स्थापना भएका छन्। सशस्त्र प्रहरीले हिमाल पहाड़ र तराईका 16 स्थानमा विपद व्यवस्थापन बेस स्थापना गरी आवश्यक जनशक्ति र स्रोत साधनलाई तयारी अवस्थामा राखेको छ। धनकुटा, सुनसरी, बारा, सप्तरी, धादिङ, सिन्धुली, मकवानपुर, काभ्रे, पलाञ्चोक, म्याग्दी, गोर्खा, दाङ, सुर्खेत, जुम्ला, डडेलधुरा, डोटी र कैलालीमा स्थायी बेस स्थापना गरिसकिएको सशस्त्र प्रहरी नायक महानिरीक्षक एवं प्रवक्ता नेत्रबहादुर कार्कीले जानकारी दिनुभएको छ। यस वर्षको मनसूनजन्य विपदसँग जुन्नको लागि 8180 सशस्त्र प्रहरी कर्मचारीलाई 24 घण्टा तयारी अवस्थामा राखिएको जानकारी दिँदै उहाँले यही असार मसान्तसम्म सम्पूर्ण सशस्त्र प्रहरीलाई विपद व्यवस्थापन अनुशिक्षण तालिम प्रदान गरिने बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसूनमा सरदरभन्दा कम वर्षाको आकलन गरिए पनि मनसूनजन्य विपदबाट देशभर करिब 51,886 घरदुरीका करिब 2,26,661 जनसंख्या प्रभावित हुने जनाएको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
2: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
2: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
2: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5, नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
5: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख, DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 5 54-834।

राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग, बालबालिकाको शिक्षा र वातावरण संरक्षणलाई सँगसँगै अघि बढ़ाउँदै आएको बाबा फाउण्डेशन नेपालले पोखरा महानगरपालिका 4 गैराबाट स्थित नवीन माध्यमिक विद्यालयका करिब 350 विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ। फाउण्डेशनले कापी, कलम, पेन्सिल, इरेजर, डस्टबिन, जाली सहितको भलिबल तथा फुटबल वितरण गर्दै विद्यार्थीलाई अध्ययनसँगै सरसफाई र वातावरण संरक्षणप्रति सचेत बन्न आग्रह गरेको हो। कार्यक्रममा फाउण्डेशनका अध्यक्ष दिलीप राज श्रेष्ठले संस्थाले विगत 2 दशकदेखि बालबालिका र वातावरणको क्षेत्रमा निरन्तर काम गर्दै आएको बताउँदै स्वच्छ हराभरा पोखरा अभियान मार्फत पोखरालाई सफा, हरियाली र वातावरण मैत्री शहरका रूपमा विकास गर्ने लक्ष्य लिएको जानकारी दिनुभएको छ। उहाँले पर्यटनको राजधानीका रूपमा परिचित पोखराको दिगो विकासको लागि स्वच्छ वातावरण अपरिहार्य रहेको उल्लेख गर्दै नयाँ पुस्तामा वातावरणीय चेतना विकास गर्न विद्यालय केन्द्रित कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। पोखरा 4 का वडाध्यक्ष देवकृष्ण पराजुलीले सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्षित गरी गरिएको सहयोगले शैक्षिक वातावरण सुधार्न मदत पुग्ने विश्वास व्यक्त गर्दै सामाजिक उत्तरदायित्व निर्वाहमा बाबा फाउण्डेशनले उदाहरणीय भूमिका खेलेको बताउनुभयो। उहाँले यस्ता सामाजिक संस्थाको सहकार्यले विद्यालयको शैक्षिक वातावरण सुधार्न र विद्यार्थीमा सकारात्मक ऊर्जा थप्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। विद्यालयका प्रधानाध्यापक शिरोमणि लामिछानेले विद्यालयका विद्यार्थीलाई आवश्यक शैक्षिक तथा खेलकुद सामग्री उपलब्ध गराएकोमा फाउण्डेशनप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले विद्यार्थीको मनोबल बढ़नुको साथै सिकाई प्रक्रियामा सकारात्मक प्रभाव पर्ने बताउनुभयो। कार्यक्रममा फाउण्डेशनका उपाध्यक्ष कमल पौडेल अथक, सदस्य दीपक अधिकारी, सदस्य श्रीराम घिमिरे, भूपेन्द्र गिरी लगायतले बोल्नुभएको थियो। पोखरामा स्थापित बाबा फाउण्डेशन नेपाल गैर सरकारी तथा गैर नाफामूलक संस्था हो। नेपाल परिवार नियोजन संघ कास्कीले यौन तथा प्रजनन स्वास्थ्य र परिवार नियोजनका सेवाबारे अभिमुखीकरण कार्यक्रम गरेको छ। कास्कीको मासाबस्ती गाउँपालिका वडा नम्बर 5 रिवान स्थित रिवान स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका र आमा समूहको अगुवाको सहभागिता रहेको थियो। कार्यक्रम शुभारम्भ गर्दै नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिगदेलले महिला र किशोर किशोरीको लागि यौन तथा प्रजनन स्वास्थ्य शिक्षा अति आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका वरिष्ठ शाखा प्रबन्धक नवराज तिवारी, स्टाफ नर्स अनुषा भुजेल र कर्मचारी सूरज चौधरीले सहजीकरण गर्नुभएको थियो। संघले कास्कीका विद्यालय तथा कलेजमा यौन तथा प्रजनन स्वास्थ्य शिक्षा अभियान सञ्चालन गरिरहेको छ। लोकदोहरी रेस्टुरेन्ट व्यवसायको बेलाले बिहिबार होम गुरूङको अध्यक्षतामा कास्की लोकदोहरी व्यवसाय संघ गठन गरेको छ। व्यवसायको हकितमा स्थापित समितिको पहिलो बेलाले 5 सदस्य गठन गरेको हो। संघको सचिवमा तेज चालिसी, कोषाध्यक्षमा विशाल मगर र सदस्यमा करिश्मा बराल र नौजङ गुरूङ रहनु भएको छ। कास्की लोकदोहरी व्यवसाय संघमा डाँडागारी दोहरी साँझ, छेवा दोहरी, झल्को रोधी घर, मान्रो दोहरी, विशाल दौतरी, एवान गाउँ शहर दोहरी, साइनो रोधी नाचघर, गाम्बेसी रोधी क्लब, सफल विसौनी दोहरी, भन्ज्याङ बुटिक, रिदम दोहरी साँझ, आधीखोला दोहरी, सातताल दोहरी, ससुराली दोहरी, तालबाराई दोहरी गरी 15 दोहरी संघमा आबद्ध रहेका छन्। शेयर बजार लगातार चौथो कारोबार दिन घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 8.50 अंकले घटेर 2651.52 बिन्दुमा झरेको छ। नेप्सी 4 महिना यताकै न्यून बिन्दुमा पुगेको हो। आज नेप्सीसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4 अर्ब 41 करोड़को कारोबार भएकोमा आज 338 कम्पनीको 64,80,000 किता शेयर किनबेच हुँदा 2 अर्ब 83 करोड़को कारोबार भएको छ। आप्रवासी विरूद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कड़ा कदमका बीचमा अध्यागमन र भन्सार प्रवर्तन आईसीई हिरासतमा ज्यान गुमाउनेहरूको संख्या 1 दशककै उच्च स्तरमा पुगेको छ। सन् 2025 जनवरीमा ट्रम्पको दोस्रो कार्यकाल शुरू भएदेखि आईसीई हिरासतमा कम्तीमा 52 जनाको ज्यान गएको ह्युमन राइट्स वाच र फिजिसियन्स फर ह्युमन राइट्सको संयुक्त प्रतिवेदनलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ। ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा अवैध आप्रवासन नीतिलाई उच्च प्राथमिकता दिएसँगै अमेरिकी अधिकारीहरूले हजारौं मानिसहरूलाई हिरासतमा लिएका छन्। सन् 2025 जनवरीदेखि सन् 2026 जनवरीसम्म आईसीई हिरासतमा वार्षिक मृत्युदर 1 वर्ष अघिको तुलनामा 140% बढ़ेको प्रतिवेदनमा उल्लेख छ। यो मृत्युदर ट्रम्पका पूर्ववर्ती जो बाइडेनको शासनकालमा भन्दा झण्डै 4 गुणा र सन् 2017देखि 2021सम्म रिपब्लिकनको पहिलो कार्यकालको तुलनामा 2 गुणा धेरै हो। हिरासतमा रहेका एकजना व्यक्तिलाई नजरबन्दका क्रममा स्ट्रोक भएको भए पनि उपयुक्त औषधि उपचार नगरिएको विषयलाई प्रतिवेदनमा साभार गरिएको छ। यस्तै एकजना मेक्सिकनको हृदयघातपछि आवश्यक उपचारको अभावमा ज्यान गएको उल्लेख छ।
भेनेजुएलामा गैराती लगातार आएको 7.2 र 7.5 म्याग्निच्युडको दुई शक्तिशाली भूकम्पपछि सरकारले देशभर आपतकाल घोषणा गरेको छ। भूकम्पका कारण राजधानी काराकास सहित विभिन्न क्षेत्रका भवनहरू भत्किएको अल जजिराले जनाएको छ। कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रका नाममा सम्बोधन गर्दै आपतकाल घोषणा गर्नुभएको हो। उहाँले भूकम्पपछि 20 पराकम्प रेकर्ड भइसकेको जानकारी दिँदै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। भग्नावशेषमा फँसेका अन्य व्यक्तिहरूलाई उद्धार भइरहेको छ। भेनेजुएलामा भूकम्पमा मृत्यु हुनेको संख्या 164 पुगेको छ। कार्यवाहक राष्ट्रपतिका अनुसार भूकम्पमा परि 971 जना घाइते भएका छन्। यद्यपि आधिकारिक विवरण अझै सार्वजनिक भएको छैन। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई निलम्बन गरेको छ। फिफा काउन्सिल ब्यूरोले फिफा विधानको धारा 16 बमोजिम एन्फाको सदस्यता निलम्बन गरिएको उल्लेख छ। एन्फामा फिफाले तेस्रो पक्षको हस्तक्षेपको कारण देखाउँदै प्रतिबन्ध लगाएको छ। निलम्बनसँगै एन्फाले फिफा सदस्यका रूपमा प्राप्त गर्ने सबै अधिकार गुमाएको छ। निलम्बनसँगै एन्फा तथा यस अन्तर्गतको राष्ट्रिय टोली क्लब र पदाधिकारीहरू फिफा तथा एसियाली फुटबल महासंघ एएफसी अन्तर्गतको अन्तर्राष्ट्रिय प्रतियोगिता र गतिविधिमा सहभागी हुन नपाउने भएका छन्। साथै फिफाबाट प्राप्त हुने आर्थिक प्राविधिक तथा विकास सम्बन्धी सहयोग समेत रोकिएको छ। एन्फाले आफ्नो निर्वाचनको तयारी गरिरहेको बेला राष्ट्रिय खेलकुद परिषदले निलम्बन गरेपछि विवाद शुरू भएको थियो। पछि जेठ 1 परिषदले एन्फाको निलम्बन फुकुवा गरे पनि फिफाले दिएको समयसीमाभित्र एन्फालाई स्वतन्त्र रूपमा काम गर्न नदिएको भन्दै निलम्बन गरिएको छ। नेपाल भलिबल लीग एनभीएलको पहिलो संस्करणमा सहभागी हुने फ्रेन्चाइज टोली घोषणा गरिएको छ। बिहिबार पत्रकार सम्मेलन गरेर केडिया ग्रुपले लीगमा सहभागी हुने टोली र टीम मालिक घोषणा गरेको हो। केडिया ग्रुपको आयोजनामा हुने लीगमा 6 पुरूष फ्रेन्चाइज टोलीको घोषणा गरिएको हो। लीगमा गण्डकी प्रदेशलाई प्रतिनिधित्व गर्दै सुमिरा भेन्चरको अन्नपूर्ण स्पाइकर किङ्स, कर्णाली प्रदेशको कर्णाली शिवराज, बागमती प्रदेशको काठमाडौँ रेड्स, सुदूरपश्चिमको खप्तड फाल्कोन्स, मध्य प्रदेशको मध्य वारियर्स र सगरमाथा सीआरएसएस टोली सहभागी हुने भएका छन्। एनबीएलमा अझै दुई टोली सहभागी गराइने जनाइएको छ। दुई टोलीको लागि आवेदन खुल्ला गरिएको छ। एनबीएल आगामी भदौ 4 13 गतेसम्म हुने केडीओ ग्रुपले जनाएको छ। राति 9 अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। सरकारले कक्षा 12 उत्तर पुस्तिकाको नमूना परीक्षण गर्ने, परीक्षाफल र तथ्याङ्क प्रविष्टिको पुनः जाँच गर्न समिति गठन। फेवातालका जल पर्यटन व्यवसायमा कास्की प्रशासनको कडाई, 19 बुधे निर्देश।

प्रालय निलम्बन नेपाल भलिबल लीग भदौ पहिलो साता छ टोली घोषणा अवस्था यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै भोलि बिहान 6 बजे अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस् नमस्कार शुभरात्री।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
2: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन, सड़क नियम त सबैले मान्नै पर्छ नि।
1: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
2: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनियर फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558597। मौकाको फाइदा उठाउनुहोस्।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स, नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
5: नेपालीको गौरव,
6: नेपालीको पहिचान,
5: पालिखे ढाका टोपी,
6: जसले शिरको शोभा बढाउँछ।
5: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
7: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मान सल।
5: पालिखे ढाका टोपी, महेन्द्रपुल हुलक कार्यालय नजिकै पोखरा। फोन 526483।
6: हामी गर्व गर्छौँ हाम्रो वेशभूषामा,
5: हामी गर्व गर्दछौँ पालिखे ढाका टोपी।
8: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434-32-29, 98028-59-321, 061-581-871। मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
9: रेडियो अन्नपूर्ण 93.4।

झन् काफ्लेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे कि क्या हो गाउँदै गाउँदैन त्यो अस्ति रुख चढ्दाखेरि काको गीत गाउनु

सुन है साथी दो धर्म परे के गर्नु के गर्नु देखाउने माया भगाउने माया कुन चाहिँ पत्याउनु धन्छु यो

0: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको विनाशुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
2: नेपालीको गौरव,
3: नेपालीको पहिचान,
2: पालिखे ढाका टोपी
3: जसले शिरको शोभा बढाउँछ।
2: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
4: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
2: पालिखे ढाका टोपी महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा। फोन 526-483।
3: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा।
2: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
5: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
6: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
7: हरेक स्पेन्डिङमा कलेक्टिङ पोइन्ट्स,

0: अब फोन पॉइंट सँग सधैं रिवार्डेड
1: किन्नुस अब ढुक्कले सुनका गहना आयो अब मेसिनबाट गुणस्तर जाँच्ने जमाना
2: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक मनमोहक अनि सुन्दर गरगहनाहरू
1: भनिन्छ सुन चाँदी नगद सरह हो त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ
2: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ
1: यी गरगहना बिक्री वा साथ फेर गर्दा तोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ हामी गुणस्तरमा सम्झौता गर्दैनौ यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता
2: फोन 5308 15
1: 5308 15
2: मोबाइल नम्बर 9852268171 महेन्द्रपुर पालिकी चोक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ प्रोपाइटर दशरथ सुनार
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
4: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्
5: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन् रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा औषधि र जीविकाका आधारहरू हुन् आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्
6: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन् प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ
5: नेपाल आदिवासी जनजाति महासंघ
7: सरकार बैंक सम्बन्ध सधैँभरिलाई

0: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE-550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE-550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: रामुलाई किन स्कूल नपठाएको मैले दाई? काममा अलि सघाउँछ कि भनेर नि।
2: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
3: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: हेलो।
5: हजुर नमस्कार।
4: हेलो
5: नमस्कार काका, सुन्नु भएन?
4: हेलो हेलो
6: हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरे पाइन।
5: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
6: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
5: ओ, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
6: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
5: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
6: अनि कति बेला बस्छन्छ डाक्टर?
5: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
6: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
7: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
8: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
7: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सहपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: आजदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 10 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।